I'm going to go to the hospital.

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
1: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसहापत काठमाडौँ साबिनको राष्ट्रिय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला भोटेकोशी त्रिशुली बाढ़ीमा परिवारदेखि घरबारसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा छन्। उनीहरूलाई मनोपरामर्शको आवश्यकता छ तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान पुर्याउन सकेका छैनन्। होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकोहोरिने ननिदाउने खाना नमान्ने परिवारका मृतक तथा बेपत्ता सदस्यहरूको नाम लिएर बरबराउने समस्या देखिएका छन्। आफ्नै घरमा बसिरहेका ज्यान गुमाउने र सम्पर्क विहीनका परिवारका सदस्यहरूमा पनि यस्तो समस्या देखिएको छ। रसुवा नुवाकोट काठमाडौँ र धादिङका 32 ठाउँका होल्डिङ सेन्टरमा बाढ़ी प्रभावितलाई राखिएको छ तर कुनै पनि होल्डिङ सेन्टरमा सरकारी मनोपरामर्शदाता छैनन्। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यस्तो अवस्थामा पीड़ितहरूको मानसिक स्वास्थ्य निकै कमजोर बनेको र यसमा सरकारले चासो दिएको बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: बाढ़ीपछि विस्थापित भएका नागरिक अस्थायी होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन्। खाद्यान्न, खानेपानी, शौचालय लगायत आधारभूत सुविधाको अभावका बीच उनीहरूको दिनचर्या कस्तो छ त थप जानकारी साथी महेश गेवालीबाट।
4: अघिल्लो हप्ता बुधबार गएको बाढ़ीपछि प्रभावितलाई राख्न रसुवा, नुवाकोट र धादिङमा 30 अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा छन्। नुवाकोटमा 13 होल्डिङ सेन्टरमा 3,181, रसुवाका 10 होल्डिङ सेन्टरमा 1,141 र धादिङका 4 होल्डिङ सेन्टरमा 199 जना गरी जम्मा 4,521 बाढ़ी प्रभावित बसेका छन्। अहिलेसम्म पुग नपुग राहत लगभग सबै होल्डिङ सेन्टरहरूमा पुगिसकेको छ तर खानपिन, शौचालय, स्वास्थ्य उपचार तथा सरसफाई सम्बन्धी न्यूनतम मापदण्ड पूरा हुन नसकेको गुनासो छ। यो समस्या सबैभन्दा प्रभावित रसुवाका होल्डिङ सेन्टरमा पनि देखिएको बाढ़ी प्रभावित क्षेत्र र विभिन्न होल्डिङ सेन्टरमा खटिएका स्वयंसेवक साजन योजन बताउनुहुन्छ।
5: महिलालाई गरिनुपर्ने व्यवस्था, बाल बालिकाको लागि गरिनुपर्ने व्यवस्था वा एउटा वृद्धहरूको निम्ति गरिनुपर्ने सेग्रिगेट ढंगले गरिनुपर्ने व्यवस्था त्यो कुनै पनि एउटा स्पष्ट व्यवस्थित रूपमा भएको छैन र एउटा सगमा सबैलाई राखेको कारणले गर्दाखेरि जुन
4: रसुवाको उत्तर गया, आमा छोदिङमो, गोसाईकुण्ड र कालिका गाउँपालिकामा बाढ़ीले धेरै क्षति गरेको छ। होल्डिङ सेन्टरमा हाल स्थानीय बासिन्दा नै अत्याधिक संख्यामा रहेका छन् र बाटोको पहुँच नहुँदा, खाद्य सामग्री सकिँदा र संचार सम्पर्क विच्छेद हुँदा सिङ्गो जिल्ला नै एउटा ठूलो होल्डिङ सेन्टर जस्तो बनेको छ। स्वास्थ्य क्षेत्रमा उत्तर गया, कालिका र गोसाईकुण्डका झण्डै 20,000 जनसंख्यालाई सेवा दिने अस्पतालमा औषधि अभाव, दीर्घरोगी बिरामीको उपचार असम्भव र त्रिशुली अस्पतालसम्मको सम्पर्क विच्छेदका कारण थप जोखिम बढ़ेको छ। रसुवाको कालिका गाउँपालिकाका प्रवक्ता सन्दीप पौडेल।
6: सबै घरै
4: नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा राखिएका पीड़ितहरूको व्यवस्थापन सन्तोषजनक रहेको र खाद्यान्न, लत्ता कपड़ा, औषधि लगायतका राहत सामग्री प्रशस्त मात्रामा पुगेको छ। वृद्ध वृद्ध लगायत बाल बालिका र अशक्तलाई पनि हाल राम्ररी नै व्यवस्थापन गरिएको छ। अब दीर्घकालमा स्थायी आवास व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने स्वयंसेवक मनोज भण्डारी बताउनुहुन्छ।
7: हामीले लगेको केही राहतहरू पनि त्यहाँको होल्डिङ सेन्टरले चाहिँ त्यो हामीसँग इनफ राहतहरू छ, तपाईँहरूले अब त्यो राहतहरू भन्दा पनि यहाँ आएर अटिएर सहयोग गर्नु पर्यो भन्ने खालको त्यहाँका पीड़ितहरूको कुरा हामीले सुनिरहेको छौँ।
4: हाल होल्डिङ सेन्टरहरूमा सामूहिक आवास र खानपिनको व्यवस्था भइरहेको भए पनि दीर्घकालमा प्रभावितहरूलाई पारिवारिक वातावरण मिल्ने गरी छुट्याउन आवश्यक छ। यसका लागि नगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी प्राविधिक प्रमाणीकरण सहित संघीय सरकार समक्ष पुनर्स्थापनाको प्रस्ताव पठाइसकेको छ। अब तीनै तहको सरकार यसमै केन्द्रित हुनुपर्ने विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी बताउनुहुन्छ।
8: नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ। जस्तै हामीले भूकम्प गइसकेपछि 3 लाख सरकारले दिने अनि त्यसमा चाहिँ व्यक्ति आफ्नो सामर्थ्य अनुसार थपेर बस्ने भन्ने खालको थियो नि, त्यस्तै खालको योजनाहरूको फेरि आवश्यकता हुन्छ। त्यो भयो भने चाहिँ सहज हुन्छ भन्ने लाग्छ।
2: भदौ 10 गते रसुवाको भोटेको सीमा बाढ़ीमा परी जलविद्युत आयोजनाको सुरुङमा फसेका 2 जनाको जीवितै उद्धार गरिएको छ। त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार टोलीले हिजो बिहान उनीहरूलाई उद्धार गरेको हो। उद्धार हुनेमा सञ्जय शाह र कबीर महर्जन हुनुहुन्छ। सञ्जय शाह आयोजनाको कन्ट्रोल रूममा काम गर्नुहुन्थ्यो भने महर्जन आयोजनाका सुपरभाइजर हुनुहुन्छ। विभिन्न जलविद्युत आयोजनाबाट कर्मचारी सहित 936 जना अभि सम्पर्क विहीन, केहीमा उद्धारको काम भइरहेको पनि केहीमा उपकरण पुर्याउन सकिएको छैन। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली फर्किएको छ। 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनामा हिजो फाल्ने सहितका उपकरण र उद्धार कर्मीको टोली हिजो हेलिकप्टर मार्फत पावर हाउस पोर्टलमा लगिएको छ। यसै गरी रसुवागढ़ी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेवानेले उद्धारका लागि आवश्यक एक्जाभेटर, पानी तानी पम्प, जेनेरेटर लगायतका उपकरण आयोजन स्थलमा पुर्याउने प्रयास भइरहेको बताउनु भएको छ। 37 मेगावाटको माथिल्लो त्रिशुली 3D जलविद्युत आयोजनामा नेपाली सेना र कम्पनी सम्बद्ध 3 जनाको उद्धार टोलीले खोजतलाश गरिरहेको छ। निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली 1 खोजी कार्य भइरहेको छ। मैलिङ खोलामा 7 जना सम्पर्क विहीन भए पनि कोही नभेटिएको लगानीकर्ता समेत रहेका गोरे शेर्पाले बताउनुभयो भने 14.1 मेगावाटको देवीघाट जलविद्युत आयोजनाबाट 1 जना सम्पर्क विहीन छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्ने गर्नुहोला।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनमा नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपाट काठमाडौँ
1: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्ष देखि समर्पित यस एक्मे इंजीनियरिंग कलेज में शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिविल बीई कम्प्यूटर बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
0: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ।
1: फोन नम्बर 01-5670-924-5670-925।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कविरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितहरू मानसिक तनावमा मनोपरामर्शको खाँचो आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकता सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई बाढ़ीको 10 दिनपछि जलविद्युत सुरुङबाट 2 जनाको जीवित उद्धार अरू ठाउँमा पनि उद्धारको प्रयास चल्दै लगाएका खबर प्रस्तुत
3: गर्यौं। रसुवाको भटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव भेटिएको छ भने 5093 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइरहेको प्राधिकरणले जनाएको प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा नुवाकोट र धादिङमा स्थापना गरिएका होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्।
2: भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाई छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाको पछि लागेर नातिन पनि महाशाखाको अनुरोध छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नातिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ।
3: दार्चुलाको अपहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ। तर थप पहिरो खसेमा नदी पूरै थुन नसक्नु भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले नपर्ने तर सावधानी भने अपनाउनु पर्ने उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकोले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।
2: अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको डिलीमा 26 मुद्दा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीरताप्रति धनी एवं विकसित देशहरूको ध्यान खिचेका हुन्। विश्वव्यापी तापमान वृद्धिमा अत्यन्त न्यून भूमिका भए पनि एलडीसी राष्ट्रहरूमा गम्भीर जलवायु संकट बढ़िसकेको कुरा भोटेकोशीको घटनाले संकेत गरेको निष्कर्ष बैठकले निकालेको छ। एलडीसीको मन्त्री स्तरीय बैठकमा सहभागी हुन पुग्नु भएकी कृषि तथा पर्यावरण मन्त्री गीता चौधरीले हाल घटेको घटना जलवायु परिवर्तन कारण भएको भन्दै हानि नोक्सानी बापत क्षतिपूर्तिको माग गर्नुभएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तन भूकम्प र भूगर्भीय अस्थिरताका कारण बहुआयामिक जोखिममा रहेको वैज्ञानिकहरू बताउँछन्। हिम नदी पहिलोदै जाँदा विस्तार भइरहेका हिमताल र तीनबाट हुन सक्ने हिमताल विस्फोट जन्य बाढ़ी गोप भविष्यका लागि थप गम्भीर चुनौती भएको उनीहरूको भनाई छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपी ले सन् 2020 मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल चीनको तिब्बत र भारतको गरी 47 हिमताल विस्फोटको उच्च जोखिममा रहेको उल्लेख छ। इसिमोर र यूएनडीपीको अध्ययनपछि सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोशी र गण्डकी जलाधार क्षेत्रका चारवटा हिमतालको पानीको सतह घटाउँदैछ। राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी खाका संरचना महासन्धि यूएनएफसीसीसीको हरित जलवायु कोष जीसीएफबाट प्राप्त हुने अनुदानबाट सोलुखुम्बुका चुम्दिङ छोर हुङथु शंखुवा सभाको तल्लो बरून र मनाङको ठुलागी बोना हिमतालको पानीको सतह घटाउन लागि खबर कान्तिपुरले लेखेको छ।
3: धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग भाँचिएर पुनः अवरूद्ध भएपछि काठमाडौँसँग देशका विभिन्न जिल्लाको सड़क सम्पर्कको विकल्पका रूपमा मकवानपुरको सड़कलाई प्रयोग गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पृथ्वी राजमार्ग बन्द भएसँगै चितवन पोखरा बुटवल वीरगंज जनकपुर तथा मधेस र गण्डकी प्रदेशका जिल्लाबाट काठमाडौँ आउने जाने गाड़ीहरू मकवानपुरका वैकल्पिक मार्गमा केन्द्रित भएका छन्, जसका कारण त्रिवन राजपथ भीमप्रेदी कुलेखानी सिस्मेरी दक्षिणकाली तथा फाखेल मार्गमा अत्याधिक चाप बढ़ेको छ। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले अर्को वैकल्पिक सड़क सञ्चालनको तयारी थालेको छ। भीमप्रेदी कोगटे इपा सिस्मेरी सड़क तत्काल मरमत गरी एक हप्ताभित्र साना यात्रुवाहक गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परिवारिक सड़क खण्डमा मरमत आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। अहिले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सात वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बालीका कारण परेवाबीरको सड़कमा क्षति पुगेपछि अहिले यो खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका छन्। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्ने गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बालीका कारण धादिङको बेनघाट रोडाङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनगार दस जवान खुला र ठाकरे भीको कमेरे भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्ण भीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, लामा धुमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ,
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र द्वितीय सेवा जिसको
1: देश खुशीको कनेक्शन
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धुती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छ
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
0: लोच्य प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बनाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर नवयुवा आन्दोलनको क्रममा भएको आगजनीका कारण कागज पत्र जलेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो आर्थिक विवरण हराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार पुरानो भवनमा आग लागि भएका कारण कागज पत्र जलेका हुन् त्यसैता कोषमा जम्मा भएको रकम र खर्चको यकिन विवरण समेत अहिलेसम्म उपलब्ध छैन। यसैबीच रसुवा नुवाकोट लगायत क्षेत्रमा बाढ़ी र पहिरोले पुर्याएको क्षतिपछि संचालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 9.5 अर्ब रूपियाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तथ्याङ्क अनुसार स्वदेशी बैंकहरूमा झण्डै 7.89 अर्ब रूपियाँ र डलर खातामा थप 61,04,000 अमेरिकी डलर संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। भौतिक संरचनाको विनाश र बस्ती पुनर्स्थापनाका लागि दीर्घकालीन पुनर्निर्माणको अनुमानित लागत झण्डै 10 अर्ब अमेरिकी डलर 10 बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिलेसम्म उपलब्ध पुनर्निर्माण कोषमा आवश्यक कुल रकमको 69 मिलियन डलर मात्र संकलन भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो हिसाब हराएको र अहिले 10 दिनमा 9.5 अर्ब संकलन भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: अब विदेशको खबर अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपियन संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्यपूर्वमा द्वन्द चलिरहेका बेला इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। बेसेन्टले यूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई उनी आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ़ने बताए समाचार संस्था एएनआईले जनाएको छ। यूले इरानलाई आणविक तथा ब्यालिस्टिक क्षेपयात्र कार्यक्रम रोक्न क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना नागरिकमाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको छ। इरानमाथि थप आर्थिक दबावका उपायमा सहकार्य गर्ने भए पनि शान्ति तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा यूको जोड रहेको छ।
4: अब खेल खबर नेपाल भलिबल लीग एनबीएलमा सगरमाथा स्नेकर्स र कर्णाली शिवराजले विजयी शुरूआत गरेका छन्। काठमाण्डौ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई 25-21, 23-25, 23-25 र 25-27 सेटमा पराजित गर्यो। सगरमाथाका अरिमल खान मनमद म्याच हुँदै 20,000 नगद पुरस्कार पाए। उनले यो रकम बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। त्यस्तै अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 25-22, 19-25, 26-24 र 25-22 को सेटमा हरायो। कर्णालीका मार्की खेलाड़ी पहल घटराज म्यान अफ द म्याच बने। उनले पनि नगद 20,000 रूपियाँ प्राप्त गरेका छन्। आज पनि दुईवटा खेल हुँदैछन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
3: कैरनमा अब केही खबर संक्षेपमा यति बेला गण्डकी प्रदेश र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको कालीखोला क्षेत्रमा पछिल्लो एक घण्टामा 16.2 मिलिमिटर पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मर्स्याङ्गी नदी भकुण्डेवेसी जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म सतर्कता अप्नाउन भनेको छ। गैराती कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेस र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको पानी परेको छ। आज कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको भनाइ छ।
4: बाढ़ीका कारण कृष्णवीरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि तराईका उद्योगमा ग्यास भरेर काठमाडौँ ल्याउन थालिएको छ। नेपाल आय निगमका अनुसार तराईका 15 उद्योगमा काठमाडौँमा बजारीकरण गरिरहेका 26 ब्राण्डका सिलिण्डरमा ग्यास भर्न शुरू गरिएको हो। नयाँ पत्रिका दैनिकमा खबर छ।
3: भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका करिब 600 विद्यार्थी सम्पर्क विहीन छन्। जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई पालिका र विद्यालयहरूका अनुसार रसुवामा 280 र नुवाकोटमा 300 देखि 350 बाल बालिका सम्पर्कविहीन रहेको अनुमान छ। बाढ़ीले धादिङ सहित 3 जिल्लाका 22 विद्यालयमा क्षति र प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले 30 जिल्लामा क्षति मूल्यांकन टोली खटाएको छ। शिक्षा विभागका निर्देशक निम प्रकाश राठौरलाई धादिङ, जीवन भण्डारी र नुवाकोट र श्याम प्रसाद आचार्यलाई रसुवा पठाइएको हो, जसमा प्राविधिक टोली समेत सहभागी छ। टोलीले 7 दिनभित्र क्षतिको विवरण पेश गर्ने र त्यस अनुसार नै शैक्षिक गतिविधि अघि बढ़ाउन योजना बनाउने मन्त्रालयले जनाएको छ।
4: भोटेकोशी नदीको उग्र भेलले नुवाकोटमा छाडेको घाउ केवल बगेका घर पुल र सड़कमा सीमित छैन। यो विपत्तिले हजारौं किसानको जीविकोपार्जनको आधार बनेका पशुपक्षीलाई समेत बगाएको छ। बाढ़ी गएको एक हप्तापछि पनि प्रभावित क्षेत्रका किसान पशुधन गुमाएको पीड़ा, अनिश्चित भविष्य र पुनर्स्थापनाको चिन्तामा रहेका छन्। यस्तै भोटेकोशी नदीमा आएको आकस्मिक हिमबाढ़ीले हजारौं जीवनसँगै युग साक्षी बनेका ऐतिहासिक स्थल, स्तम्भ, आस्थाका केन्द्र, धार्मिक स्थल लगायत पर्यटकीय स्थल, होटल, पदमार्गमा पनि क्षति पुर्याएको छ। गोर्खा पत्रमा खबर छ।
3: सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले विदेश भ्रमण तथा भोजमा सहभागी हुँदा प्राप्त गर्ने उपहार राज्यकै हुने फैसला सर्वोच्च अदालतले गरेको छ। त्यस्ता उपहारको एकीकृत विवरण सार्वजनिक गर्न समेत अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
4: देश संघीयतामा गएको एक दशक पूरा भइसक्दा समेत सरकारले सबै स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रसारणलाई पुर्याउन सकिरहेको छैन। अन्तर्देशीय विद्युत व्यापार मार्फत देशको बिजुली भारत र बंगलादेश पुगिसक्दा स्वदेशकी 18 पालिकामा भने अझै केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको हो। नेपालका 753 मध्ये 18 पालिकामा अझै पनि केन्द्रीय विद्युत पुग्न नसकेको नेपाल विद्युत प्राधिकरणकै प्रतिवेदनले देखाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकतासँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई।
3: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग, जोखिममा रहेका 4 हिमतालको पानी घटाउँदै।
4: हेटौडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप, आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवाबीरमा सड़क मरमत गरिँदै।
3: इरानमाथि अमेरिकी दबावमा यू पनि सहभागी, यूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेनको प्रतिक्रिया।
4: र एनबीएलमा सगरमाथा र कर्णालीको विजन शुरूआत।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लेखेका छौं। पहिलेको सरकारले विपदको बेला उद्धारमा भिजिबिलिटी पुगेन भन्थ्यो, यसपालिको सरकारले चाहिँ प्रवृत्ति छैन भन्यो। कार्टुनले यही कुरालाई व्यङ्ग्य गरेको छ। यहाँ एकजना नेपाली र एकजना विदेशी बाटोमा भेट भएका छन् अनि चिनजानको क्रममा नेपालीले भन्दैछ, म विपदको बेला कहिले भिजिबिलिटी नहुने, कहिले प्रविधि नहुने सरकार भएको देशबाट आएको क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचनामा मात्र विश्वास गरौं।

0: सम्पत्ति कमाउन विदेश जान्छन् क्या अलिकति विपद हुन सक्ने
1: प्राविधिक साथी सुनील राज भारतलाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुने एफएम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अन्जु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य मुख्य खबरका शीर्षकहरू। रसुवाबारीमा बेपत्ताको पहिचानका लागि डीएनए परीक्षण गरिने, आफन्तलाई नमूना दिन सोलुखुम्बु प्रहरीको आग्रह। रसुवाबारीमा 13,000 भन्दा बढ़ीको उद्धार, 1,287 शव फेला। बाढ़ीका कारण क्षतिग्रस्त झुलुङ्गे पुलको मर्मत शुरू। सोलुखुम्बुमा बने सन्तुको आक्रमणबाट क्षति पुगेका पीड़ितलाई 3,00,000 भन्दा बढ़ी राहत हस्तान्तरण। सोलुखुम्बुमा धार्मिक श्रद्धाको महाकुलम गाउँपालिकाको निर्माणधीन प्रशासकीय भवन निर्माण कार्य 15 दिनभित्र सकिने। मातृभूकोशीमा 48 किलोमिटरको अभ्यस्त तेस्रो संस्करण हुँदै पृथ्वी राजमार्ग अवरूद्ध भएपछि बीपी राजमार्गमा आलो पालो प्रणाली। र विश्व एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई। अब समाचार विस्तारमा। रसुवाको घटेकोशी नदीमा आएको बाढ़ीका कारण बेपत्ता भएका सोलुखुम्बुका नागरिकको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया अगाडि बढ़ाइने भएको छ। सो बाढ़ीमा भेटिएका शव तथा शरीरका भागहरू कसको हो भनी यकिन गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बेपत्ता नजिकका आफन्तलाई डीएनए नमूना दिन अनुरोध गरेको छ। पहिलो चरणमा भदौ 21 गते दक्ष स्वास्थ्य कर्मी मार्फत डीएनएको नमूना संकलन गरिने भएकाले बेपत्ता व्यक्तिका सबैभन्दा नजिकका रगतका नाता पर्ने बुबा आमा छोरा वा छोरी मध्ये कुनै एकजनालाई सम्पर्कमा आउन भनिएको छ। परीक्षणका लागि नमूना दिन आउँदा बेपत्ता व्यक्ति र नमूना दिने व्यक्ति दुवैको परिचय खुल्ने कागजात, नाता प्रमाणित हुने प्रमाण तथा पासपोर्ट साइजको 2 प्रति फोटो समेत साथमा ल्याउन अनुरोध गरिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नमूना संकलनका लागि आउन अघि कार्यालयमा जानकारी गराएर मात्र उपस्थित हुन आफन्त जनसँग आग्रह गरेको छ। सोलुखुम्बु जिल्ला बाहिर बसोबास गर्दै आएका बेपत्ता परिवारजनले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुसँग आवश्यक समन्वय गरी सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा उपस्थित भई डीएनएको नमूना दिन सक्ने उल्लेख गरिएको छ। रसुवाको भेटेकोशीमा गएको 10 गते आएको विनाशकारी बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,287 शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो दिउँसोसम्म 8 जिल्लामा 30 शवहरू भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, थाटिङमा 63, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 260 शव फेला परेको छ। प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 13,093 जनाको उद्धार भएको छ। 5,083 जना चाहिँ सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यस्तै बाढ़ीमा परि घाइते भएका 5,397 जना मध्ये 304 जना उपचार पश्चात डिस्चार्ज भएका छन्। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,114, धादिङमा 199 जना होल्डिङ सेन्टरमा बसिरहेका छन्। यस्तै माथिल्लो तेसुले 3 ए जलविद्युता योजनाको सुरुङभित्र फँसेका 2 जनाको 10 दिनपछि हिजो बिहान जीवित उद्धार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारमा प्राथमिकता राखिएको प्राधिकरणले जनाएको छ। सरकारले रसुवाको भेटेकोशी नदीमा आएको भीषण बाढ़ीले क्षति पुर्याएका 2 वटा झोलुङ्गे पुलको मर्मत शुरू गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बाढ़ीले मुगलिङदेखि टिमुरेसम्म रहेका 64 झोलुङ्गे पुल मध्ये 53 वटामा क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 2 वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष
खर्च निकालेको थियो। क्षतिग्रस्त पुल मरमतका लागि सरकारले भदौ 17 गते कार्यदेश जारी गरेको छ। त्यसमध्ये महेश दुबाना, मास्टर काली थान, मुङलिङ्गा, मजुवा टार, केरेनी गहते र पिपल टार, जगरातार खोला चुलुङ्गे पुलको मर्मतमा प्रगति भइसकेको छ। यी पाँचवटा चुलुङ्गे पुल एक महिनाभित्र मर्मत सम्पन्न गरिसकिनेछ। पुननिर्माण गर्नुपर्ने 33 झुलुङ्गे पुलका लागि भदौ 17 गते बोलपत्र आह्वान भइसकेको कार्यालयले जनाएको छ। महाकुल गाउँपालिकाको निर्माणधीन प्रशासकीय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। 4 तला र 32 कोठा रहेको उक्त अत्याधुनिक भवनको बाँकी काममा आगामी 15 दिनभित्र सम्पन्न गर्ने गरी एक महिनाभित्र गाउँपालिकालाई हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीका प्रोप्राइटर भोगेन चामलिङले जानकारी दिनुभएको छ। संघीय सरकारको 60% र महाकुलुङ गाउँपालिकाको 40% साझेदारीमा संचालित यस आयोजनाको कुल बजेट प्याट बाहेक 5,89,62,917 रूपियाँ रहेको छ। भवन निर्माणका लागि विक्रम सम्वत 2082 साल फागुन 7 गते औपचारिक रूपमा निर्माण सम्झौता गरिएको थियो। प्रारम्भिक सम्झौता अनुसार आगामी 2083 साल साउन 7 गते भित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखिएको भए तापनि त्यस क्षेत्रमा निरन्तर पानी परेको र वर्षायामका कारण काम केही प्रभावित हुन पुगेको उल्लेख गरिएको छ। मापी दुधकोशी गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट ग्रेट ट्रेल रेसको तेस्रो संस्करण आयोजना गरिने भएको छ। पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकाको आयोजनामा आगामी मंगसिर 17 गते 48 किलोमिटर दूरीको ट्रेल रेस आयोजना गर्न लागेको हो। प्रतियोगितामा 18 वर्षदेखि 29 वर्ष, 30 वर्षदेखि 49 वर्ष, 50 वर्ष वा सोभन्दा माथिको र खुल्ला गरी 4 विधामा महिला तथा पुरूष दुवैतर्फ प्रतिस्पर्धा गराइनेछ। खुल्ला विधाका लागि न्यूनतम 18 वर्ष उमेर पुगेको हुनुपर्नेछ। खुल्लातर्फ भाग लिने खेलाड़ीले अन्य उमेर समूहमा भाग लिन नपाउने गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा खुल्ला विधातर्फ प्रथम हुने महिला तथा पुरूष खेलाड़ीले नगद 1,20,000 प्राप्त गर्नेछन्। यस्तै द्वितीय हुनेले नगद 90,000, तृतीय हुनेले 60,000 र चौथो स्थानदेखि 12 स्थानसम्म हासिल गर्नेले जनही नगद 2,400 रूपियाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै 18 29 वर्ष र 30 49 तथा 50 भन्दा माथिका तीनवटै उमेर समूहका लागि जनही 24,000, द्वितीय हुनेले 18,000 र तृतीय हुनेले 12,000 साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपालीका साथै विदेशी नागरिकले पनि निशुल्क रूपमा भाग लिन सक्नेछन्। इच्छुक खेलाड़ीले मंगसिर 15 गतेसम्म आफ्नो नागरिकता वा आधिकारिक परिचय पत्र सहित गाउँपालिकाको कार्यालयमा उपस्थित भए वा एभरेस्ट ग्रेट ट्रेल रेसको आधिकारिक वेबसाइट मार्फत अनलाइनमा नाम दर्ता गराउन सकिने उल्लेख गरिएको छ। आर्थिक वर्ष 2082-83 डिभिजन वन कार्यले सुलुखुम्बुको कार्यक्षेत्रभित्र वन्यजन्तुको आक्रमणबाट पुगेको क्षति बापत प्रभावित नागरिकहरूलाई राहत रकम वितरण गरिएको छ। डिभिजनल वन अधिकृत रामजी शाहका अनुसार सुताङ गाउँपालिका क्षेत्रमा चितुवाको आक्रमणबाट पशुधनको ठूलो क्षति भएको थियो। पीड़ितहरूले तोकेको ढाँचा अनुसूचीमा निवेदन प्रहरी मुचुल्का तथा सम्बन्धित वडापालिकाको सिफारिश सहित आवश्यक कागजात कार्यालयमा पेश गरेका थिए। डिभिजन वन कार्यालयको सिफारिश तथा प्रदेश वन निर्देशनालयको निर्णय अनुसार गत वर्ष पशुधन क्षति पुगेका कुल 3,60,500 रूपियाँ राहत भुक्तानी गरिएको छ भने थप 55,000 रूपियाँ भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा बाधेका कारण सड़क अवरूद्ध भएपछि बीपी राजमार्गमा गाडीको चाप बढ़ेको छ। चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले ट्राफिक व्यवस्थापनका लागि आलो पालो प्रणाली लागू गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गमा मालवाहक गाड़ी रातको समयमा मात्रै संचालन गर्ने निर्णय गरेको छ। 10 टन भन्दा बढ़ी तोल भएका गाड़ी संचालन गर्दा समस्या
वर्षा हुने भएकाले तोल सीमा समेत कायम गरिएको प्रशासनले जनाएको छ। तोलीखेलबाट खुर्कुटतर्फ जाने र खुर्कुटबाट तोलीखेलतर्फ आउने मालवाहक गाड़ी सम्भव भएसम्म बाटोमा एकअर्कासँग क्रस नहुने गरी समय व्यवस्थापन गरिएको हो। ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समेत समन्वय गरिएको छ। यस्तै ग्यास बुलेट लगायतका मालवाहक गाड़ीलाई बीपी राजमार्गको धुलीखेल पकुन्द सड़क खण्डमा सुरक्षा कर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिनेछ। निर्जन सड़कले भक्तपुरले दुर्घटनाको उच्च जोखिम रहेका साङ्गुरा कम्ती र सड़क अवरोध हुन सक्ने ठाउँ पहिचान गरे तत्काल सम्भव सुधारका काम समेत अगाडि बढ़ाउने उल्लेख गरेको छ। रसमा बाढ़ी पहिरोका कारण सम्पर्क विहीन भएका माथिल्लो त्रिशुली तीन बी जलविद्युत आयोजनाका कर्मचारी कामदारको खोजी तथा उद्धारका लागि आयोजना स्थलमा तीनवटा एक्सकाभेटरले निरन्तर काम गरिरहेको छ। त्रिशुली तीन बीमा 191 जना कर्मचारी र श्रमिकहरू सम्पर्क विहीन छन्। आयोजनाकी उपनिर्देशक लीला अरियालका अनुसार उद्धार टोलीले अहिले पुगेको क्षेत्रमा एक्सकाभेटर प्रयोग गरी भग्न अवशेष तथा ठूला ढुंगा हटाउने काम गरिरहेको छ। तर खोजीका क्रममा अहिलेसम्म भवन तथा मानिसको कुनै पनि संरचना नभेटिएको उल्लेख गरिएको छ। ठूलो एक्सकाभेटर लैजाना सड़क खुलाउने प्रयास भइरहेको भए पनि डाँडा काट्ने काम अझै पूरा हुन सकेको छैन। त्यसैले आयोजनाले अर्को विकल्पका रूपमा एक्सकाभेटरलाई केही पाटमा छुट्याएर घटनास्थलसम्म पुर्याउने र सोही पूर्ण जडान गरी कार्य गर्ने सम्भावना समेत खोजिरहेको उल्लेख गरिएको छ। जापानमा आयोजना हुने विश्वौं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई विदाई गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर हिजो नेपाली टोलीलाई विदाई गर्नुभएको हो। विदाईका क्रममा मन्त्री पोखरेलले खेलाड़ीलाई पदक तथा नतिजाको आशा अनावश्यक दबाव नलिई उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिनुभएको छ। मन्त्री पोखरेलले खेलाड़ीको प्रतियोगितामा हासिल गर्ने नतिजाका आधारमा राज्यले सम्मान र दृष्टिकोण परिवर्तन नहुने समेत स्पष्ट पार्नु भएको छ। खेलाड़ीको सम्मानका लागि सरकारले केही सुधारका काम अगाडि बढ़ाएको उहाँले बताउनु भएको छ। हवस्त बिहान साथीबाट अंशकारको उदाहरण छ। बिहान 10 बजे सोल हलचल लिएर फेरि आउँछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि

0: सूचना सूचना स्कूल नेपाल को सेकेंड होम प्रोग्राम को लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरेको छ। इच्छुक तथा योग्य उम्मीदवारहरूले विस्तृत जानकारी तथा आवेदन का लागि gobsnepl.com मा प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख। सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकूद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णायक वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनुपर्ने छ भनी उल्लेख भएको र हाल यस प्रदेश खेलकूद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षक निर्णायकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलको विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर रोका जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: जन्मदाता दिनुहोस् त।
2: जन्मदाता गरेको छैन नि म्याडम।
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई। जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: ए दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
5: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश सूचना स्टेट स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ इच्छुक तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्नु हुन अनुरोध गरिन्छ दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिक सोलुखुम्बु कानून क्याम्पस LL2 भर्ना सम्बन्धी यस सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष LL2 प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ भर्ना कार्यक्रम हुने मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि र स्टेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म थप जानकारीका लागि 9851005656 9841828445 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: हट्टेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
5: गत 26 अगस्त 2020 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको हुजुरलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाषको लुकुन्डु।
6: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
7: पोषणयुक्त खाने कुरा जीवनका रङ्गहरू पुरा मनमा ताजगी तन्मा स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र शुष्क ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रिसाउनुहुन्छ, दुब्लाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसत कलकत्तामा देखिने जस्तै लक्षण छ त। कतै लागौसत त भाइ, के भएको तिमीलाई? निधाती भन त।
3: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लर लागेछ, छाड्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका दिउ।
4: भारिस्ता लज सिर्जना गरी धुमेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णायक वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर रोका, जिल्ला खेलकुद विकास समिति।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: फतफूर्ति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्रू सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रू सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या 2 स्टाफ नर्स साइक 5 तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइक 5 तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइक 5 तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि। फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्रू सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्रू सल्लेरी सुलुखुम्बु।
1: यो काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
2: होइन यी कान्छा गीत गाउँदै कता हिँडी?
3: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी? गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँ?

0: कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागुया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
0: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क 98550179979 र 01592216। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।

0: सूचना सूचना सूचना
1: पोट देखिए
0: यदि तपाईंको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णे स्थापना केन्द्र एसआरडीसी काफ्री पनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर सोह्र सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भन्सन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852523326, प्राविधिक प्रमुख 9852523327, सूचना अधिकारी 9852512126 र काउन्टर 0382204003।
1: समयमै महसुल दिनु, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिन्छ।

0: दिवसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98

0: तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै प्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव बिहिरे कार्डिनल खुमल सेतो एक खुमल लक्ष्मी खुमल उज्जवल खुमल उपहार खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौ आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा सिजाई हरियो पिसा आएपछि मात्र रोपौ

0: सुनादा मेरो कपड़ा प्याकिङ गर्दिन त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्यो
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-3333 4-95-555
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 0142-8888 अन्य नम्बरमा 0142-8888

0: स्नेह ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाइ प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलविद्युत आयोजनाका सुरुङमा उद्धारको प्रयास चल्दै भुटेकोशी बारीबाट अहिलेसम्म 5053 जना सम्पर्कविहीन। संयुक्त राष्ट्र संघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने। गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भिरमा सड़क मरमत गरिँदै काठमाण्डौ हेटौडा सड़कमा चाप बढ़ेपछि अर्को वैकल्पिक मार्ग संचालनको तयारी। चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह। आज मधेश प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। चीनको सुझान क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्कविहीन 531 जनाको खोजी चल्दै र प्रिमियर लीगमा लिभरपुलले इप्सविच टाउनलाई 2 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। भुटेकोशीको विनाशकारी बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी निरन्तर भइरहेको छ। बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याएपछि 900 भन्दा धेरै कर्मचारी तथा श्रमिकको अवस्था अझै थाहा हुन सकिरहेको छैन। सुरुङ भूमिगत विद्युत गृह कार्यालय तथा आवास क्षेत्रमा फँसेकाहरूको खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ। खोजीको क्रममा हिजो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो भने एउटा शव फेला परेको थियो। त्रिशुली 3A सेना सशस्त्र प्रहरी नेपाल प्रहरी र प्राविधिक सहित 93 जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी र उद्धारको काम भइरहेको छ। दुई कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई थप नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै चुनौतीपूर्ण छ। त्रिशुली 3A अझै 39 जना सम्पर्कविहीन छन्। त्रिशुली 3B आयोजनामा आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान भएको छ। ती संरचनासम्म पुग्ने बाटो बाढ़ीले क्षति गरेकोले एक्सकाभेटरबाट बाटो खन्ने र माटो तथा ढुंगा पछ्याउने काम भइरहेको छ। त्रिशुली 3B 191 जना सम्पर्कविहीन छन्। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट यसअघि नै 200 फेला परिसकेका छन्। माथिल्लो त्रिशुली 1 आयोजनामा पनि खोजी काम भइरहेको सेनाले जनाएको छ। यो आयोजनामा कार्यरत 597 जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन्। चिलिमी जलविद्युत आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञ सहितको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेका छन्। त्यहाँ 6 जना सम्पर्कविहीन छन्। उनीहरू भूमिगत विद्युत गृहमा फँसेको अनुमान गरिएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन रहेकोमा उनीहरूको पनि खोजीको प्रयास भइरहेको छ। लाङटाङ र चिलिमेमा सुरुङभित्र क्यामेरा तथा प्राविधिक उपकरण मार्फत खोजी तथा माथिल्लो त्रिशुली 1 वैकल्पिक सुरुङ मार्फत प्रवेश गर्ने प्रयासलाई थप प्रभावकारी बनाउने गरी काम भइरहेको जलविद्युत आयोजनाले जनाएका छन्। रसुवाको भुटेकोशी नदीमा गएको 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1,294 जनाको शव फेला परेको छ भने 5,93 जना अझै सम्पर्कविहीन छ।

0: सकेको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले भोटेकोसी बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात झण्डै 7,49,00,000,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपील गरेको हो। भोटेकोसी तथा त्रिशुली नदीमा बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा धेरै नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसंघले अपील गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अघिका लागि 4 महिने योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ। नेपालका लागि संयुक्त राष्ट्रसंघले आवासीय संयोजक लीला पीटर्स याहिनले यो सहयोग अपीलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा हिउँद लाग्नु अघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत उपचार सफा पानी र नगद सहयोग पुर्याउनु भएको बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवावीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि अहिले यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनघाट रोडाङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवान खोला र थाक्रे 2 को कमेरीवीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। कृष्णवीरमा सड़क भाँसिएपछि काठमाण्डौ हेटोड़ा जोड्ने सड़कमा गाड़ीको चाप बढ़ेको छ। त्रिभुवन राजपथसँगै भीमपेदी कुलेखानी सिस्नेरी दक्षिणकाली तथा फाखेल मार्गमा अत्यधिक चाप बढ़ेको हो। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले भीमपेदी कोगट सिस्नेरी खण्डलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने गरी तयारी थालेको छ। प्रदेश सरकारका अनुसार यो सड़कको मरमत तथा स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमै बजेट विनियोजन भएको छ। सड़कको अवस्था हेरेर तत्काल आवश्यक मरमतको काम अघि बढ़ाई गाड़ी आवागमन योग्य बनाउने तयारी भएको प्रदेश सरकारले जनाएको छ। यो सड़क सञ्चालनमा आएपछि हेटौँडा काठमाडौँ आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्ग लगायत मुख्य सड़क अवरूद्ध भएका बेला यात्रु तथा गाड़ीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जिङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनटीआई भरतपुर चितवनको सूचना।
1: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
2: मोबाइल 9855-7076-8 9855-7076-9 9511-62594 9515-10-54-24

0: विगत 39 वर्षदेखि सञ्चालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपाट काठमाडौँ। हरेक मान्छेको सपना जपना र चाहना पैसा,
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
0: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दार्चुलाको अपहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमेलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ, तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्नु भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाइरहनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा मुसल

नेपालको पूर्ण साक्षर पहिलो अञ्चल कुन हो? बागमती भन्नुहुन्छ। ओके, आन्सर हामी लग गर्दैछौँ। बागमती नभएर यसको सही उत्तर रहेको छ राप्ती रहेको सही। ओके, दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि। दोस्रो प्रश्न यस्तो रहेको छ, लोक सेवा आयोगको लोगो निर्माता को हुन्? लोकेन्द्र बहादुर के भन्नुभयो? चन्द। ओके, आन्सर हामी लक गर्छौ। यसको सही उत्तर रहेको छ माधव रेग्मी रहेको छ है। ओके, साथी हुनुहुन्थ्यो खुटाङबाट सन्देश राय, सन्देशजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र आउन सक्नुहुनेछ। 97.64 49.57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन पनि एकदम खुला रहेको छ र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिकेर सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। सन्देश राई खोटाङबाट बोल्दै हुनुहुन्छ? सञ्जीत राई खोटाङबाट। ओके, सञ्जीवजी यो समयमा के गरिदिनुहुन्छ? बसी बसाइ प्रोग्राम सुन्दै। ओके, सन्देशीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुहोलाई त। प्रश्न तपाईँको लागि यस्तो रहेको छ, नेपाल टेलिभिजनको लोगो निर्माता कसले गरेका हुन्? पास गर्नुहुन्छ। यसको सही उत्तर रहेको छ दीपक कुमार जोशी रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ, तपाईँको लागि नेपाली साहित्यमा कथाले कहिलेदेखि प्रवेश पाएको हो? ২০০৮ भन्नुहुन्छ। ओके, आन्सर हामी लक गर्दैछौ। ओके, यसको सही उत्तर रहेको छ विक्रम सम्वत 1992 है। ओके, साथी हुनुहुन्थ्यो खोटाङबाट सञ्जीव राई, सञ्जीवजी पनि छुट्टी सक्नु भएको छ, आउन सक्नुहुनेछ 97.64 49.57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहे। अहिलेलाई भने हामी कार्यक्रम रोकेको पहिलो अनि छोटो विश्राम जानेछौ, विश्रामको साथ फेरि उपस्थित हुनेछौं।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा

0: छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
0: सोलुखुबु आँखा उपचार केन्द्र सोलुखुबु नगरपालिका नम्बर 5 समेरी सोलुखुबु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जाने?
3: हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी,
3: कहाँ पाइन्छ?
2: म त खोज्दा खोज्दा थाकिसके हौ।
3: नसुने बहिनी, सुनि दुखुङ्गा नगरपालिका ओडामिना 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई खानी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्डा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरूनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
3: सुनु दुखुण्डा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
1: रेड पाण्डा म्याराथनको नीति परिवर्तन सम्बन्धी सूचना।
0: गत 26 अगस्त 2020 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेतन छौं। सोही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उत्तम म्याराथनको मुख्य सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा निजोग संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डुर शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सोलुखुम्बु।

0: कार्यक्रम लकीको दोस्रो नभएर पहिलो अनिसुटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्दिन मुसै यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोन एफएम 101.2 MHz कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 9764 5970 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन पनि एकदम खुला रहेको छ र विशेष तपाईँ हाम्रो बौद्धिक क्षमता को विकास गर्नका लागि सिक्ने र सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
1: हेलो
0: नमस्ते नमस्कार। कहाँबाट को बोल्दैछ? गाउँमा स्कुलबाट फुर्बा शेर्पा। अनि फुर्बाजी यो समयमा के गरिदिनुहुन्छ? आलु किलाउँदैनुहुन्छ तरकारीको लागि। ल ठिक छ त फुर्बाजी, कार्यक्रममा सहभागी त जनाउनु भएको छ फुर्बाजी। रेडियो सुन्नुहुन्छ फुर्बाजीले? ल ठिक छ त, रेडियो के मार्फत सुन्दैनुहुन्छ? अनलाइन मार्फत सुन्दैनुहुन्छ कि? ल ठिक छ त, एकदम खुसी लाग्यो फुलबाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँको लागि प्रश्न राख्छु, ध्यान दिएर सुन्नुलाई त। तीनवटा मुटु हुने जनावर कुन हो? पास भन्नुहुन्छ, यसको सही उत्तर रहेको छ अक्टोपस रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि, दोस्रो प्रश्न तपाईँको लागि, विश्वको कुन नदीमा माछा पाइदिन? पास भन्नुहुन्छ। ओके, अहिले म नै सुट्यौँ है। ओके, साथी हुनुहुन्थ्यो सोलुखुम्बुको गर्मबाट फुर्बा शेर्पा। फुर्बाजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ 9764 5950 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा पनि मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट को बोल्दैछ? प्रेम प्रसाद भण्डारी। ओके, प्रेम प्रसादजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त। प्रश्न यसो रहेको छ, विश्वको कुन नदीमा माछा पाइँदैन? जोर्डन भन्नुहुन्छ। ओके, एन्सर हामी ल गर्दैछौ। बधाई छ, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि। दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, रानी पोखरी संस्कृत पाठशालाको स्थापना कहिले भएको हो?
1: सत्र सय तिरानब्बे
0: भन्नुहुन्छ। ओके, एन्सर हामी ल गर्दैछौ। सत्र सय तिरानब्बे नभएर विक्रम सम्मत 1930 भएको थियो है। ओके, तेस्रो प्रश्न तपाईँको लागि राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, सर्वप्रथम नेपाली अधिराज्यको विवरण भन्ने शब्दकोश कसले प्रकाशित गरेको हो? पृथ्वी नारायण शाह भन्नुहोस्। ओके, एन्सर हामी लग गर्दैछौ। अहिले पनि हामी सुटुङ साथी हुनुहुन्थ्यो रूपबाट, प्रेम प्रसाद हजुर हुनुहुन्थ्यो। प्रेम प्रसादजीले पनि प्रश्नको सही उत्तर दिने प्रयास भने छुटिसक्नु भएको छ। यसको सही उत्तर रहेको छ कर्क प्याट्रिक रहेको छ। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, आउन चाहनुहुन्छ भने 9764 5950 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। प्रश्न यस्तो रहेको छ, नेपालमा स्वतन्त्र एसएलसी बोर्डको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्मत 1990 रहेको छ। र अर्को प्रश्नलाई राख्न चाहे, नेपाली साहित्यको प्राथमिक काल भन्नाले कुन अवधिलाई जनाउँछ? यसको सही उत्तर रहेको छ पृथ्वी नारायण शाहको एकीकरण पछि मोतीराम भट्टको उदयसम्म चाहिँ यसको भएको थियो है। र आउन सक्नुहुनेछ संक्रमण 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई गरिहालौं भन्ने थिए, साथीको फोन भने डिस्कनेक्ट भएन। सकेको छ प्रश्न राख्न चाहे शुभानन्द दासले पृथ्वी नारायण शाह नामक कविता कहिले लेखेका हुन्? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 1825 रहेको छ। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे आधुनिक नेपाली भाषाको शुरूआत कहिलेदेखि भएको मानिन्छ? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 1958 सालदेखि चाहिँ यसको शुरूआत भएको मानिन्छ। र आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि भने टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। नेपालको पहिलो मौलिक आधुनिक नाटक कुनलाई मानिन्छ? यसको सही उत्तर रहेको छ मुटुको बेथा रहेको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानु होला भन्न चाहे प्रश्न यस्तो रहेको छ एसिया महादेशको सबैभन्दा लामो नदी कुन हो? यसको सही उत्तर रहेको छ चीनको याङ्जे नदी रहेको छ है। र अर्को प्रश्न राख्न चाहे एसिया महादेशको प्रमुख बाली कुन हो? एसिया महादेशको प्रमुख बाली कुन हो? यसको सही उत्तर रहेको छ धान रहेको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ राजा महेन्द्र कहिले राजा भएको हो? राजा महेन्द्र कहिले राजा भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2011 चैत 1 गतेबाट चाहिँ राजा हुनुभएको थियो राजा महेन्द्र। र अवश्य भने कार्यक्रम रोकेको दोस्रो अनि अन्तिम विश्राम जाने बेला पनि सकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछन्, विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: प्रथम वर्ष को बर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: तपाई विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यो दुर्घटना ध्वंसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समय नै महसुल गर, उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड। ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638।
2: जहाँबाट चर्किन्छ सगरमाथा, जहाँबाट चर्किन्छ दुधकोशी, तिमीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज।
3: धर्म, रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुरु आसाम 101.2 MHz।
0: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु खुबो।
1: लक्की

0: कार्यक्रम लोकेको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोन एफएम 110.2 मेगाहर्जमा कार्यक्रम लोकेलाई सुनिराख्नु भएको छ। हाम्रो समय छ 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार
1: नमस्कार
0: नमस्कार हजुर नमस्कार, कहाँबाट को बोल्दिनुहोस् लक्ष्मी मिरिङ सिंह उदयपुरबाट हो कि? लक्ष्मीजीको लागि प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त, कहिलेदेखि नेपाल सरकारलाई श्री पाँचको सरकार भन्न थालेको हो? 2063 साल भन्नुहुन्छ, ऊ क्यान्सल हामी ल गर्छौ। दुई हजार 63 नभएर 2015 वैशाख 2 रहेको सही। ओके, दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ, कहिलेदेखि त्रिभुवन चन्द्र कलेजको नाम परिवर्तन गरी त्रिचन्द्र कलेज बनाएको हो? 2016 भन्नुहुन्छ, 1975 हो क्यान्सल हामी ल गर्छौ। उन्नाइस सय 75 नभएर 1980 रहेको सही विक्रम सम्बत। ओके, अहिले पनि मिश्री टोम साथी हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मिरिङ सिंह। लक्ष्मी मिरिङ सिंहले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ, आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि भने रेडियो टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र कार्यक्रम अन्तिम अन्तिम चरणमा पनि हामी आइसकेका छौ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार नमस्ते नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? उदयपुरबाट दिनेश मगराती। ओके दिनेशजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त, दिनेशजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, शुभानन्द दास कुन धाराका कवि हुन्? शुभानन्द दास कुन धाराका कवि हुन्? के भन्नुभयो तपाईँको एन्सर? एकपटक भन्नुहोस् न, तपाईँको आवाज सानो आइरहेको छ। ओके एन्सर हामी ल गर्छौ। यसको सही उत्तर रहेको छ वीर धारा रहेको सही। ओके दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि दोस्रो प्रश्न तपाईँको लागि यस्तो भएको छ, 10 जना लेखकद्वारा लेखेको उपन्यास कृति कुन हो? ओके एन्सर हामी ल गर्दैछौ। बधाई छ, दोस्रो प्रश्नको श्रेय उत्तर दिनुभएको छ तपाईँको लागि। तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ, सुगौली सन्धिको समयमा नेपालका प्रधानमन्त्री को थिए? भीमसेन थापा भन्नुहोस्। ओके एन्सर हामी ल गर्दैछौ। बधाई छ साथी हुनुहुन्थ्यो उदयपुरबाट एकरास मगराती नभएर चाहिँ हाम्रो दिनेश मगराती हुनुहुन्थ्यो। दिनेशीले पनि लक्ष्मी प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ, हुन सक्नुहुनेछ 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि भने टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइसकेका छौ है। आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ, आउनुहोस् आफ्नो बौद्धिक क्षमताको विकास गराउनुहोस् भन्न चाहे कार्यक्रममा सहभागिता जनाउँदै गर्दा मिलाउने पर्छ मिल्ने पर्छ लक्की नम्बर प्राप्तै गर्नुपर्छ भन्ने पनि हुँदैन, किनकि तपाईँले प्रयास मात्र गर्नुभयो भने तपाईँले सिक्ने मौकाहरू पनि प्राप्त गर्न सक्नुहुनेछ र हामीले प्रयास गरेर नै हामीले धेरै कुराहरू सिक्न सकिन्छ अनि त्यसपछि हामी सफलता पनि हामी प्राप्त गर्न सक्छौ। र आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला पनि भन्न चाहे। र कार्यक्रमको अन्तिम चरण में भी हमी आई नहीं सकता छो ये दिनसम रेडियो सुन्नभयो आपने व्यस्तता को बावजूद में हमला सुनेर साथ दिनुभयो कल ट्राई गर्नुभयो कल प्रयास गर्नुभयो हमला सुनेर अंतिम समयसम्म साथ दिनुभयो आपने व्यस्तता को बावजूद सहभागिता जनाउनुभयो प्रयास गर्नुभयो लक्ष्मी प्राप्त गर्नुभयो यार सबै जनालाई विशेषतः बधाई अनि धन्यवाद पनि दिन चाहन्छु र बर्खाको समय रहेको छ सम्पूर्ण साथीहरु

0: बस्ती बसाई गईदेन सौकी बर्मानजी कार्यक्रम में सहभागिता जनाउनु भएको छ। बर्मानजी को प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। बर्मानजी को लागि पहिलो प्रश्न यस्तो रहेको छ, तपाईको लागि पाँच पोखरी ताल नेपालको कुन जिल्लामा अवस्थित रहेको छ? पाँच पोखरी ताल नेपालको कुन जिल्लामा अवस्थित रहेको छ? पाँच थर भन्छ। ओके, एन्सर हामी लग गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ संखुवा सभा रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, फ्री फायरको स्थापना कहिले भएको हो? फ्री फायरको स्थापना कहिले भएको हो? 1994 भन्नुहुन्छ। ओके, एन्सर हामी लग गर्छौ। यसको चाहिँ उत्तर रहेको छ सन् 2017 डिसेम्बर 4 रहेको छ है। ओके, अहिले भने छिटो साथी हुनुहुन्थ्यो खुट्याङबाट फरमान राई, फरमानजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र उसै पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है, किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ। आज धेरैजना साथीले कार्यक्रममा सहभागिता जनाउनु भएको थियो र सहभागिता जनाउनु हुने साथीहरू मध्ये एकजना साथीले लेख्नुभयो प्राप्त गर्नु भएको छ। उदयपुरबाट हुनुहुन्थ्यो दिनेश मुखराती। दिनेश मुखरातीको व्यक्ति नम्बर 10 रहेको छ। कपीमा सुरक्षित साथ रिपोर्ट गरेर राख्नुहोला भन्न चाहे र सम्पूर्ण श्रोतालाई विशेष धन्यवाद दिन चाहन्छु। अन्तिम समयसम्म सुनेर साथ दिनुभयो, कल ट्राई गर्नुभयो, आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष आभार प्रकट गर्दै र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्दकोटाको आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष आभार प्रकट गर्दै आजको कार्यक्रम लोकीको बसाईबाट म कार्यक्रम प्रस्तुता वेदिका राय पनि विदा हुन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
1: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोनु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोनु खुबो।

0: 아야, 아야, 뭐라고 보셨어도 미란 못겨요.
1: 딘딘데기 다 두셔라, 뭐다 하이란, 와이니. 우바자르가나 까르만나 오나이 자누 퍼쳐.
0: 아, 꼬띠 삐르마니고. 기코 까르만나 자누 퍼쳐. 땡 살레리 버선다 바다르마, 단코 소베이 세와 수비다 세이트코. 이브레스 덴털 클리닉 아이쇼케다. 버르자누 스테인.
1: 오라, 키 덴털 레.
2: एवरेस्ट डेंटल क्लिनिक सुनु दूत कुंडे नगर पालिका पांच बसंत बजार सलेरी सुनु खुम्बो
0: हमरा सेवा
2: दाँत सफा करने दाँत चलकाउने दाँत में सीमेंट भर्ने दाँत कलर को सीमेंट भर्ने मधुकई दाँत निकालने दुखी को दाँत लाई मधुकने गरी जरा देखी उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पूरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: अलिकति जत्न

0: थाहा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ढ्याङ बनाउन उखेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापरीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको

0: काठमाडौँ एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्यको लागि हाम्रो अभियान
1: स्टुडियो टाइम
2: चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुम नगरपालिका 5 सोलु खुम्बु।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनवा एफएम 101.2 मेगाहर्जबाट देश का विभिन्न भाग र www.sunwafm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 10 बजे को सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। रसुवाको भुटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परी मृत्यु हुनेको संख्या 1344 पुगेको छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो बाढ़ी सम्बन्धी खोज तथा उद्धार अपडेटमा 1344 शव फेला परेको जनाएको छ। प्रहरीका अनुसार यो तथ्याङ्क शनिबार बिहान 5 बजेसम्मको हो। तथ्याङ्कमा अहिलेसम्म 52 बालक 33 बालिका 269 महिला 489 पुरूषको शव फेला परेको छ। प्रहरीले आंशिक अंग फेला परेका 501 शव रहेको पनि जनाएको छ। प्रहरीको पछिल्लो अपडेटमा 4898 जना सम्पर्कविहीन छन्। सुरक्षाकर्मीले अहिलेसम्म 8 जना 633 जना बाढ़ी प्रभावितको उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ। बाढ़ीमा परी 25 जना प्रहरी सम्पर्कविहीन रहेका र 65 जना प्रहरी कर्मचारी प्रभावित भएको बताइएको छ। प्रहरीले बाढ़ी प्रभावितको खोज उद्धार राहतका लागि 7912 जना परिचालन गरिएको पनि जानकारी दिएको छ। आज मधेश प्रदेश बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रमा धेरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज बिहान चितवनको त्रिशुली काली खोला क्षेत्र पर्वत लमजुङ लगायतका एक दुई ठाउँमा पानी परेको थियो। गैराति सबैभन्दा धेरै पाल्पाको अर्चलेमा 70 मिलिमिटर भन्दा धेरै पानी परेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ। गएको फागुनमा मध्य पूर्वमा तनाव बढ़ेदेखि नै अभाव हुँदै आएको ग्यास अहिले भुटेकोशीको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि थप चर्किएको हो। पृथ्वी राजमार्गको कृष्णभूरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यका र आसपासका जिल्लाका उपभोक्ताले ग्यासका लागि थप शास्ति खेप्नु परेको छ। अभावपछि नेपाल आयल निगम र ग्यास उद्योगबीच भएको छलफलपछि अत्यावश्यक उपभोक्तालाई राहत पुग्ने गरी ग्यास वितरण गर्न पहल थालिएको छ। उद्योगीलाई नेपाल आयल निगमले उपत्यका बाहिर बोतलिङ गरी अर्थात सिलिण्डरमा भरेर ल्याउन अनुमति दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका पूर्वाध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाण्डु बाहिरका उद्योगमा खाली सिलिण्डर कम छन्। काठमाण्डुमा खाली भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसम्म पुर्याउनु पर्ने हुन्छ अनि ती खाली सिलिण्डर भरेर काठमाण्डु भित्र्याउन थालिएको छ। तराईका 15 ग्यास उद्योगमा विभिन्न 26 ब्राण्डका सिलिण्डर भर्न शुरू गरिएको छ। तराईका उद्योगबाट हिजो शुक्रबार 30,000 सिलिण्डर ग्यास काठमाण्डु भित्रिएको जनाइएको छ। अब देश बाहिरका समाचार। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपेली संघ पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्य पूर्वमा द्वन्द जारी रहेका बेला इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनुभयो। बेसन्टले यूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई हुने आर्थिक रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ़ने बताएको समाचार संस्था एएनआईले जनाएको छ। अन्तिममा खेल समाचार। इंग्लिश प्रिमियर लीगमा गई राति भएको खेलमा लिभरपूलले इप्सविच टाउनलाई 2 गोलले हराएको छ। लिभरपूलको जितमा दुवै गोल अलेक्जान्डर इसाकले गरे। उनले खेलेको 6 र 9 मिनटमा गोल गरेका हुन् नयाँ प्रशिक्षकमा एन्टोनी इडाओआ आए। यता लिभरपूलको यो पहिलो जीत हो र यसले उनलाई ठूलो राहत दिएको छ।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835216 मा फोन वा सुन वा फ्याम @gmail.com ईमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। अपरान्ह 4 बजेको सोलु हालचाल भेट हुनेछ। सूचना शिक्षा र सुस्थ मनोरञ्जनका लागि सोलु आसन सुन्दै रहनुहोला। नमस्कार।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सुन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सलिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। सेप्टेम्बर परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पर्नुका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638068 18। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच कल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: यौनताबाट बचाउ र बचाउ, यौनसँग हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसँग हिंसाको भुक्तमा हुन सक्छन्। हिंसा समिति आतंकित साथीहरूलाई परिचित नदिँदा जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद पनि गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: Carlos, pois que Deus mesmo mandou o fugido do Rosai.
1: उपभोक्ता अधिकारको संरक्षण गराउँ राष्ट्रिय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दूषित लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याकपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति भए क्षतिपूर्ति नगरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उफिरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषको प्रदेशद्वारा जनहितमा जारी सन्देश नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना मूल्य कर्मचारी आवश्यक भएकाले दरखास्त सार्वजनिक गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepal.com प्रकाशित सूचना योजनामा अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख। सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा धरना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2082/83को लागि 3 वर्षीय एलएलबी पर्सन वर्षको धरना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार धरना हुन जानकारी गराइन्छ। धरना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ क्लास 30 गतेसम्म सब जानकारीको लागि 9851056 9841846 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पन्डिरी छोडेर आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861334213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
1: हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे पत्तै पाउनु अब सामान्यमा काठमाडौँ जानु पर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सामानमा छौ बिसुरीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त
3: ए हो र दिदी कहाँ पाइन्छ
1: म त खोज्दा खोज्दा थाकिसकेँ
3: नसुनु बहिनी सुरु डुकुमा नगरपालिका ओडानीमा पासमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिसुरीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सुविध वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुकुन्द नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु ढुकुन्द नगरपालिका पाँच सल्लेरी सुनुखुम्बु रेड पाण्डा म्याराथनको नीति परिवर्तन सम्बन्धी सूचना
4: गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो प्रकारको छौ सही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको नीति सारिएको हो यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रमप्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद नयाँ नीतिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ रेड पाण्डा निजोग संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको नीति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धी सबैमा जानकारी गराइन्छ
1: अध्यक्ष निमा टेगु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सेवा सुलुकुम्बु सचिव कार्यालयको जनहितमा जारी सन्देश
5: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं
1: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर तिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको स्रोत बनाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: दिदी आज भोलि मेरो सामानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ बिगाउँदै पनि जानु भएको छ पहिला खुब पढ्नु मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन
6: सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइ दिनु पर्यो। यो त लागौसो कोलकातामा बस्नु जस्तै लक्ष्य छ। कोटेसी लागौसो त भाइ के भएको तिमीलाई दिदी भन त।
7: साथीहरूले गाँदा खाना जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाप्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
6: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुबको सबै छान्नुपर्छ। तिमी त हाम्रो सहारो हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ। यसको संरक्षण तिमी त हो।
7: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छ। मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
6: बारिशमा मद सिर्जना गरी धुनचोटि तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नहुन सक्यो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थानीय प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र स्वतन्त्रमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथामका स्वस्थ जीवन सभ्य समाज निर्माणमा हामी लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा
8: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कृषि प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 सम्बन्धीमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउनु तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बहुसंघका कागजहरू सम्बन्धमा राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण कार्यक्रमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: कर्मचारी औषध भेजाने दरखास्त प्रमाणित करे स्वयं शिक्षित तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का लगी जीओबीएस एनईपीएल डटकममा प्रकाशित सूचना योजना अनुरोध कर दरखास्त दिने अंतिम मिति यही भदौ 15 गति अर्थात अगस्त 31 तारीख कानून क्याम्पस एलएलबीमा धरना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2086 सङ्गठनको लागि 3 वर्ष एलएलबी पर्सन वर्षको धरना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार धरना हुने जानकारी गराइन्छ। धरना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ क्लास 30 गतेसम्म सब जानकारीका लागि 9851055 9841245 र 9842887755 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उदानगर 5 समिरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओओ मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आधार निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873 5 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका नम्बर 5 समिति सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे तत्तै पाउने। ओह, अब सामान काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो समयमा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जाने? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसकेँ।
2: नसुनु बहिनी, सुनि दुखुम्बा नगरपालिका ओडानीमा 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यही बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरु सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97630057484 र विवेक श्रेष्ठ
4: 98.5
0: रेड पांडा मैराथन को नीति परिवर्तन संबंधी सूचना गत 2026 अगस्त 2020 में आये विनाशकारी बाढ़ी पहरो घाटा भएको ठूलो जीवन को स्मृति प्रति हमी दृढ़ सफाई सही राष्ट्रीय विपत्ति को बुझीलाई गंभीरतापूर्वक ध्यान दी एक मैराथन को नीति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति जुटाउनु भएको अतिथि चक्र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन नया नीति में इस मैराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सेवा तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पांडा निजी संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको नीति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विभाग सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: अध्यक्ष निमा टेन्डी शेर्पा हिमाली स्वास्थ्य र वातावरण सेवा सुरु
6: स्वास्थ्य कार्यालय को जनहित में जारी संदेश
7: पोषण युक्त खाने पूरा जीवन का रंग
6: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराउ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौ।
8: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर पनि गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचतमा स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: आजको दिनहरू सेनामा के भएको छिटो गर्दैन आउनु एक्लै बस्न रुचाउनुहुन्छ बिताउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न मै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लैन दिदी सम्झाइ दिनु पर्यो यो त नागौसो कलकत्तामा बस्नु जस्तो लक्ष्य छ त कतै नागौसो त भाइ के भएको तिमीलाई भाइजी भन त
1: खै दिदी के हुन साथीले गाँदा खाना जबरजस्ती गरे मैले पनि मन भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले सेवाजीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
2: मानिसमा म सृजना गरी धुमसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नभोषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक बनाएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार मुखा र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध वित्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफको वित्त प्रयासमा जीवहितमा जारी सन्देश
3: सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 संयोजीमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू सम्बन्ध राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस सम्भव भएसम्म

0: यसको सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि फर्ममा सहकारी जल उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको नीतिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुङमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन 9/2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुङ्गु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जाँच फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने ताजा जातहरू 10 कोटीकर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्ण वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सुन्दरतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375370011 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385270 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

पूर्ति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशन अन्तर्गत जिल्ला अस्पताल साधु सुनकुण्डको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल साधु सुनकुण्डको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेतपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। स्टाफ नर्स साइट 5 तह संख्या 1 बायोमेडिकल टेक्निशियन साइट 5 तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकेको बहुचिन हुनेछ। दरखास्त वस्तु साइट 5 तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त वस्तु किएपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बाई डाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिरूपी न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र निवितरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यान्वयन समयभित्र जिल्ला अस्पताल साधु सुनकुण्डमा बुझाउनु हुनेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842097101

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: तपाईंको दशामा चौमुचा पोतारा घुमको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काफ्री कुमिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसुनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ।
0: जानकारी का लागि सम्पर्क नम्बर 9852555786 अंक 9852555768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, सूची तथा विद्युत सेवामा अपराध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नेत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल दिन उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सुकी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ण संबंधी सूचना।
1: गत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल साउन 1 गतेदेखि 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भरिने 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: अपराध देशभित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन्न पारी लडाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
0: देश बिग्रेर ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देशभित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Bye, Lemon!

0: नैतिक हिंसा भनेको के हो? नैतिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा नैतिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झिनुपर्छ। सो शब्दमा नैतिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटगृह व्यवहार दबाव प्रकार वा स्वचारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र तिनीहरूको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आम जिताए।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा आयोजितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्रै होला नि?
3: कहाँ, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं। अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा यो पोर्टलद्वारा

0: म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गति 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेत छौं। सोही राष्ट्रिय विपत्तिको विधिलाई गम्भीरतापूर्वक ध्यान दिए म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति दोहोर्याउनु भएको अतिथि सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा निजोग संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डी शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सुरु।

जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

उपभोक्ता अधिकारको संरक्षण गरौं, भ्रष्टी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बे विशेष लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं, वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौ, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोषको प्रदेशद्वारा जनहितमा जारी

0: सूचना। स्टील स्कूल नेपाल को स्टूडेंट यूनियन प्रोग्राम को नीति एकजना मूल कर्मचारी आउटपुट भूमिकाने दरखास्त आह्वान कर शिक्षित तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का DOBS@NEPL.com में प्रकाशित सूचना योजना अनुरोध कर दरखास्त दिने अंतिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख। खुंगो कानून कैंपस में एनएल दुर्गा धरना संबंधी सोलुखुम्बु कानून कैंपस में शैक्षिक सत्र 2086 संघासी को लगी 3 वर्ष ग्यालेरी प्रथम वर्ष को भर्ना खुले हुआ कुछ विषय में स्नातक तह उत्तीर्ण कर इच्छुक व्यक्ति निम्नानुसार भर्ना होने जानकारी कराई भर्ना कार्यक्रम को मिति भर्ना का लगी आवेदन फारम वितरण भदौ 1 गति देखि भदौ 30 गति समय प्रवेश परीक्षा 28 गते नतीजा प्रकाशन 28 11 गते भर्ना मैथ 18 गति देखि 28 25 गति समय कक्षा संचालन 10 गति देखि रजिस्ट्रेशन फारम भरने मैथ 29 गति समय सब जानकारी का 98150056 98148445 98424875 गीता घुमरे कैंपस प्रमुख सोलुखुम्बु कानून कैंपस पलिरी आँखा संबंधी समस्या भएकाहरूलाई संपूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्पर्क छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 चमेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98558703 5 र 98160034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 पनि

0: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै पत्तै पाउनु ओह अब सामान काठमाडौँ नै जानु पर्ने हो कि क्या धट बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ हौ नसुन बहिनी सुरु दुखुमा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई थियो त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेल्ट मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु ढुकुण्ड नगरपालिका पाँच सलिरी सुनुखुम्बु
2: होइन
0: एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढै नहुने रहेछ
0: खोज्दै हिँड्दै संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
0: अब चिन्ता नमान कान्छा कोरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल छेउमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ के पढ्ने त अरू छैन त पढ्ने ठाउँ
0: ओडियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छ हुनुहुन्छ
0: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँड्छु ओडन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओडन बिजनेस ग्लोबल इन्स्टिच्युट चाँडै केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
0: 98 50 17 979
3: र 01 592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाँडै चुच्चेपाटी काठमाडौँ
1: सूचना सूचना सूचना
0: यदि तपाईँको बस्तीमा जन्मसार पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रेको नेपाल नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसुनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 768 अङ्कमा 9 8 5 3 0 5 5 7 6 8

0: विद्युत प्राधिकरण से खुम्बू वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समय नै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भ्रमसाङ क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुस गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सही सन्देश।

0: बहुमुखी कैंपस में इस नाटक तह प्रथम वर्ष को वर्ण संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको भर्ना सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि 2/31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भरिने 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-24-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: जवाब दे सिक्ने तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् संस्करण कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्
0: देश विघन र ओसार पसारबाट बचौं सिप सिकाउँ र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि जिन्दगी विरुद्ध व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशन प्रस्तावमा रूप नेपालद्वारा जनहितमा जन सन्देश। दिदी आज बहिनीहरू सुनाउनलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुखाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो हुन सक्यो। नैमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछु कोलकातामा बेच्नु जस्तो लक्ष्य छ त, कतै लागौँछु त भाइ के भएको तिमीलाई? भाइ भन त
2: खै दिदी के हुँदैन, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि मैले भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेको छ, छाड्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
2: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लज सृजना गरी धुनेचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थहरूले परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम जीवन सभ्य समाज भीरभावमा हाती बालो लागू औषध मुक्त समाज भीरभावका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
1: सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रोजेक्ट खेलकुद विकास कृषि प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दशा 21 बमोजिमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउनु तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू सम्बन्ध राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम को प्रमाणित प्रतिलिपि हालसम प्रशिक्षक भई कार्यक्रम को प्रमाणित प्रतिलिपि प्रशिक्षण कराई स्थानीय निकाय को सिफारिश संबंधित जिला खेलकूद विकास समिति को सिफारिश सम्भव वयसम संबंधित खेल संघ को सिफारिश अध्यक्ष अर्जुन बाबू गोपाल जिला खेलकूद विकास समिति सोलुखुम्बु।

0: Istana. Sana sana. Anggun mana di bangun bangku? Untuk pernah yang kau jiran atau buk siri ni? Mana? Mana yang kita tu?
1: Sorita, kini ada kau ke khas khusus kurang desa? Kau bawa mana tu? Kau bawa ini mis? Malah suni sakit. Ia dah buk sa buk si bannya hundai na. Ia tu samajik abusus matra ho. Muzio, kasihlah buk si ko aruplan, kupu, pipu, pira dino wa. Gali bici tu gawu hundai na. Kisto kare samajik aparad ho. Buk si ko aruplan, kupu, pit gawne, tatha pira dino le 10 persa kait, rob 50,000 deki 1 lakh rupiah sama jariwana hunca. Buk si arup lagai ra, kupu, angga bunga gawne lai, 10 persa kait sengai, jan marne udik antargat, thap sajai pani hunca. Yo kura, tini harile afna abu baba kharulai pani bannu hai.
2: Hunca mai.
3: बुक्सी अंधविश्वास हो बुक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हेलो बहिनी सन्चै छौ
5: हजुर सन्चै छु हजुरलाई कस्तो छ
6: एकदम ठीक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
5: आहा आउँछ अनि हुलाकमा त जानु
6: हो नि हुलाकमा जाउ न
5: हुलाकमा त चिठी पत्र मात्र आउँछ हैन र
6: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
5: नै न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
6: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
5: ए सहरमा मात्रै होला नि
6: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
5: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो

0: सभी के सरोकार आज का बाल बालिका भूलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कतिपति बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: यत्तिकै पत्ते आएछ मेरो सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नाति नै यसरी जल्ले नै लागिहाल्छ नि।
3: मिथ्या भ्रामक भन्छ
2: के उनीहरूको छ, तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना छिनाइ गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिलिसकिनु हुँदैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: हेलो,
7: हेलो, हेलो,
6: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
8: हजुर,
7: यहाँ आउँछ नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
8: हेलो, भन्नुहोस् त।
6: हेलो, हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउनु खोज्नुभयो त तपाईँले। मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु।
7: ए नानी, के भन्ने रहेछ, के भयो?
8: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
7: लिन्थे
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
10: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
10: अनलाइन ठगी बारे सचेत बनौ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ।

0: सोनू एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Sony FM. The studio time.
2: It's 2 PM. We support the budget.
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोनू दुदकुंड नगर पालिका 5 सोनू कुंडू
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्ने एफएम सुन्ने एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: नमस्ते डॉक्टर सर.
1: नमस्ते. भन्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्नु होला?
1: यहाँ उभ्याउनु है एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: क्या खतरा समाचार आई सको अब
0: इतिक पत्ते आई रोहन सामाजिक संजल में आने इतिक पत्ते आने मिथ्या भ्रामक सूचना हो सो नाते ना इस जल्ले नहीं हाल
1: मिथ्या भ्रामक मन छोड़ने को
0: तुम्हें
1: था
0: सुन मिथ्या सूचना आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
0: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: मानव बीच बिछन तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बीच बिखन र ओसर पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बीच बिखन तथा ओसर पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, मौलिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

जीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन् तिमी।

0: Namaste, Doctor, sir.
1: Namaste. Bashnus na. Bashnus ta? Kiyo?
0: Namaste, Doctor, sir. Mero bacha rati ramro sang nirauna pani saktaina. Bela belama uthcha, darauchha. Tauko dukhyo bhancha. Ke garnu hola?
1: Yahan udyaunu chha, ekchoti tolero. Ani khana kati ho khanchu?
0: Khana ta khanchu. Tara phone ya iPad dinu parcha. Natra khanai mandaina.
1: Hernus, aile ko samasya nai yahi ho. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
1: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
6: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
9: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन बनाए बजारमा।
10: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष झुक्क हुन होन्डाको महिना मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
9: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
10: यो नेपालभर अवस्थित सबै होन्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही शोरूमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ल्यान्ड बनाउन, केरा लगाउन, झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै खाद, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528880222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट पट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
4: के भयो? के को हल्ला खुल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। सुन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त झनै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

सबै बिर्सिसक्यो आजकल आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुनु नबिर्सनुहोला यति कार्पेट कार्पेटको शिरसा

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै छैन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
4: मेरो त हात खुट्टा अरुणासा झमझम गर्छ, पिनासले भण्डान बनायो, मेरो पनि केटी हो केटी खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि। म त आउँछ
3: यहाँ, नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843789852, 9824417718, 9843449096 र 9861314472। आन्जी औषधालय, सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी, सोलो खुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
7: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी, सोलु खुम्बु।

0: परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: वन जंगल को छेमा घर आंगन पर जोखिम टर्ने भरी पारी झाड़ी बुटिया घास साझ पर्दा घर छोड़ी गांव घूम जानू बाघ भालू बैंडा हाथी चिकना पसे।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइछ। दिदी, छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: FM and the Vino Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
0: The BBC World Service, right here on Vino.fm and the Vino Radio app.
3: गुरुदेवन्दा बढि संकलन संयुक्त राष्ट्रद्वारा साथै सात अर्ब सहयोगको आह्वान बाढी पहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न माग एक छाक पुग्ने मासुको 1700 तिर्दा एक सिलिन्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क कङ्गोमा इबोला नियन्त्रण योजना शुरू 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने र एनडीएलमा आज पनि 2 खेलाउँदै नेपाल खबरमा अब पूरा खबर भुटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जीवित उद्धार भएको छ। उद्धारकर्मीहरूले 1 घरबाट र 1 जलविद्युत आयोजनाको सुरुङबाट जीवित उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 घरको 4 तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवित उद्धार भएको छ। इन्स्पेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जल विद्युत आयोजनाको अद्वितीय 4 सुरुङ मार्गबाट 1 चिनिया नागरिकको जीवित उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङबाट 2 जीवित उद्धार गरिएको थियो। यसैबीच भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5000 जनाभन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवीघाटमा रहेको तावी नदीमा एको बेली ब्रिज निर्माण गरिरहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो 5.5 मिटर चौडा र 50 टन भारवहन क्षमताको एको बेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11.5 करोड़ 56,26,971 रूपियाँ मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8 अर्ब 6 करोड़ 25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 डलर जम्मा भएको कार्यालयले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,34,00,000 नेपाली रूपियाँको आपतकालीन सहयोग आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारले भोटेकोशीको बाढ़ी प्रभावित 84,000 भन्दा बढ़ीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन्। सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकम बाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता आश्रय स्वास्थ्य सेवा स्वच्छ खानेपानी सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसंघ र मातहतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराति परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ़दा तटबन्ध र तार जालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको हो। बाढ़ीका कारण स्थानीय सेवा भण्डारण गर्ने स्थान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले बनाएको फोर्स संकलन पूर्वाधार डुबानमा परेका छन्। वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरिसकेको छ। रसुवा बाढ़ीपछि बजारमा दैनिक भोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढ़ी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देशीका चुनौती विषय कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमी सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेका बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको यस्तो समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुल्ला गर्नुपर्ने उहाँको भनाई छ। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाएका हल्लाको भ्रमण नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल चामल तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने उहाँले बताउनुभयो। यसैबीच नेपाल ऑयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अरू उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दावी गर्नुभएको छ। बजारमा एक किलो मासुलाई 17-18 सय रूपियाँ पर्ने र जुन एक छाक वा एक दिनमै सकिने तर झण्डै 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्ने उहाँको तर्क छ। जल रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त? सामजुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजी सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-4943-33, 4935-55।

0: เลยเต็มปาก
1: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
2: पूरे बचत पूरे कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसहापत काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू पर्स राष्ट्रिय निकुञ्जमा संचालित बाघ मित्र अभियान मानव र बाघ बीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ अभियानको उपलब्धि चुनौती र भावी कार्य दिशाबारे निकुञ्जमा आयोजित सरकारवालाको कार्यशालामा मानव सुरक्षा जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउन पर्नेमा जोड़ दिएको छ अन्तर्राष्ट्रिय मापदण्ड क्याट्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्स राष्ट्रिय निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 यो संख्या बढ़ेर 71 पुगेको छ कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो यस्तै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अढियाल र जुलोजिकल सोसाइटी अफ लन्डनका प्रतिनिधिहरूले सूचनाको समय प्रवाह निरन्तर अनुगमन स्थानीय ज्ञानको उपयोग तथा द्वन्द समयमा तत्काल प्रतिक्रिया जनाउने संयन्त्रलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ अब विदेश खबर लोकतान्त्रिक गणतन्त्रको अङ्गो र यसका साझदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्ने 180 दिनको बहु क्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन् अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको चीनी समाचार संस्था सिन्ह्वाले जनाएको छ अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएकामा उनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरेको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो लिएको इबोला प्रकोपको रूपमा परिचित भएको छ खबर नेपाल भलिबल लीग एनजीएलमा आज पनि 2 खेल हुँदैछन् त्रिपुरसरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज हुने पहिलो खेलमा काठमाडौँ रेड्स र मधेस वारियर्स तथा दोस्रो खेलमा सगरमाथा स्म्यास र खप्तर फाल्कन्स बीच खेल हुनेछ काठमाडौँ र मधेस बीचको खेल दिउँसो 4 बजी तथा सगरमाथा र खप्तर बीच बेलुका 7 बजे हुनेछ यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजय शुरूआत गरेका छन् एनडीएमा 6 वटा टोली सहभागी छन् नेपालले पुरूष भलिबलमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछ यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार हो चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1,344 जना पुग्यो 5,000 बेपत्ता प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान बाढ़ी पहिलो पशुको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न माग 1 छाक पुग्ने मासुको 1700 तिर्दा 1 सिलिण्डर ग्यासको 2100 महँगो नभएको आयोग निगमको तर्क पंगोमा इबोला नियन्त्रण योजना शुरू 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने र एनजीएलमा आज पनि 2 खेल हुँदै
4: के भयो के को हल्ला खल्ला हो यो
5: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
4: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
0: हो त है हामीले त ध्यानै नदिएको
5: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
6: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
7: क्या खतरा समाचार आइसक्यो अब चाहिँ
5: के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआथेन यसो त जसले पनि लेखिहाल्छ नि
7: मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
7: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
7: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नुहुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्सके मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सियर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
8: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
10: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँ कोलकातामा देखिने जस्तो लक्ष्य त कतै लागौँ त भाइ के भएको तिमीलाई निधाती भन त
11: खै दिदी के हो मेरो साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
10: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको सबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
11: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु
12: हिमालमा घामु पर्दा मिठो बोली बोल्छ हिमालमा घामु पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ सहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एकम आयो आफ्नै भाका आफ्नै बोली सोलु एकम आयो हिमालमा घामु पर्दा मिठो बोली बोल्छ हिमालमा घामु पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ सहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एकम आयो आफ्नै भाका आफ्नै बोली सोलु एकम आयो हिमालमा घामो पर्दा मिठो बोली बोल्छ हिमालमा घामो पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
13: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.5

नमस्ती नमस्कारनी लोकसंगीत अभिवादन सम्पूर्णमा हार्दिक हार्दिक स्वागत को साथ में कार्यक्रम आफ्नै पाखा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्र को साथ में आवाज में छू म सर्की लमु शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुला एफएम 102.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ। र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ। र आज पनि हामी केही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने विशेष गरी आज चाहिँ हामी शनिबार बसाईमा रहेका छौं र शनिबार बसाईमा चाहिँ हामीले लिएर आएका छौं लोक बाकाको दुईवटा तपाईँहरूले आज कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूलाई लोक बाकाको दिन राख्नेछौ र तपाईँहरूले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ। र पक्कै पनि तपाईँहरू कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको पर्खाईमा हुनुहुन्थ्यो र तपाईँहरूको पर्खाईको समय भने समाप्त भइ नै सकेको छ। र आउन सक्नुहुनेछ 97649 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला भइसकेको छ र फटाफट कल गर्न सक्नुहुनेछ 97649 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र यो समयमा कतिपय साथीहरू त आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, गाउँघरमा हुनुहुन्छ भने मैलापातिर हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला, र कतिपय साथीहरूको त आज स्कूल कलेज अफिसहरू बिदा छ, त्यसकारण पनि सरसफाईतिर व्यस्तता हुनुहुन्छ होला, आफ्नो बाबा मम्मीलाई सघाउँदै हुनुहुन्छ होला, र कतिपय साथीहरू त खाजा खाने तर्खरमा पनि हुनुहुन्छ होला। र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्न चाहन्छु। कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा, स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो, नमस्ते, नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? खोटाङबाट को बोल्नु भयो? ओहो, तपाईँको आवाजलाई हामीले सुन्न सकिरहेको छैन, अलिकति ठुलो स्वरमा बोल्नुहोस् न है। हिरा कुमारी बोल्दै हुनुहुन्छ? हिराजी अनि कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ हो? ओहो, हिराजीलाई धेरै धेरै स्वागत छ है सोले आफ्नोमा। अनि हिराजी यो समयमा के गर्दै हुनुहुन्छ नि? खाजा खाएर बसिरहनु भएको छ? हामीले पनि खाजा चाहिँ भइसक्यो भन्नुपर्छ है हिराजी। अनि यो समयमा के गर्दै हुनुहुन्छ त हिराजी? अनि आज खोटाङतिरको मौसम कस्तो छ नि? आज मौसम कस्तो छ त खोटाङतिरको? एकदम रमाइलो छ है आज त्यसो भए। ओके, हुन्छ हिराजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँलाई हामी लोक बाकाको दिन राख्नेछौ, तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ है। हुन्छ, तपाईँको लागि हामी लोक बाकाको दिन राख्नेछौ।

0: அவசி பக்கு தெளிய சொல்லு பாலா ராஜி
1: பாஸ்
0: கர்னுஹுன்ச हुन्छ हिराजी अहिले पनि हामी सुतिन्छौँ साथ हुनुहुन्थ्यो खोटाङबाट हिराजी हुनुहुन्थ्यो उहाँले पनि मिठो कुराकानी गर्दैछ हामीले राखेको लोक बाकाको धुन चाहिँ चुन्ने प्रश्न भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र 97649970 को लाइन बेजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है र अब भने चाहिँ हामी ढिला नगरिकन गीततर्फ नै जानेछौ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन त्यसकारण चाहिँ हामी गीततर्फ नै जानेछौ निकै नै मिठो गीत रहेको छ बेल्ने जेलामा बोलको लोकगायक रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ कृष्ण अखिलिराज सरस्वती लामिछानेको आवाजमा सजिएको यो मिठो गीत हामी एकैछिन सुन्नेछौ र यो गीतको साथमा चाहिँ पहिला हामी छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: आइया भनेरको बसे छ त बिरान भोक्यो हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु विद्युत कुण्डी नगर पालिका पास बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाइ दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार खडा खाँदा हुने व्यवस्था भएको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
5: व्यक्ति वा संस्थालाई
6: किन खोज्नु भएको होला हजुर रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ

0: music to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.16 खुम्बु। कार्यक्रम आफ्नै पाखा आफ्नै बालकको यो बने पहिला नै छोट विश्राम रहेको थियो। पहिला नै छोट विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो शिरमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलाथन 100.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाचा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं। आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने विशेष गरी चाहिँ हामी शनिबारे बसाईमा रहेका छौं र शनिबारे बसाईमा चाहिँ हामीले लिएर आएका छौं लोकबाकाको बोली। राजु चाहिँ तपाईँहरूले हामी लोकबाकाको दिन बाँच्नेछौ र तपाईँहरूले चाहिँ कुन लोकबाका हो भनेर चिन्न पर्नुहुन्छ र त्यसको लागि चाहिँ आउन सक्नुहुनेछ 97064 49 70 को लाइन चाहिँ तपाईँहरूको निमित्त खुल्ला नै रहेको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरिकन स्वागत गरिहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो
2: नमस्ते
1: नमस्कार को बोल्दै हुनुहुन्छ कहाँबाट? खोटाङबाट मदनजी बोल्दै हुनुहुन्छ। अनि मदनजी यो समयमा के गर्दै हुनुहुन्छ नि? ओहो गोठालो गर्दै दिन बित्दैछ तपाईँको। अनि मदनजीको नयाँ नयाँ हर खबर के छ नि? हाम्रो पनि एकदम ठिकठाक छ। अनि आज सोलुखुम्बुतिरको मौसम चाहिँ दाम पनि लागिरहेछ, दुम्न दुम पनि भइरहेको छ र हाम्रो खाजा चाहिँ भइसक्यो। अनि मदनजीको खाजा लिनु बाँकी छ कि लिइसक्नु भयो त? ओहो ल ठिक छ मदनजी, राम्रोसँग गएर खानु होला भन्न चाहन्छ है। ओहो आज त हामीले खाइदिइहाल्यो नि मदनजी। हुन्छ हुन्छ मदनजी, कार्यक्रममा सहभागी त गराउनु भएको छ। तपाईँलाई हामी लोकबाकाको दिन ढाक्नेछौँ र तपाईँले चाहिँ कुन लोकबाको हो भनेर सुन्नुपर्ने हुन्छ है। हुन्छ तपाईँको लागि हामी लोकबाकाको दिन ढाक्नेछौँ।

अब चाहिँ पक्कै पनि सुन्नु भयो है मदनजीले? ओहो, ल मदनजी ठ्याक्की भन्नुहोस् त, कुन गीत हो? ओहो, पक्कै पनि यही गीत रहेको छ मदनजी। र यही गीत मार्फत चाहिँ तपाईँले एकजना साथीलाई पनि सम्झना सक्नुहुनेछ है। ओके बाबाई, साथी हुनुहुन्थ्यो मदनजी, खुटाङको साथी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेका लोक बाकाको दुन चाहिँ चिन्न सफल भएर पनि आफ्ना नजिकका एकजना साथीलाई सम्झदै साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी गीततर्फ नै जानेछौ, जुन चाहिँ मदनजीले चिन्न सफल भइसक्नु भएको छ। निकै नै मिठो गीत रहेको छ, चले बथा सबेलको लोक गाका रहेको छ, र जसमा चाहिँ आवाज बढ़ भएको छ मेनुका परियावाज सीताराम परियारको आवाजमा। सजिएको यो मिठो लोक गाका हामी एकैछिन सुन्नेछौ र यो लोक गाका पश्चात फेरि उपस्थित हुनेछौं।

फेरि पनि स्वागत गर्दछु। भर्खरै मात्रमा चाहिँ हामीले निकै नै मिठो लोक बाका चले बतास बोलको लोक बाकसी सुनेर मनोरञ्जन लिइसकेका छौं र पक्कै पनि तपाईँहरूले पनि मनोरञ्जन लिनु भएला, सँगसँगै गाउनु भएला, सँगसँगै नाच्नु भएला। जे जस्तो अवस्थामा भए पनि कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। आज चाहिँ हामी विशेष गरी शनिबारी विषयमा रहेका छौं र शनिबारी विषयमा चाहिँ हामीले लिएर आउने गर्छौं लोक बाकाको दिन आउनु सक्नुहुनेछ 97649 49 70 को लाइन जी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र तपाईँहरूले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafm.com नेपाली पात्रो हाम्रो पात्रो मार्फत पनि तपाईँहरूले हामीलाई सुन्न सक्नुहुनेछ र हामीले चाहिँ तपाईँहरूको कार्य टेलिफोन लाइन चाहिँ हप्ताको चार दिन चाहिँ लिने गर्छौं। है हामीले चाहिँ हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर आउने क्रममा चाहिँ हप्ताको चार दिन तपाईँहरूको टेलिफोन लाइन लिनेछौ, जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार र शनिबार चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको हाल खबर बुझ्दै तपाईँहरूको गाउँठाउँको मौसमको अवस्था बुझ्दै चाहिँ हामी तपाईँहरूसँग मिठा कुराकानी गरिदिनेछौ र आउन सक्नुहुनेछ 97649 50 70 को लाइन चाहिँ खुल्ला नै रहेको छ र तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूलाई मिठो लोक बाकाको दिन राख्ने नै छौं र यदि तपाईँहरूले लोक बाकाको दिन चिन्न सफल हुनुभयो भने चाहिँ तपाईँहरूले आफ्ना नजिकका मात्र एकजना साथीले पनि सम्झना सक्नुहुनेछ र कहिलेकाहीँ नेट इन्टरनेट अथवा नेटवर्कको समस्या हुन सक्छ र यस्तो अवस्थामा चाहिँ तपाईँहरूले हामीलाई कार्यक्रमको अन्तिम समय चाहिँ सुनेर साथ दिनुहोला र तपाईँहरूको टेलिफोन लाइन नलागी भने हामी केही छैन। तपाईँहरू निमित्त चाहिँ हामीले निकै नै मिठा लोक बाका चाहिँ राख्ने नै छौं र सुन्दै मनोरञ्जन पनि लिनुहोला भन्न चाहन्छु र फेरि पनि हामी ढिला नगरिकन अर्को गीततर्फ जानेछौ। निकै नै मिठो गीत रहेको छ, दमगढ़ीको बसमा बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बन्नुभएको छ अमृत सबकोटा समीक्षा अधिकारी र कमला गिमिरीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौं र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौं र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: उगांडा म्याराथन को मिति परिवर्तन संबंधी सूचना गति 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूलो जनधन को स्थिति प्रति हमी गहिरो सतर्कता राष्ट्रीय विपत्ति को बुझीलाई गंभीरतापूर्वक ध्यान दी उक्त म्याराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में हाम्रो कार्यक्रम प्रति दोहोर्नु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा निजोग संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहराज सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुधार सुलुकुन्दु।

लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी डोरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुङ्गा टारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै।

आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

0: कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र कोही साथ हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरिकन स्वागत गरी हाल को हुनुहुन्छ कहाँबाट हेलो नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
1: हजुर म कल्पना राई खुटाङबाट
0: कल्पना राई खुटाङबाट बोल्दै हुनुहुन्छ
1: हजुर नाना
0: के गर्दै हुनुहुन्छ त कल्पनाजी यो समयमा
1: हजुर म यो समयमा कार्यक्रम सुन्दै दान गर्दैछु
0: भन्नुभयो दान गर्ने बेला समय पनि भइसक्यो है
1: हजुर
0: अनि एक्लैले गर्दै हुनुहुन्छ कि साथी पनि हुनुहुन्छ त
1: हजुर घर परिवारसँग भन्नुपर्छ है
0: नाना अनि खाजा दिनुभयो कि बाँकी छ त कल्पनाजीले
1: हजुर मेरो खाजा बाँकी छ नि तपाईँहरूले खानुभयो त
0: हामीले पनि खाइसक्यो भन्नुपर्छ है कल्पनाजी ल ठिक छ कल्पनाजी कार्यक्रमसँग बाजिता जनाउनु भएको छ हामी तपाईँको लागि चाहिँ मिठो लोक बाकाको दिन राख्नेछौ तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चिन्नुपर्ने हुन्छ है
1: हुन्छ
0: तपाईँको लागि हामी लोक बाकाको दिन राख्नेछौ

0: अवश्य पक्की पनि सुन्नु भयो है कल्पना जी।
1: हजुर सुन्ला त हल्का हल्का सुने नाना, म पासै गर्छु नि है।
0: ओहो पास भन्नुहुन्छ।
1: हजुर
0: हुन्छ कल्पना जी, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो खोटाङबाट कल्पनाजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखीका लोक बाकाको भन्छ चिन्ने प्रयासमा भने साथी छुटिसक्नु भएको छ। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, स्वागत गरी हाल को हुनुहुन्छ कहाँबाट? हेलो नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? उदयपुरबाट दिनेश मगराती बोल्दै हुनुहुन्छ। दिनेशजी यतिकै दिनसम्म कता हराउनु भयो नि हाम्रो दिनेशजी? अनि दिनेशजी यो समयमा के गर्दै हुनुहुन्छ त? अनि खाजा लिनुभयो कि बाँकी छ त दिनेशजीको? हाम्रो पनि भइसक्यो भन्नुपर्छ है दिनेशजी। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। हामी तपाईँलाई लोक बाकाको दिन राख्नेछौ, तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ नि है। हुन्छ तपाईँको लागि हामी लोक बाकाको दिन राख्नेछौ।

Dinesi. सुनी गए थे दिनेशी, कुन लोग बाक हो पक्की पनी तब ये तो था वही सब न बायला कुन लोग बाक हो वनेर आप वनस नहीं लोग बाक को बोल की वन बायो नेवली बनाई बनाई ना बनों छा यो लोग बाक नवरे ची अर्की लोग बाक रहे के छाई दिनेशी हुन्छ अहिले भने हामी छुटिन्छौं दिनेशी साथी हुनुहुन्थ्यो उदयपुरबाट दिनेश मगराती हुनुहुन्थ्यो उहाँले पनि हामी दिइराखेका लोक बाकाको दुन्चे चिन्ने प्रश्न पनि साथी छुटिसक्नु भएको छ र अब पनि चाहिँ तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिन सक्दैनौ किनभने कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र यति जेलसम्म हाम्रो कार्यक्रममा सहभागिता जनाउनु भयो कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुभयो र त्यसै गरी कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो भन्दकोटको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त चाहिँ भरपूर सपोर्ट लिएको छ प्राविधिकमा हुनुहुन्छ लक्ष्मीजीलाई पनि विशेष विशेष धन्यवाद भन्दैछु कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ जुन चाहिँ मैले दुईजना साथीलाई लोक बाकाको दुन चाहिँ राखेको थियो र त्यसको बोलको लोक बाकाको बोल चाहिँ रहेको छ कोइली कराउने बोलको लोक बाका रहेको छ र निकै नै मिठो गीत रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ मेलीमा रहेका खुमान अधिकारीको आवाजमा सजिएको यो मिठो लोक बाका छार्दी आज त्यो कार्यक्रममा आफ्नै बाका आफ्नै बाकाको विशेष गरी शनिबार दसैँबाट म कार्यक्रम प्रस्तुता सिर्की लम्बु शेर्पा पनि विदा हुन चाहन्छु नमस्कार

0: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: ल सुन बहिनी, सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई छ नि। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु दुपकुण्ड नगरपालिका पाँच सैलेरी सुनखुम्बु। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
3: सुरक्षित भविष्य आफैले।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलेफियम 101.2 मेगाहर्ट्ज देशका विभिन्न भाग र www.solefm.com संसारभर एकसाथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सुलहालचाल लिएर आइपुगी म रेविका राय। भोटे कुसी नदीमा बाढी आएको 11 औं

सुकुममा आज दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाको अनुसार नुवाकोटको विदुर नगरपालिका १० भित्रवतीमा रहेका आनन्द श्रेष्ठको चार तले घरको चौथो तलाबाट उहाँकी श्रीमती चन्दिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्सपेक्टर सुमना दिकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अर्बिट चार सुरुङबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको दशौं दिनमा माथिल्लो त्रिशुली तीन जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। भोटे गुस्ती बाढ़ीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरेको छ। फेला परेका शवको पहिचानका लागि डीएनएस नमूना संकलन लगायतका आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 आफन्तका 1012 डीएनए नमूना संकलन गरेको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। व्यवस्थापनका क्रममा हरेक शवको संकेत कोड नम्बर जमीनमुनि तथा माथि राखिएको छ। त्यसै शव व्यवस्थापन गरेको ठाउँको जीपीएस लोकेशन फोटो अभिलेख नक्सा सहितको विस्तृत विवरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरेका छन्। भोटे कोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,55,26,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। 9 वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,615 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। गएको भदौ 10 गतेको भोटे कोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5,000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13,098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। रसुवा नुवाकोट र धादिङमा स्थापना गरिएका सर्दिस होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्नका लागि राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। चीनको दक्षिण पश्चिम सिजाङ सोयतट क्षेत्र चीन नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरो पछि आएको बाढ़ीका कारण ज्यान गुमाउनेहरूको संख्या 31 जना पुगेको छ। गएको अगस्त 26 तारीक अर्थात भदौ 10 गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरूको संख्या 31 जना पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रले उद्धृत गरे। चेनिया समाचार संस्था सिन्हाले जनाएको छ। कमाण्ड सेन्टरका अनुसार पहिरो पछि आएको ठूलो बाढ़ीबाट 531 जना सम्पर्कविहीन रहेका छन् भने उनीहरूको खोजी कार्य भइरहेको छ। उद्धारकर्मीले 987 व्यक्तिको सामान भेटाएको समेत बताएका छन्। हिमाली क्षेत्रमा हिमचट्टान सहितको पहिरोले आज 11 दिन भइसकेको छ। अन्तिममा खेल समाचार। इंग्लिश प्रिमियर लीगमा गोराती भएको खेलमा लिभरपूलले स्वेज टाउनलाई 2 गोलले हराएको छ। लिभरपूलको जीतमा दुवै गोल अलेक्जेन्डर इसाकले गरेका हुन्। उहाँले खेलको छैटौं र 9 मिनटमा गोल गरेको हो। नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आए यता लिभरपूलको यो पहिलो जीत रहेको छ। यसलाई उनलाई ठूलो राहत दिएको छ। यसअघि लिभरपूलले लीगमा न्यू कालास युनाइटेड
र नटिंगहम फरेस्टसँग दुई गोलको बराबरी खेलेको थियो। तीन खेलमा एक जित सहित लिभरपूलको पाँच अंक भएको छ। यस्तै पहिलो खेल जितेको इपस्विच टाउनले लगातार दुई खेल हारेको छ। इपस्विच टाउन अति तीन अंक सहित तालिकाको तेह्रो स्थानमा रहेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5200 फोन वा सेलिफिल्म न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवस्थालीलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचाल लिएर फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सेलिफिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: घर सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल साब्री सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल साब्री सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रिट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या 2 स्टाफ नर्स साइक पाँचौ तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइक पाँचौ तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइक पाँचौ तहको लागि ₹700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल साब्रु सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल साब्रु सल्लेरी सुलुखुम्बु।
1: काम छ ठट्टैमा यो भैसा जान लाग्यो, जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
2: होइन एकान्छा, गीत गाउँदै कता हिँड्यो?
3: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडी संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है।
3: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
2: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
3: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
3: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
2: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
3: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौ तला, काठमाडौँ। सम्पर्क 9855017979 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।
0: सूचना
2: तपाईको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अंकमान 9852055768।

0: तपाई विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: मुक्ताबाट बचाउ र बचाओ। यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युनिसिपल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार।

0: लागि सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सुन्दालो
1: कार्यक्रम गीतकी
3: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत कार्यक्रम लोकीको गीति गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ र आज पनि हामी पाँच विधाका गीतका शीर्षहरू लिएर उपस्थित भइसकेका छौ प्राविधिक मित्रको साथमा आवाजमा सुन रेविका राय र आउन सक्नुहुनेछ 97.49 कल ट्राई गर्दै गर्नुहोला भन्न चाहे ढिला नगरीमा सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्रमा हामीले एकदम मिठा मिठा गीत ट्र्याकले सरो सुनिसकेका छौ। अब पालो तपाईँको 97.5 54 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार। गुड आफ्टरनुन, नमस्ते, नमस्कार, कहाँबाट को बोल्दिनुहुन्छ? उदयपुरबाट निशा मगर। निशाजी यो समयमा के गरिदिनुहुन्छ? गोठालो गर्दै हुनुहुन्छ, ल ठिक छ त। निशाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, अनि निशाजीले खाजा लिनुभयो त? के खानुभयो नि निशाजीले खाजामा? चटपटे हाम्रो पनि खाजा भइसक्यो भन्नु पर्ला। निशाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोस हुन्छ निशाजीले? ओके, पक्की पनि तपाईँको लागि यो गीत बस्ने छ, आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है? ओके, बाई बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट अनिसा मगर। अनिसाजीले पनि एकदमै रुगीता रोजेर भने छुटिसक्नु भएको छ, आउन सक्नुहुनेछ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार।
1: नमस्ते
0: नमस्कार, हजुर कहाँबाट को बोल्दिनुहुन्छ? अनिसा परियार उदयपुरबाट। उदयपुर कुन कुन ठाउँबाट बोल्दिनुहुन्छ? ल ठिक छ त। अनिसाजी खाजा लिनुभयो त? हाम्रो पनि भइसक्यो भन्नु पर्ला अनिसाजी। र हाम्रो एकदम मिठो गीत रोजिसक्नु भएको छ अघिल्लो साथीले, यो गीत दिनमा ठाउँ छ भने गीतको बोल राखेको छ। यो मेरो गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? नमस्ते नमस्कार। ओके भाइ, साथी हुनुहुन्थ्यो उदयपुरबाट अनिसा परियार हुनुहुन्थ्यो। अनिसा आज पनि छुटिसक्नु भएको छ र अवश्य पनि हामी गीततर्फ नै जानेछौ है। रोजाइमा पर्न सफल दुईजना साथीको रोजाइमा पर्न सफल गीत को बोल रहेको छ, दिलमा ठाउँ एकदम मिठो गीत रहेको छ है, जुन चाहिँ भर्खरै मात्रामा बजारमा उपलब्ध भएको एकदम मिठो गीत रहेको छ, एकदम मिठो गीत रहेको छ। दोस्रो आवाज भर्नु भएको छ अंशु पन्ता, प्रशान्त सेवाकोटी, रवि ओसको आवाजमा मिठो गीतलाई साझै कार्यक्रम गीतको पहिलो अनि छोटो विश्राम जानेछौँ। विश्राम पुस्ता फेरि

रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूल जंगल को स्मृति प्रति हमी गहरो सही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति दिखाई अटूट सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छु। नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनुहोला भनी हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको विवरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुभाग सुलुकुन्डु नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस् 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना ध्वंसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98 52 86 32 26 प्राविधिक प्रमुख 98 52 85 27 सूचना अधिकारी 98 52 85 12 26 र काउन्टर 0 38 52 04 03। समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

सोलो खुम्बु कानून क्याम्पसको एलएल दुमा धरना सम्बन्धी यस सोलो खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्षे ग्यालेरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा संचालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98-51-01-05-56, 98-41-28-45-45 र 98-42-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख।

कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्दिनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.10 कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। हामीसँग चारवटा गीत भने बाँकी रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन भने डिस्कनेक्ट भइसकेको छ। पुनः प्रयास गर्न चाहिँ नभुल्नुहोला भन्न चाहन्छु। 97 64 49 54 70 को लाइन हुँदै टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्कार। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? खोटाङबाट कल्पना राई। खोरानी के गर्दै हुनुहुन्छ कल्पनाजी? ल ठिक छ, धान गर्दै हामीलाई सुन्दै हुनुहुँदो रहेछ कल्पनाजी। अलिकति तपाईँको डिस्टर्ब आइरहेको छ, अलिकति ठुलो स्वरमा बोलिदिनु होला है त कल्पनाजी। साथी हुनुहुन्थ्यो खोटाङबाट कल्पनाजी। कल्पनाजीको आवाजलाई हामी सुन्न अलिकति अप्ठ्यारो भइरहेको थियो है, अलिकति उहाँकोमा डिस्टर्ब आइरहेको थियो। पूर्ण प्रयास गर्नुहोला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? रेविकाजी बोल्दैनुहुन्छ। रेविकाजी यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्ने गोठालो गरिदिनुहुन्छ नि रेविकाजीले। खाजा लिनु भयो त? हाम्रो पनि भइसक्यो भन्नु पर्ला रेविकाजी। अनि रेविकाजी खाजामा के लिनुभयो? चौसो पकाएर खानुभएछ। ल ठिक छ, दुई पूर्वी त अलिक गर्मी होला है अहिले त। ल ठिक छ त, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला भन्न चाहे। यो कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोज्नुहुन्छ तपाईँले? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने नै छ। आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई। साथी हुनुहुन्थ्यो डिब्रुबाट रेविकाजी हुनुहुन्थ्यो। रेविकाजी पनि छुटिसक्नु भएको छ, हुन सक्नुहुने टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो। हेलो नमस्कार। नमस्ते नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ? गणेश परियार उदयपुरबाट। अनि गणेशजी यो समयमा के गरिदिनुहुन्छ? हो र गणेशजी गोठालो गर्दै कार्यक्रम सुन्दै बसिराख्नु भएको। अनि गणेशजी के को गोठालो गरिदिनुहुन्छ नि? गाई बाख्रा एक्लै हुनुहुन्छ कि कोही साथी राई दिदीसँग हुनुहुन्छ नि गणेशजी? दिदीसँग गोठालो गरिदिनुहुन्छ। ल मजाले गोठालो गर्नु होला भन्न चाहे गणेशजी। अनि गणेशजी कति क्लासमा पढिदिनुहुन्छ नि? छ क्लासमा पढिदिनुहुन्छ। ल ठिक छ त, राम्रोसँग पढ्नु होला भन्न चाहे। र गणेशजी हाम्रो रेविकाजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ है, र गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ। ओके बाई बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट गणेशजी। गणेशजी पनि छुटिसक्नु भएको छ, र अवश्य पनि हामी गीतर्फ नै जानेछौँ। हाम्रो गणेशजी र हाम्रो रेविकाजीको रोजाइतर्फ नै जानेछौँ। एकदम मिठो गीत रहेको छ, जसले धेरै माया भने जो मिठो गीत रहेको छ, जुन चाहिँ यसमा आवाज गर्नु भएको छ प्रमोद खडेलका आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकै सुनेछौँ, त्यसको साथीहरू उपस्थित हुनेछौँ।

0: भर्खरै मात्रमा हामीले एकदम मिठो गीत सुनि नै सकेका छौ। एकदम मिठो गीत रहेको थियो पक्कै पनि यो मिठो गीत मार्फत धेरैजना साथीले मनोरञ्जन त लिनुभएला है र हामीसँग चाहिँ पनि तिनवटा गीत भने बाँकी रहेको छ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ भन्दै थिए। साथीको फोन चाहिँ टक्कर डिस्कनेक्ट भयो है, पुनः प्रयास गर्नु चाहिँ नभुल्नु होला भनेर चाहिँ है। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्कार।
1: नमस्ते
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? गौरी मगर उदयपुरबाट। गौरी जी, अनि कस्तो छ हजुरको हालखबर? हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला गौरीजी। अनि गौरीजी, यो समयमा के गरिदिनुहुन्छ? खाना बनाउँदै हुनुहुन्छ। ल ठिक छ त, अनि खानामा के पकाउन लाग्नु भयो हाम्रो गौरीजीले? ल ठिक छ त, एकदम मिठो पकाउँदै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। मिठो अनि एकदम मिठो स्वादिष्ट पकाउनु होला भन्न चाहे गुरुजी। र गुरुजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, कुन गीत रोस हुन्छ त? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस पनि आफ्नो नजिकै मित्रलाई सम्झन सक्नुहुनेछ है।
1: अनमोल मगर, कलयुबिन मगर, बेनिता मगर, सीता मगर, रीता मगर, सुभाषा मगर, बासिका सम्झना
0: भनेर छुट्टिन्छु भाइ। भाइ साथी हुनुहुन्थ्यो दिपुरबाट, गुरुजी हुनुहुन्थ्यो, गुरुजी पनि छुटिसक्नु भयो। त्यस्तो र बुझ्छु पनि हामी गुरुजीको रोजातर्फ पनि जानेछु भन्दै थिए। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? दिनेश मगरात उदयपुरबाट। अनि दिनेशजी, यो समयमा के गरिदिनुहुन्छ? ल ठिक छ त दिनेशजी, हाम्रो गोरीजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ, राष्ट्रिय भावले सजिएको गीत मार्फत आफ्ना नसिका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट दिनेश मगराती। हेरौँछु भने हामी दिनेश मगराती र हाम्रो गौरीजीको रोजाइतर्फ नै जानेछु। यो हो मन नेपाली, एकदम मिठो गीत रहेको छ, राष्ट्रिय भावले सजिएको यो मिठो गीतलाई सुन्दै हामी गरिब गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौँ। विश्राम पश्चात फेरि

0: फरस सेना पदपूर्ति करने संबंधी सूचना।
1: प्रदेश सरकार स्वास्थ्य मंत्रालय स्वास्थ्य निर्देशना नया जिला अस्पताल फाप्री सुलुखुम्बु को आधारभूत स्वास्थ्य सेवा को संचालन का लागि तोकेको पदहरूमा करार सेवा को पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मीदवारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या दुई स्टाफ नर्स साइट पांचों तह संख्या एक बायोमेडिकल टेक्निशियन साइट पांचों तह संख्या एक उमेर द्वार को उमेर को हाथ में दरखास्त दिने अंतिम मिति समय 18 वर्ष पूरा भई 40 वर्ष नमागे हने पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकी को बहुचिन होने दरखास्त दस्तूर साइट पांचों तह को लगी रू 700 मात्र लगने फारम लिने बुझाने इस अस्पताल को प्रशासन शाखाबाट दरखास्त दस्तूर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू निकट फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्री सल्लेरी सुलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रम युगीगीतको दोस्रो अनि विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सूर्य एफएम 101.3 मेगाहर्जमा कार्यक्रम गीते गीतलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार। हजुर, कहाँबाट को बोल्दिनुहुन्छ? उदयपुरबाट शर्मिला परियार। शर्मिलाजी, अनि यो समयमा के गरिदिनुहुन्छ नि? कार्यक्रम सुन्दै गोठालो गरिदिनुहुन्छ नि। शर्मिलाजीले खाना लिनुभयो त? हाम्रो भइसक्यो भन्नु पर्ला शर्मिलाजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। र आज कुन गीत सुन्छ शर्मिलाजीले? ओके, पक्कै पनि तपाईँको लागि मिठो गीत बस्नु नै छ। आफ्ना नसिका मित्रलाई सम्झन सक्नुहुनेछ है? ओके, बाई बाई। साथी नम्बर रिपोर्टबाट शर्मिला परियार हुनुहुन्थ्यो। शर्मिलाजी भने पनि छुट्टी सक्नु भएको छ, आउन सक्नुहुनेछ। टेलिफोन लाइनमा गोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्कार। नमस्ते नमस्कार। टेसी डेले मेरो तर्फबाट नि, कहाँबाट को बोल्दिनुहुन्छ? खिजीडेम्बा गाउँपालिकाबाट लाग्पा डुमा शेर्पा। लाग्पा डुमाजी, कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ। लैटिक्स कार्यक्रम गीत गीतमा यहाँलाई स्वागत छ। आगामी दिन पनि यसरी नै सहभागिता जनाउनु होला है त लाग्पा डुमाजी। लाग्पा डुमाजी, यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि खाजा लिनुभयो त लाग्पा डुमाजीले? हाम्रो भइसक्यो भन्नु पर्ला लाग्पाजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो शर्मिलाजीले। सोझै हो भने एकदम मिठो गीत रोज्नु भएको छ। यो मिठो गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: हुन्छ, सर्वप्रथम त स्विट बोइसको दानी गीत तपाईँको लागि, र सोले चाहिँ मर्निङको लागि, र त्यसै गरी मलाई फोन कल गर्ने र साथ दिने धैरिन्दी शेर्पाको लागि, र एन्सन हुनुहुन्छ बहिनी निङमा दिपु भाइ घाङखोरी, र छोरी लाग्छ इन्दी शेर्पा लगेस मलाई चिन्दै नचिने वा सम्पूर्णलाई भन्दैछु। टेन्सन आस्ते
0: नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो ढुङ्गाबाट लाग्पा डुमा शेर्पा। लाग्पा डुमाजी पनि कार्यक्रममा पहिलो पटक सहभागिता जनाउनु भएको थियो। यहाँलाई स्वागत छ। आगामी दिनमा पनि यसरी सहभागिता जनाउनुहोला, माया गर्नुहोला भनेर चाहे, र विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अवश्य पनि हामी लाग्पा डुमा शेर्पा र हाम्रो शर्मिला परियारको रोजगारीतर्फ नै जानेछौ। एकदम मिठो गीत रहेको छ जुन चाहिँ गीतको बोल रहेको छ, जसमा आवाज गर्नुभएको छ दीपक लिम्बु र मिलन आमित्यको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी सुनेछौ, मनोरञ्जन लिनेछौ, फेरि पनि उपस्थित हुनेछौ।

हामीले एकदम मिठो गीत सुनिसकेका छौ। सोझे हो म त सोझे हो भने एकदम मिठो गीत रहेको थियो। पक्कै पनि यो गीत सुनेर धेरैजना साथीले मनोरञ्जन त लिनुभयोलाई। र अब हामीसँग एउटा गीत बाँकी रहेको छ। आउन सक्नुहुनेछ 9942549570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र हाँसुलाई आफ्नो मनपर्ने साथीलाई पनि सम्झन सक्नुहुनेछ। टेलिफोनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन पनि डिस्कनेक्ट भइसकेको छ। र कार्यक्रमको अन्तिम चरणमा हामी आइसकेका छौ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै थियो, साथीको फोन डिस्कनेक्ट भइसकेको छ। र अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है त, किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ। र आज धेरैजना साथीले कल गर्नुभयो, कल ट्राई गर्नुभयो, अन्तिम समयसम्म सुनेर साथ दिनुभयो। आफ्नो व्यस्तताको बावजुद काममा काम गर्दै गोठालो मेला पात्र धान गर्दै कोदो गर्दै पनि हामीलाई सुन्नुभयो होला है, खाना बनाउँदै सुन्नुभयो। धेरै काममा बिजी भए पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने र थोरै समय निकालेर हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउने तमाम श्रोतालाई विशेष त हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी साथ अनि माया चाहिँ सदैव गर्नुहोला भन्न चाहे र सम्पूर्ण साथीहरूलाई विशेष त धन्यवाद दिँदै र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्दकोटक आवास तपाईँको रेडियो सेट अनि मोबाइल शीर्षमा पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सिर्की लमु शेर्पालाई पनि विशेष आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ, जुन चाहिँ एकदम लिम्बुको आवाजमा गरिएको समयले भने गीत एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी छाड्दै आजको कार्यक्रम गीत गीतको विषयबाट कार्यक्रम प्रस्तुत रेडिका राई पनि बिदा हुन्छ। नमस्ते।

0: भने पुरानो सामान पनि मर्मत हुने नेतो ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु जितकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्ड नगरपालिका 5 सल्लेरी सुनुखुम्बु सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने हुँदा जानकारी गराइन्छ भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ क्लास 30 गतेसम्म थप जानकारीका लागि 98 51 01 05 56 98 41 28 45 45 र 98 42 84 87 75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
0: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिने लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
1: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
0: नेपाल सरकार विज्ञापन

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: 5 PM साँझको 5 बजे
0: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्पुर नगरपालिका 5 सोलु खुम्बु

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय रहेको बताउनु भएको छ। रसुवामा आएको बाढ़ीपछिको अवस्था अवलोकन गर्ने क्रममा नुवाकोटको त्रिशुली पुग्नुभएका अध्यक्ष ओलीले बाढ़ी र पहिरोका कारण जनधनको अपूरणीय क्षति भएको उल्लेख गर्नुभयो। प्रभावित क्षेत्रको निरीक्षणका क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यसपटकको बाढ़ीले प्रकृति र वहावको भार अस्वाभाविक रहेको बताउनुभयो। अध्यक्ष ओलीले उद्धार र तत्कालको राहत मात्र पर्याप्त नहुने भन्दै दीर्घकालीन पुनर्निर्माण

व्यवस्थापनमा जोड दिनुभयो। उच्च पदस्थ अधिकारीहरूको भ्रमण केवल औपचारिकतामा मात्र सीमित हुन नहुने बताउँदै उहाँले सरकारको प्रभावकारिता जनताले प्रत्यक्ष महसुस गर्नुपर्ने पनि बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीतिक कर्मचारी तन्त्र र राज्यका विभिन्न निकायहरू अनुकूलपूर्ण अवस्थामा रहेको टिप्पणी गर्नुभएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भए पनि नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो प्रष्ट धारणा रहेको बताउनु भएको छ। पछिल्लो राजनैतिक परिस्थितिको विश्लेषण गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले राजनैतिक नेतृत्व कर्मचारी तन्त्र र नागरिक समाजलाई राष्ट्र तथा जनताप्रति थप गम्भीर र जिम्मेवार हुन पनि आग्रह गर्नुभयो। चिनीमै जलविद्युत आयोजनामा सुरुङभित्र फँसेकाहरूको उद्धारका लागि प्रयास जारी राखिएको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र संरक्षण जल पूर्ण रूपमा विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्याउन कठिनाई भइरहेको छ। हाल नेपाली सेना र भारतीय सेनाका एकै सेना सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन्। 250 मिटर लामो सुरुङ मध्ये करिब 100 मिटर भाग सफा गरिएको छ, तर म्यानुअल रूपमा मात्रै उद्धार कार्य अगाडि बढ़ाउन कठिन हुने भएकाले ठूलो एस्काभेटर घटनास्थलसम्म पुर्याउने तयारी भइरहेको छ। एस्काभेटर लैजान स्याप्रो बेसीदेखि पावर हाउस पोर्टलसम्म पहुँच सड़क निर्माण गर्नुपर्ने भएकाले शनिबारदेखि पहुँच सड़क निर्माणको काम अगाडि बढ़ाइएको छ। अब देश बाहिरका समाचार। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारको इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। अन्तिममा खेल समाचार। इंग्लिश प्रिमियर लीगमा गैराती भएको खेलमा लिभरपूलले इप्सविच टाउनलाई 2 गोलले हराएको छ। लिभरपूलको जीवमा दुवै गोल अलेक्जेन्डर इसाकले गरे। उनले खेलको 6 र 9 मिनटमा गोल गरेका हुन। नयाँ प्रशिक्षकमा एन्डोनी इराओवा आए यता लिभरपूलको यो पहिलो जीत हो र यसले उनलाई ठूलो राहत दिएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 2016 फोन वा solwafmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला। नमस्कार।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस चुलखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।
2: बचाउ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नदीबाट जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Brasil. Você errou, abriu o ponto do Brasil.
1: उपभोक्ता अधिकारको समूह सुन्दरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दूषक लिने र विधि गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: खुम्बु कानून क्याम्पस एनएल दुमा धरना सम्बन्धी
1: सोलु खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गासीको लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने जानकारी गराइन्छ। भर्ना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 98 51 01 05 56 98 41 28 45 45 र 98 42 84 87 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्प

0: श्वास सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दूधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट पूर्ण निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुम्ब नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सोलु दुत्कुम्ब नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुत्कुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 9763007784 र विवेक श्रेष्ठ 9862800000। सोलु दुत्कुम्ब नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
5: गत 26 अगस्त 2020 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सकारात्मक छौं। सोही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यानले उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतिथ सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सोलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, बिगाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। मै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा बस्ने जस्तै लक्ष्य छ त, कतै लागौसो त। भाइ, के भएको तिमीलाई? घाइती भन त।
3: खै दिदी, के भन्नु? साथीहरूले गाँदा खाना जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: भारिसमा लज सृजना गरी धुवाखेरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नभोषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन को सभ्य समाज निर्माणमा हाती बालो। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
4: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग, उन्नत प्रविधि को बाख्राकोट निर्माण का लागि अनुदान
0: पेश गर्नुपर्ने कागजात दस कोटी खर्च सहित अनुसूचित दस बमोजिम का अनुदान का लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्र को प्रतिलिपि कार्यक्रम संचालन हुने स्थान जग्गा जमीन को स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाड़ामा जग्गा भएमा कम्तीमा पाँच वर्ष को सम्झौतामा निवेदक को नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र को प्रतिलिपि सहकारी समूह को हकमा कार्य समिति को निर्णय को प्रतिलिपि समूह संस्था को स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्र को प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडा को कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
4: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाई उखडुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-8083 र जोन प्राविधिक इकाई सोलुखुम्बु 038-520-406 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलेमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाई उखडुङ्गा।

0: शरणार्थीहरूमा प्रकृति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल साधनी सुनकुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल साधनी सुनकुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या 2 स्टाफ नर्स साइट 5 संख्या 1 बायोमेडिकल टेक्निशियन साइट 5 संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइट 5 तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 26 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फार्मी सुनकुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फार्मी सल्लेरी सुनकुमा।
1: कान्छ ठट्टै माग्यो वैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
2: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
3: मेरो त नाम चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो।
2: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
3: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
3: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
2: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छ।
3: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासी र घरपट्टि जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, टावेल केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क 9850017979 र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल किच्चेपाटी, काठमाडौँ।

0: लाली ढाकेको छ सागरमा
1: सूचना सूचना सूचना यदि तपाईँको दशामा जन्मजात पोल्टारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्ण स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9853055768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रमसाङ स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरीदेखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखि तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समय नै महत्व दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

Jesus.

ਸਤਿ ਸ੍ਰੀ ਅਕਾਲ ਜੀ ਜੀ ਸਤਿ ਸ੍ਰੀ ਅਕਾਲ ਜੀ।

I'm not sure.

0: का बालक बालिकालाई कानमा लगाएको टुपाईमा कानुन अनुसार खडा काँबै निर्देश सम्बन्ध छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्।
1: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
5: एउटो आज मेरो जन्मदिन हो, याद त छ नि?
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बनाउँदा र? ल आँखा बन्द गर त।
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
6: ल अब आँखा खोला त।
5: वाउ, कस्तो राम्रो उठी! अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867030620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोनी भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
1: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
7: 3 दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
1: कति पिर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
7: हो र के डेन्टल रे?
8: एभरेस्ट डेन्टल क्लिनिक, सुलु दुतकुण्ड नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सुलुखुम्बु।
1: हाम्रा सेवाहरू:
8: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा

0: रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भजन बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। भुटेपछि बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार, 1344 जनाको शव भेटियो। बाढ़ीको 11 दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै
1: नबन्ने उपजेका मान्छेहरू 10 दिन पछि भेटिरहेछन्। अब अलिकति हो जस्तै लाग्छ, सदा गएर 11 दिनमा म
2: आउँछु भनेर गएको मान्छे 11 दिनसम्म चाहिँ मैले उसको बाटो कुरेर बसेछु।
0: प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन, संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। भुटेपछि बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत। जिल्लाको तादी नदीमा बेलुब्रिज निर्माण कार्य तीव्र, नागढुंगा मुगलिन खण्ड सड़क खण्ड अन्तर्गत कृष्णफीरमा डाइभर्सन ट्र्याक खुल्यो, सड़क सञ्चालनमा आउन अझै केही दिन लाग्ने। कंगोमा इबोला नियन्त्रण योजना शुरू, 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने।
3: र एनबीएलमा अहिले काठमाडौँ र मधेसको खेल चल्दै, आज बेलुका सगरमाथा र खत्तर खेल्ने। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपीआई भरतपुर चितवनको सूचना।

0: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
1: मोबाइल 98550-7678 98550-7679 98511-62594 98510-5424
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
0: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। भुटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार भएको छ। उद्धार कर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार मुवाकोटको विदुर नगरपालिका नम्बर 10 भित्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तल्ले घरको 4 तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विगतको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। घर र बाढ़ीले बगाएर केही तल पुर्याएको थियो। यसै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरुङबाट 1 जना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आज उद्धार गरेका 2 जनाको काठमाडौँको छाउनीमा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरिएको थियो।
5: यसैबीच यही भदौ 10 गते भोटुकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5,000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13,098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ। रसुवा तथा रसुवा नुवाकोट र धादिनमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावित सुरक्षित ठाउँमा राख्दै उनीहरू कार्यक्रमहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेका पनि प्राधिकरणले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटो मुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो।
4: रसुवामा गएको विनाशकारी बाढ़ीको 11 दिनमा आज थप 2 जीवितै उद्धारपछि हजारौं आफन्तको आँखामा आशाको किरण थपेको छ। यसरी हिजो बाढ़ी आएको 10 दिन मात्र त्रिशुली 3A जला विद्युत आयोजनाको सुनबाट पनि 2 जीवितै उद्धार भयो। यसबाट खोज तथा उद्धार कार्यमा थप हौसला मिलेको छ। 11 दिनसम्म पनि यसरी जीवितै मानिसहरू भेटिने निरपत्ता झण्डै 5000 परिवारका सदस्यहरूमा आफ्ना आफन्त पनि सकुशल भेटिन्छन् कि भन्ने आशा जगाएको छ। देशका अरू अस्पताल लगायत काठमाडौँका अस्पतालहरूमा आफन्तको खोजीमा पुगेकाहरूको घुइँचो अझै कायम छ र हरेक नयाँ उद्धारको खबरले यो भेटमा एउटा नयाँ आशा पलाएको छ।
5: बाढ़ीको 11 दिनमा भइरहेको उद्धारका खबरहरूले काठमाण्डुको शिक्षण अस्पताल परिसरमा आफन्त खोज्न आएकाहरूमा आशा जगाएको छ। आशावादी हुनेहरूको भीड़मा हुनुहुन्छ अनुरूप कठायत। लोकन्थलीमा बस्ने अनुरूपकी 55 वर्षीय फुपू र 18 वर्षीय दिदी तीर्थयात्रामा बेलायतबाट आई भारत हुँदै नेपाल फर्काउनु भएको थियो। भदौ 10 गते बिहान तिमुरी नाका पार गरेको केही बेरमै बाढ़ीले उहाँहरूलाई सम्पर्कविहीन बनायो। साथमा रहेका झण्डै 25-30 जनाको समूह समेत अझै भेटिएको छैन। आजसम्म पनि कुनै समाचार नआएकोमा चिन्तित अनुरूप आफ्नो फुपू र दिदी कतै सुरक्षित भागेर बसेको हुन सक्ने विश्वास गर्नुहुन्छ।
6: उहाँहरू कतै न कतै त मनमा त हुनुहुन्छ जस्तो पनि लाग्दैछ। मलाई चाहिँ आउनुहुन्छ कि जस्तो पनि लाग्दैछ। कहीँ भाग्नु भयो कि वा प्रे गरेर नै बसिरहेछु मसँग। अब जति अरू स्टार्टिङदेखि हामी यो लागि नै परिरहेको छौँ खोज्न पनि। यता टिचिङ हस्पिटलमा गयौँ, सुरुमा त सबहरू आएको छ भन्नुभयो नि त। त्यहाँ पनि गएर हेऱ्यौँ, यस्तो त्यो हेर्दाखेरि हो जस्तो लागेको थियो सब चाहिँ, तर होइन रहेछ। अब त्यो टाउनमा पनि अब बसेको मान्छेहरू 10 दिनपछि अब भेटिरहेछन्। अब अलिकति हो छ कि है भन्ने जस्तो पनि लागिरहेछ।
5: सोलुखुम्बुको महाकुलुङकी विपना कुलुङको 26 वर्षीय भाइ भदौ 9 गते 55 जनाको ट्रेकिङ टोलीसँग तिब्बत तर्फ जानुभएको थियो। 10 गते बिहान 8 बजेपछि नै सम्पर्कविहीन हुनुभयो। 11 दिनदेखि दिनरात ट्रमा सेन्टर र काठमाण्डुका अस्पतालहरू धाउँदै फेसबुकमा नाम खोज्दै भौतारी रहनुभएकी विपना अझै पनि भाइ आउँछ भन्ने बाटो कुरेर बसिरहनु भएको छ। उहाँलाई भाइ कतै सुरक्षित फसेको हुन सक्ने विश्वासले टिकाइराखेको छ।
7: मैले कति तिब्बतबाट आमाहरूको पनि मैले फेसबुकमा हेरिरहेछु। कसैको खोजखबर मैले नपाएर म त अहिले यसरी सबैतिर हस्पिटलतिर उसको सास नपाए पनि उसको कुनै लास्ट त पाउला नि भन्ने उसले म हिँडिरहेको भाइ। तुरो बाउ पनि छैन, आमा पनि छैन, म एउटा फुपू, मेरो पनि आफ्ना कोही छैन। अब त्यस्तो नराम्रो मैले थामेर कसरी उसको लागि मन दाह संस्कार गर्ने? अब छ जस्तै लाग्छ। सदा गएर 11 दिनमा म आउँछु भनेर गएको मान्छे 11 दिनसम्म चाहिँ मैले उसको बाटो कुरेर बसेछु।
5: बाढ़ीको 11 दिनमा भइरहेका जीवितै उद्धारका खबरहरूले धादिङको धार्केबाट काठमाण्डुको ट्रमा सेन्टरसम्म आइपुग्नुभएका मुक्ति मुडवरीमा पनि टुटेको आशालाई फेरि जोड्दैछ। लोड लिन रसुवा गएका 32 वर्षीय मामा, जो होटेल र गाड़ी दुवै चलाउँदै परिवारको मियो हुनुहुन्थ्यो, चिलेमे र भोटेकोशी खोलाको बीचमा रहेको सुरक्षित मानिएको ठाउँमा हुँदाहुँदै पनि बाढ़ी आएकै समय ठ्याक्कै 9 बजे उहाँको फोनको अन्तिम लोकेशन बन्द भयो। अस्पताल र अरू ठाउँमा खोज्दै भौतारी रहेका मुक्तिलाई पनि मामा फर्किने अझै विश्वास छ।
8: मामा चाहिँ छ कि भन्ने कुरो छ। जङ्गल साइडमा खोज्न गएको छैन कि, चाँडै आउनु भन्ने मेरो अपेक्षा छ। अब सबै त्यही घर परिवार पनि आउँछ, फर्किन्छ भन्ने आशा छ। त्यही हो जङ्गलतिर भागेको भन्ने कुरो छ। अब त्यहाँदेखि चाहिँ अलि पुऱ्याइदिनु पर्यो हेलीहरू।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँथ्यो सामजुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
10: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युब ट्यूमर, फोक्सो को कैंसर, स्तन कैंसर, घाटी तथा टाउको संबंधी कैंसर, पेट तथा कलेजो संबंधी कैंसर, पाठेघर को मुख, गर्भाशय तथा मूत्राशय संबंधी कैंसर तथा अन्य कैंसर को उपचार हुन्छ। कैंसर भएको ठाउँको पहिचान गरी रेडिएशन को माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 057-494-333, 493-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीए कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
0: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
0: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
0: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
0: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाघीको 11 दिनमा आज 2 जनाको जीवित उद्धार, 1,344 जनाको शव भेटियो। बाघीको 11 दिनमा पनि जीवित उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै लगाएका खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रममा बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,05,56,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
4: यसरी संयुक्त राष्ट्रले 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,34,00,000 रूपियाँ बराबरको आपतकालीन सहयोग आह्वान गरेको छ। संयुक्त राष्ट्र र उसका मानवीय सहायता साझेदारहरूले भोटेकोशी बाढ़ी प्रभावित 84,000 भन्दा बढ़ीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन्। सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकमबाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसंघ मातहतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्।
5: नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा रहेको ताजी नदीमा 1 क्रू बेली ब्रिज निर्माण गरिरहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो, 5.5 मिटर चौड़ा र 50 टन भारवाहन क्षमताको 1 क्रू बेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जलामको काम भइरहेको छ।
4: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सड़क खण्डको कृष्णगिरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतिको बाढ़ीले तलबाट जमीन कटान गरेपछि अघिल्लो हप्ता हप्ता सड़क भाषिएको थियो। सड़क भाषिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक बनाउने काम शुरू भएको हो। विमान व्यवसायीहरूले नेपाल जियोटिक सोसाइटीका प्राविधिक र सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोहबरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाषिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माण प्रयोग हुने मेसिनले हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगाएको काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताउनुभयो। जटिल भूगोल र बाढ़ीको जोखिमको कारण भाषिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको छ, जहाँ तत्काल कालोपत्र नगरी ग्राभेल गरेर दुईतर्फी गाड़ी चलाउने योजना रहेको छ। बाढ़ीले कृष्णवीर परेवा भीर सहितका विभिन्न ठाउँको सड़क कटान गरी बगाएको थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरूद्ध छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि गाड़ीहरूलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ।
5: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिदेशक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले राहतको निर्णय सहित मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय पनि गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेपछि बाढ़ीका कारण ज्यान गएका राहत ज्यान गएन राहत स्वरूप प्रति व्यक्ति 1 लाख रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने भएको छ। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 जना सम्पर्कविहीन भएका छन्।
4: यसैबीच भोटेकोशी बाढ़ीले मुख्य प्रभावित रसुवामा जनधनको ठूलो क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवामा मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना विदेशी पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी वन तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 79 जना सरकारी कर्मचारी, 13 जना सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी र 27 नेपाली सेनाका कर्मचारी हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गप्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 निजी घरमा क्षति पुगेको छ। यस्तै 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्प पनि क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गप्रसाद अधिकारीले जानकारी दिनुभयो। बाढ़ीले रसुवामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झोलुङ्गी पुल बगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजना पनि पूर्ण रूपमा क्षति भएका छन्।
5: रसुवा बाढ़ीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढ़ी पहिरो पछिको आर्थिक तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषयकै कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमल सिन्हाले सरकारको फिटलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेको बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको धुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुला गर्नुपर्ने उहाँले बताउनुभयो। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाइएका हल्लाको भ्रममा नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल, चामल, तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने बताउनुभयो।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: आप तो एकमात्र डीजे सेवा जिसको देशों खुशी को कनेक्शन दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य ब्रह्मदेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लांट सेन्टर
1: ब्रह्मदेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आज सम्पर्क गर्नुहोस्
1: ब्रह्मदेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-6066 व्हाट्सएप 98-65-44-24-96
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। कास्कीको माछापोसे गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणाधीन सुपर सेतु जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा दुईजना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाखरीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपुलास गढ़ी गाउँपालिका 1 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। घटनामा इलाम घर भएका 32 वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ। बिहान 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेका बेला पहिरो खसेको थियो। सुपर सेतु जलविद्युत आयोजना कास्कीको माछापोसे गाउँपालिकामा निर्माणाधीन 24 मेगावाट क्षमताको आयोजना हो।
3: भुटेपछि नदीमा आएको बाढीमा हराएका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले नुवाकोटको विदुरमा डीएनए नमूना संकलन केन्द्र स्थापना गरेको छ। यसअघि नमूना दिन काठमाडौँ धाउनुपर्ने बाधित रहेकामा बाढी प्रभावित क्षेत्रका पीड़ित परिवारको सहायताका लागि विदुरमा यो सेवा शुरू गरेको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो।
2: पर्सा राष्ट्रिय निकुञ्जमा संचालित बाघ मित्र अभियान मानव र बाघ बीचको अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ। अभियानको उपलब्धि चुनौती र भावी कार्यदिशाबारे निकुञ्जमा आयोजित सरोकार बाराको कार्यशालामा मानव सुरक्षा जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउनु पर्नेमा जोड़ दिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड क्यास मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् 2022मा 41 वयस्को बाघ रहेकामा सन् 2026मा यो संख्या बढ़ेर 71 पुगेको छ। कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवड़ाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो।
3: मुस्ताङको खासाङ गाउँपालिका नम्बर 1 टुकुची गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ्दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको छ। बाढ़ीका कारण स्थानीय स्याउ भण्डारण गर्ने किसान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र एक क्यापले बनाएको फोहोर संकलन पूर्वाधार डुबान्न परेका छन्। नदीले धार परिवर्तन गर्दा किनारमा रहेका भन्दै 1000 स्याउका बोट नष्ट भइसकेका छन्। वडाध्यक्ष सुरेश प्रकालीका अनुसार भदौ महिनामा मात्र नदीले 4 पटक धार परिवर्तन गरी कटान गरिसकेको छ। कटान नरोकिए टुकुचेमा 30 घर सहित ऐतिहासिक गुम्बा र सम्पदा जोखिममा पर्नेछन्। खरसाङ गाउँपालिका र स्थानीय बासिन्दाले 4 डुजर तथा तारजाली प्रयोग गरी नदी नियन्त्रणको प्रयास गरिरहे पनि त्यो पर्याप्त भएको छैन। घेग्रान र लेदोको कारण नदीको सतह बढ़दै गएकाले गाउँ जोगाउन स्थायी पूर्वाधार निर्माण गर्नुपर्छ।
2: आज मानव बेचबिखन तथा अवसर प्रसार विरूद्धको विश्व राष्ट्रिय दिवस मनाइँदैछ। सार्कको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बाल बालिका बेचबिखन विरूद्धको सार्क महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसर प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा असार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बहादुरले मानव बेचबिखन तथा अवसर पसार मुक्त सुरक्षित मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ।
3: नेपाल दर्पणमा अब विदेशी खबर। लोकतान्त्रिक गणतन्त्र कंग्रेस र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अध्ययनका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा संचालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको नयाँ समाचार संस्था सिन्हुवाले जनाएको छ। अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएका छन्। यिनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ। कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरिएको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो फैलिएको इबोला प्रकोपको रूपमा परिचित रहेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डू रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर हलमा आज भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाण्डुले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार 2 सेट 26-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल 5 सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाण्डुले 16-14 जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यो सँगै मधेसले लगातार दोस्रो हार देखेको छ। पहिलो खेलमा हिजो सगरमाथा स्मासर्ससँग पराजित भएको थियो। आजको दोस्रो खेलमा सगरमाथा स्मासर्स र खप्तड फाल्कन्स बीच बेलुका 7 बजे प्रतिस्पर्धा हुनेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजय शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछन्। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
3: यो खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
2: घोटेपछि बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवित उद्धार। 1,344 जनाको शव भेटियो। बाढ़ीको 11 दिनमा पनि जीवित उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै।
3: प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्रसंघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। घोटेपछि बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत।
2: नुवाकोटको कादी नदीमा डेलिभरी चाहिँ निर्माण कार्य तीव्र। नागधुम्ला मुगुन सड़क खण्ड अन्तर्गत कृष्ण फेरमा डाइभर्सन ट्र्याक खुल्यो। सड़क संचालनमा आउन अझै केही दिन लाग्ने।
3: कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने।
2: र एनबीएलमा मधेसको लगातार दोस्रो हार। आज बेलुका सगरमाथा र खप्तर खेल्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बसु पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: Studio Park, Radio FM 101.2 MHz.
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा. कार्यक्रम सुनेर आश्वस्त हुनुहोस्. निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति. यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा. प्रिय दिदी बहिनीहरु, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीड़ित छन्. यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन. नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं. आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहाय

저는 수연이 누구스카라. 쇼타미토 소재승카르트는 미안사마. 나리아사 디더부아니 바구아는 이 피터 프로사이트 비디오 감기고 저는 하루에 갔다가 반갑고 마지케 FM 스테이션 바다 순무사품사. 미르나 몸타니 바구아 이 카리크럼코 바리마 이디도 파이 포힐로 추티 순데 운사라 카리크럼 코스트 카리크럼 호 케호 반니 바나라 비사부니 카리크럼 나리아사 타파이로 마저스테 디디 바구니코 라기 विशेष रूपमा तयार गरिएको कार्यक्रम हो जहाँ हामी कुराकानी गर्छौँ हाम्रो फेथको बारेमा हाम्रो विश्वास हाम्रो आस्थाको बारेमा विशेष हाम्रो सृष्टिकर्ता परमेश्वरमा भएको हाम्रो आशाको बारेमा हामी कुरा गर्छौँ र साथसाथै हाम्रो जीवनसँग दैनिक जीवनसँग सम्बन्धित विभिन्न विषयवस्तुमा हामी कुराकानी गर्ने गर्छौँ। यदि तपाईँ हाम्रो नियमित श्रोता हुनुहुन्छ भने तपाईँलाई राम्रोसँग थाहा छ हामी कार्यक्रममा के कस्ता कुराकानी गर्छौँ र तपाईँ कतिको आश्वासित हुन सक्नुहुन्छ कार्यक्रमबाट भनेर। आजको कार्यक्रममा पनि तपाईँलाई आश्वासित गर्नको लागि मसँग केही विषयहरू छन् र यदि तपाईँ नियमित श्रोता हुनुहुन्छ भने आज हामी के बारेमा कुरा गर्दैछौ अथवा यो महिनाभरि नै हामी के को बारेमा कुरा गर्दैछौ भन्ने तपाईँलाई थाहा छ। कार्यक्रममा नारी आशामा यो महिनाभरि नै हामी प्रेग्नेन्सीको बारेमा कुरा गर्दैछौ र एउटा होल सब्जेक्ट प्रेग्नेन्सी हो भने त्यसलाई टुक्र्याएर हरेक हप्ता पाँच हप्तासम्म हामी केही नयाँ कुराहरू सिक्ने र एकअर्कालाई फाइदा हुने कुराहरू गर्ने हामी चमकको गरिराखेका छौं। आजको कार्यक्रममा पनि हामी प्रेग्नेन्सी सँगै सम्बन्धित एउटा विषयमा कुराकानी गर्नेछौ। तर त्योभन्दा अगाडि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ भने धेरै धेरै बधाई छ। परमेश्वरले तपाईँको जीवनमा दिनुभएको यो आशिष यो खुशीको लागि परमेश्वरलाई धन्यवाद छ र तपाईँ आफ्नो एकदमै राम्रो वास्ता गरिराख्नु भएको छ होला भन्ने पनि म आशा लिन्छु। कार्यक्रम शुरू गरौं। कार्यक्रम अन्तिम समय सुन्नु होला। कार्यक्रममा आज पक्कै पनि तपाईँलाई फाइदा हुने कुराहरू तपाईँले सुन्न सक्नुहुन्छ। यदि तपाईँ प्रेग्नेन्ट हुनुहुन्न भने पनि तपाईँको लागि पछि काम लाग्न सक्छ अथवा तपाईँको चिनजानमा साथीभाइ तपाईँको छिमेकमा या परिवारमा अरू कोही गर्भवती हुनुहुन्छ भने उहाँहरूको निम्ति पनि तपाईँले कार्यक्रम सुनेर उहाँहरूलाई सहायता पुर्याउन सक्नुहुनेछ। आउनुहोस् कार्यक्रम शुरू गरौं। प्रिय श्रोता मित्र, अस्तिको हप्ताको कार्यक्रम तपाईँले सुन्नु भएको थियो भने अस्तिको हप्ता चाहिँ बेसिकली हामीले प्रेग्नेन्सी चाहिँ कसरी परमेश्वरको योजना हो अथवा प्रेग्नेन्ट हुनु अथवा बच्चाको जुन हुर्काईको भलाइको र जन्मको जुन प्रक्रिया छ त्यसको निम्ति परमेश्वरले कसरी हामीलाई तयार गर्नुभएको छ अथवा यो परमेश्वरको इच्छाभित्रको कुरा हो है भन्ने विषयमा हामीले कुरा गरेका थियौं भने आज हामी कुराकानी गर्दैछौ प्रेग्नेन्सीको समयमा हाम्रो हेल्थको बारेमा हाम्रो स्वास्थ्यको बारेमा अथवा हाम्रो फिजिकल स्वास्थ्यलाई चाहिँ हामी कसरी यो विचार गर्न सक्छौ के कस्ता कुराहरू चाहिँ एकदमै धेरै महत्वपूर्ण छन् भन्ने कुरा चाहिँ हामीले आजको कार्यक्रममा यहाँहरूसँग बाँड्ने हामी जनको गरेका छौं। ध्यान दिएर सुन्नु होला र यो तपाईँको लागि एकदमै फाइदाजनक हुन सक्छ। यदि केही कुराहरू अघिबाट हुन त जब तपाईँ आफू प्रेग्नेन्ट छु भन्ने थाहा पाउनुभयो त्यो दिनदेखि नै तपाईँले आफ्नो स्वास्थ्यको पहिलेभन्दा धेरै राम्रोसँग वास्ता गर्न सुरु गरिसक्नु भएको छ होला। म आफै पनि प्रेग्नेन्ट छु र यो मैले आफैले पनि अनुभव गरेको कुरा हो। म एकदमै मुख बाढ्न नसक्ने होइन एकदमै पिरो खानुपर्ने एकदमै खानेकुरामा चाहिँ मुख बाँध्ने या कन्ट्रोल गर्न नसक्ने मानिस म हुँ। तर जस्तै मैले थाहा गरेँ कि मेरो घरमा चाहिँ अब बच्चा हुर्किँदैछ म प्रेग्नेन्ट छु भन्ने थाहा पाएपछि त्यो स्वतः कति बानीहरू परिवर्तन हुने रहेछन्। मैले योभन्दा अगाडि मुख बाँध्न नसकेका कुराहरू पनि मैले मुख बाँध्न थालेँ किनकि अब यो मेरो मात्र शरीरको कुरा होइन तर मेरो शरीरभित्र हुर्किँदै गरेको अर्को व्यक्ति या भनौँ सानो मान्छेको पनि स्वास्थ्यसँग यो सम्बन्धित भएको कारणले गर्दा मैले खानेकुराले चाहिँ मेरो गर्भमा हुर्किराखेको बच्चालाई पनि असर गर्छ है उसलाई पनि राम्रो खाए राम्रो नराम्रो खाए उसलाई पनि नराम्रो हुन्छ भन्ने कुरा भइसकेपछि चाहिँ अब यो मसँग मात्रै मेरो मात्र व्यक्तिगत निर्णयसँग सम्बन्धित भएन अनि त्यो एउटा जिम्मेवारीपनाको बोझले पनि कति कुराहरू आफै परिवर्तन हुँदो रहेछ र अरू बेलामा भन्दा हामी एकदम राम्रोसँग आफ्नो स्वास्थ्यको विचार गर्न थाल्छौ। तर पनि कति कुराहरू यदि पहिलोचोटि हामी
मा भन्दै छ या पहिलो चोटि तपाई प्रेग्नेन्ट हुनुहुन्छ भने चाहिँ कति कुराहरू थाहा नहुन सक्छ कति कुराहरू हामीले योभन्दा अगाडि खोज खबर पनि गरेका हुँदैनौ र अब न त परिवारमा हाम्रो परिवारमा छिमेकमा अरू पनि यो जर्नीबाट भएर जानुभएको हुँदा कति कुराहरू थाहा हुन्छ तर स्पेसिफिकली यही नै कुरा हुन्छ है भन्ने चाहिँ कतिचोटि थाहा हुँदैन त्यो कारणले गर्दाखेरि चाहिँ आजको कार्यक्रममा हामी विशेष गर्भावस्थाको समयमा चाहिँ एउटा महिलाले आफ्नो स्वास्थ्यको कसरी हेरविचार गर्नुपर्छ के गर्न सकिन्छ भन्ने बारेमा हामी कुराकानी गर्नेछौँ। परमेश्वरको वचनले पनि हामीलाई भन्छ कि हाम्रो शरीर चाहिँ परमेश्वरको मन्दिर हो उहाँको वासस्थान हो भनेर भन्छ। तपाईँले यो कुरा पहिलो कोरिन्थीको पुस्तक छ अध्यायको 19-20 तपाईँले हेर्न सक्नुहुन्छ कि कसरी हाम्रो मन्दिर चाहिँ टेम्पल अफ द होली स्पिरिट भनेर भन्छ होइन पवित्र आत्माको मन्दिर हो परमेश्वरको वासस्थान हो परमेश्वर बस्ने ठाउँ हो भनेर हाम्रो शरीरलाई बाइबलले पनि बताएको छ। त्यसकारण गर्भावस्थामा मात्र हुनु तर अरू बेलामा पनि हामीले हाम्रो स्वास्थ्य हाम्रो शरीरको चाहिँ राम्रो हेरविचार गर्नुपर्छ भन्ने कुरा बाइबलले हामीलाई सिकाउँछ। तर गर्भावस्थामा अरू पनि धेरै कुराहरू हुन्छन् जुन कुरा चाहिँ सामान्य अवस्थामा भन्दा अझ बढी याद गर्नुपर्ने हुन्छ। त्यसकारण आजको कार्यक्रममा हामी यी बारेमा कुराकानी गर्नेछौ। कार्यक्रम सुन्दै गर्नुहोला। अब हाम्रो स्वास्थ्यको हेरविचार गर्ने अथवा जब स्वास्थ्यको कुरा हुन्छ तब सँगसँगै हामीले खाने खाना पनि यसमा जोडिएर आउँछ किनकि एउटा शरीरको लागि स्वस्थ शरीरको लागि उचित खानेकुराहरूको महत्व कति हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। त्यसकारण आजको कार्यक्रम खानेकुराहरूबाट नै सुरु गरौं। यदि तपाईँ आफ्नो प्रेग्नेन्सीको जर्नीमा एकदमै आफूलाई स्वस्थ राख्न चाहनुहुन्छ होइन एकदमै हेल्दी आफूलाई राख्न चाहनुहुन्छ आफूलाई र आफ्नो गर्भमा हुर्किराखेको बच्चालाई पनि तपाईँले एउटा स्वस्थ शरीर तपाईँ दिन चाहनुहुन्छ भने तपाईँले आफूले खाने खानेकुराहरूमा चाहिँ एकदमै होस पुर्याउनु जरुरी छ। तपाईँ के खानुहुन्छ तपाईँले खाइराखेको खानामा फलफूलहरू समावेश छन् कि छैनन् हरियो सागपात समावेश छन् कि छैनन् प्रोटिन जुन विशेष अण्डा मासुबाट पाइन्छ त्यो प्रोटिन अरू पनि विभिन्न खानेकुराबाट प्रोटिन पाइन्छ त्यो तपाईँले पाइराख्नु भएको छ कि छैन गेडागुडीहरू या अन्नहरू तपाईँले खाइरहनु भएको छ कि छैन यसले तपाईँ र तपाईँको शरीरमा हुर्किँदै गरेको बच्चाको स्वास्थ्यलाई धेरै फरक पार्दछ। हाम्रो समुदायमा विशेष गरी अब प्रेग्नेन्ट हुँदा या गर्भवती हुँदा चाहिँ एकदमै पिरामिडो खान मन लाग्छ भन्ने पनि कुराहरू छ सबैको केसमा त्यही नै हुन्छ भन्ने पनि छैन र प्रेग्नेन्ट हुने बित्तिकै पिरामिडो मात्रै खानुपर्छ भन्ने पनि छैन केही हदसम्म हामी खान सक्छौ विभिन्न कुराहरू छन् आफूलाई खान मन लागेको खानेकुरा खानुपर्छ भन्ने पनि एउटा कन्सेप्ट छ होइन प्रेग्नेन्सीमा चाहिँ मन लागेको कुरा खानै पर्छ भन्ने पनि छ तर हामी कुन हदसम्म खान्छौँ खानेकुरालाई होइन मानव तपाईँलाई एकदमै पिरामिडो खानु मन छ मन पनि लाग्छ जुन सामान्यतया पनि हामीलाई लागिराखेकै हुन्छ तर तपाईँले खानेकुरालाई चाहिँ सन्तुलित बनाउनु पर्यो। अब तपाईँ मन लागेको छ भनेर पिरामिडो मात्रै खानुहुन्छ भने त्यसले पक्कै पनि तपाईँको शरीरलाई तपाईँको गर्भमा हुर्किँदै गरेको बच्चालाई फाइदा गर्दैन। अब मन लाग्दैन भनेर तपाईँले जस्तो प्रोटिन आउने अथवा सागसब्जी या फलफुल मलाई खान मन छैन भनेर तपाईँले त्यो खानु नै भने त्यसबाट पाउने पौष्टिक तत्व कसरी तपाईँको शरीरले र कसरी तपाईँको बच्चाले पाउला त्यस कारणले गर्दा तपाईँ के खानुहुन्छ त्यसलाई सन्तुलित तरिकाले खान तपाईँले सक्नु पर्यो। आफूले खाने खानामा फलफुललाई पनि समावेश गर्नुहोस् सागसब्जीलाई समावेश गर्नुहोस् गेडागुडी अन्नलाई समावेश गर्नुहोस् प्रोटिनलाई समावेश गर्नुहोस् यसलाई मिलाएर खाने गर्नुले तपाईँको शरीर स्वस्थ हुन्छ र साथसाथै यसले तपाईँको बच्चालाई जुन तपाईँको पेटमा हुर्किँदैछ त्यो बच्चाको लागि पनि राम्रो वातावरण सृजना गर्छ ताकि ऊ असल प्रकारले विकसित हुन सकोस्। अब तपाईँले खाने खानामा तपाईँले महत्वपूर्ण रूपमा चाहिँ तपाईँले आइरन पाइराख्नु भएको छ कि छैन क्याल्सियम पाइरहनु भएको छ कि छैन अथवा तपाईँले खाने खानाबाट तपाईँले तपाईँको शरीरलाई चाहिने खालका पौष्टिक तत्वहरू पाइरहनु भएको छ कि छैन जसले चाहिँ तपाईँको बच्चाको विकासलाई पनि असर गर्छ ती कुराहरू तपाईँले आफ्नो खानामा समावेश गर्नुभएको छ कि छैन भन्ने कुराहरू पनि एकदमै ठूलो महत्व राख्छ। त्यसकारणले गर्दाखेरि तपाईँले आफ्नो खानालाई सन्तुलित बनाउनुहोस् एक थोक मात्र मनपर्छ भनेर त्यही मात्रै थोक खाने अथवा कुनै मन पर्दैन भनेर त्यसलाई छुँदै नछुने चाहिँ नगर्नुहोस्। तपाईँले आफ्नो शरीरको लागि र बच्चाको लागि सबै कुरालाई सन्तुलित तरिकाले खान जरुरी हुन्छ। हामी भजन चन्द्रको माफ गर्नुहोस् हितोपट
त्यसको पुस्तकलाई हेर्छौँ भने हित प्रदेश एकतीसको एकतीस पुरै खण्डमा एउटा उच्च चरित्र भएकी पत्नीको एउटा महिलाको बारेमा त्यसले वर्णन गरेको छ अनि त्यसको तपाईँले पन्ध्र पदमा हेर्नुहुन्छ भने त्यहाँ पनि खानेकुराको जुगो गर्ने कुराको बारेमा लेखिएको छ जस्तो पन्ध्र एकतीसको पन्ध्रमा लेखिएको छ हित प्रदेश एकतीसको पन्ध्र पदमा तिनी राति नै उठ्छिन् आफ्नो परिवारको लागि भोजनको इन्तजाम गर्छिन्। अब एउटा श्रीमती भएको कारणले गर्दा र आमा बन्दै गरेको अवस्थाको महिला भएको कारणले गर्दा यो चाहिँ हाम्रो चरित्रभित्र पर्ने कुरा रहेछ, खानाको इन्तजाम गर्ने कुरा। होइन हामी हाम्रो परिवारको लागि खाना जुटाउँछौ, हाम्रो परिवारलाई के खानेकुरा चाहिँ जरूरी छ, होइन मेरो परिवारलाई चाहिँ के खानेकुरा मैले कसरी दिनुपर्छ भन्ने चाहिँ एउटा उच्च चरित्र भएकी पत्नी नयाँ स्त्रीमा हुनुपर्ने गुण रहेछ। र तपाईँ र म पनि यदि आमा बन्दैछौँ भने पक्कै हामी कसैको श्रीमती हौ, पत्नी हौ, त्यस कारणले गर्दा यो चाहिँ हाम्रो चरित्रमा हुनुपर्ने कुरा रहेछ भन्ने पनि हामी थाहा पाउँछौँ। र विशेष अब तपाईँ प्रेग्नेन्ट हुँदा र तपाईँले आफ्नो र बच्चाको कति धेरै वास्ता गर्नुपर्छ भन्ने कुराहरूलाई पनि खानासँग सम्बन्धित भएर आउँछ। त्यसकारण राम्रो खाना खानुहोस्, पौष्टिक कुराहरू खानुहोस् ताकि तपाईँको र तपाईँको बच्चाको शरीर स्वस्थ रहन सक्छ।

कार्यक्रम में पुनः स्वागत छ। तपाई नारी आशा सुनिराख्नु भएको छ र आज हामी विशेष गर्भावस्थाको बेलामा आफ्नो शरीरलाई स्वास्थ्यलाई कसरी हेरचाह गर्ने कसरी स्वस्थ बनिराख्ने भन्ने बारेमा कुरा गरिरहेका छौं। अब यही बारेमा कुरा गर्दा एकछिन कुराकानी गरौं व्यायामको बारेमा। अब हामी नेपालमा भएका महिलाहरूको लागि यसै पनि कतिचोटि हाम्रो शरीर एकदमै एक्टिभ भइराखेको हुन्छ किनकि हामी घरको काममा हामी व्यस्त हुन्छौं र हाम्रो घरहरू विशेष यदि हामी गाउँतिर बस्छौं अथवा केही शहरदेखि अलिक टाढा अथवा शहरमै पनि बस्छौं भने हाम्रो जीवनशैली त्यति धेरै एडभान्स भइसकेको छैन जस्तो विदेशहरूतिर हुन्छ। विदेशमा हरेक कुराको निम्ति चाहिँ एउटा खालको मेसिनरी कुराहरू हुन्छन्। दैनिक जीवनमा गर्ने घरधन्दाकै काममा पनि कति धेरै कुराहरू चाहिँ मेसिनबाट हुन्छन् जसको कारण उनीहरू हामीभन्दा शारीरिक रूपमा अलिकति कम मेहनत गर्छन् होइन। अब कुनै कुनै सबै केसमा त्यसो भन्नु मिल्दैन जस्तो केही मानिसहरू भाँडा धुने मेसिन प्रयोग गर्छन् लुगा धुने मेसिन प्रयोग गर्छन् होइन सफा गर्नको लागि पनि मेसिनहरू या भ्याक्युमहरूको प्रयोग हुन्छ जसको कारणले गर्दा उनीहरूले घरकै काम गरे पनि हामी नेपाली महिलाहरूले भन्दा अलिकति कम मात्रै मेहनत गर्नुपर्छ। तर अब हाम्रो केसमा कुरा गर्ने हो भने हामी कति सफा गर्नेदेखि लुगा धुने भाँडा धुनेदेखि लिएर हरेक कुराहरू हामी फिजिकली गरिराखेका हुन्छौँ जसको कारणले गर्दा पनि हामी केही रूपमा भन्ने हो भने हामी फिजिकली एक्टिभ हुन्छौँ शारीरिक रूपमा हामी एकदमै सक्रिय नै भएर काम गरिराखेका हुन्छौँ। यदि तपाईँ त्यो खालको एउटा परिवेशमा तपाईँ हुनुहुन्न भनेदेखि पनि यो गर्भावस्थाको बेलामा आराम गर्नु जति महत्वपूर्ण छ व्यायाम गर्नु पनि त्यति नै महत्वपूर्ण छ। अब यदि तपाईँलाई तपाईँको डाक्टरले नै कुनै कारणवश तपाईँलाई केही काम नगर्नुहोस् या कहिले काहीँ कस्तो हुन्छ भने बच्चाको या तपाईँको स्वास्थ्यको कन्डिसनको कारणले गरेर कहिले काहीँ चाहिँ बेड रेस्ट गर्नुहोस् अथवा खाटबाट नओग्लिनुहोस् हलचल नगर्नुहोस् यति दिन यति हप्ता चाहिँ आराम गर्नुहोस् भनेको छ भने त्यो कुरालाई तपाईँले मान्नै पर्यो। तर यदि होइन भनेदेखि तपाईँले आफू गर्भ गति छु भन्दैमा केही पनि गर्नै हुँदैन भन्ने चाहिँ होइन। तपाईँको शरीर जति चल्छ जति तपाईँ सक्रिय हुनुहुन्छ जति तपाईँ व्यायाम गर्नुहुन्छ त्यसले तपाईँलाई उति नै फाइदा पुर्याउँछ। यसै पनि व्यायाम त हरेक मानिसको लागि फाइदा पुर्ने नै कुरा हो। यसले तपाईँको शरीरलाई एक्टिभ बनाइराख्छ सक्रिय बनाइराख्छ तपाईँको शरीरमा बोसोलाई पगाल्ने काम गर्छ तपाईँलाई एकदमै तन्दुरुस्त राख्छ फुर्तिलो राख्छ। त्यसै पनि यसका फाइदाहरू धेरै छन्। अनि प्रेग्नेन्सीको अवस्थामा पनि यदि तपाईँ सक्रिय रूपमा हुनुहुन्छ तपाईँ आफूले सक्ने सामान्य कामहरू गरिराख्नु भएको छ हिन्दुल गरिराख्नु भएको छ व्यायाम गरिराख्नु भएको छ भनेदेखि यसले तपाईँलाई र तपाईँको बच्चालाई अझै डेलिभरीको निम्ति पनि तयार गराउँछ र तपाईँको शरीरलाई पनि अझ बलियो बनाइराखेको हुन्छ। तर विचार पुर्याउनु पर्ने कुरा चाहिँ हामीले अरू बेलामा जस्तो एकदमै गर्व उठाउने अथवा एकदमै भागदौड गर्ने काम चाहिँ हामीले गर्नु हुँदैन। तर पनि आफ्नो शरीरलाई सकेसम्म चाहिँ हामीले एक्टिभ राख्ने या सक्रिय राख्ने चाहिँ कोसिस गर्नुपर्दछ। अब हामीले व्यायामको त कुरा गरौँ तर अब एकछिन थकाइको पनि कुरा गरौँ है त। प्रेग्नेन्सीको समयमा हामी यस्तो नमजाले थाक्छौँ कि त्यस्तो थकाइ हामीले सम्भवतः अरू बेलामा कहिले अनुभव गरेकै हुँदैनौँ। र कतिचोटि दाजुभाइले या श्रीमानले होइन अब या घरमा हुने अन्य पुरुषहरूले यो कुरा उहाँले अनुभव गर्नुभएको हुँदैन त्यसकारण कस्तो खालको थकाइ हो भन्ने कुरा उहाँले बुझ्नु हुँदैन। हाम्रो शरीर जब हामी गर्भवती हुन्छौँ हाम्रो शरीरमा भएका हरेक अङ्गहरूले चाहिँ एक्स्ट्रा काम गरिराखेका हुन्छन् किनकि एउटा सिङ्गल मानिस हाम्रो शरीरभित्र बन्दै गरेको हुन्छ अनि शारीरिक रूपमा चाहिँ हाम्रो अङ्ग प्रत्यङ्गले अरू बेलाभन्दा डबल मात्रामा काम गरिराखेका हुन्छन्। हाम्रो मुटुले अरू बेलाभन्दा छिटो छिटो रगतलाई पम्प गर्ने काम गरिराखेको हुन्छ। अरू पनि विभिन्न अङ्गहरू हुन्छन् जो चाहिँ हुर्किँदै गरेको एउटा बच्चा सँगै रहेर चाहिँ हाम्रो शरीरले काम गरिराखेको हुन्छ र अरू पनि विभिन्न खालका परिवर्तनको माध्यमबाट भएर हामी जान्छौँ जसको कारणले गर्दा गर्भावस्थाको बेलामा छुट्टै खालको थकाइको महसुस हामी गर्छौँ। हामीहरू शरीरमा तागत हुँदैन विशेष गरी यदि तपाईँ प्रेग्नेन्सीको या गर्भावस्थाको शुरूआती महिनाहरूमा हुनुहुन्छ या पहिलो दोस्रो तेस्रो महिनामा तपाईँ हुनुहुन्छ भने तपाईँले अझै धेरै थकाइको महसुस गर्नुहुन्छ। तपाईँलाई केही काम गर्न जाँगर पनि चल्दैन तपाईँसँग शरीरमा
मुक्ति पनि हुँदैन तपाई एकदमै गाह्रो अवस्थामा हुनुहुन्छ त्यसकारणले गर्दा प्रेग्नेन्सी भरिने यो 9 महिनासम्म भने हाम्रो शरीरलाई अरू बेला भन्दा अरू सामान्य बेला भन्दा धेरै आरामको आवश्यकता पर्दछ चाहे तपाई एकदमै धेरै काम गर्नुहोस् या नगर्नुहोस् तपाईलाई अरू बेलामा भन्दा सामान्य बेला भन्दा धेरै मात्रामा आराम गर्नुपर्ने आवश्यकता पर्न जान्छ जसको कारणले गर्दाखेरि चाहिँ तपाई यदि यी कुरालाई व्यवस्था गरेर एकदमै नर्मल बन्ने कोसिस गर्नुहुन्छ भने कहिले काहीँ त्यसले तपाईँलाई हार्म पनि गर्छ या तपाईँलाई असर गर्छ या तपाईँको शरीरमा हुर्किँदै गरेको बच्चालाई असर पनि गर्छ अब थकाइ मार्ने कुरा त प्रेग्नेन्सीमा मात्र होइन तर अरू बेलामा पनि स्वयं यीशु ख्रीष्टले पनि हामीलाई थकाइ मार्ने कुरामा एकदमै महत्व दिएर हामीलाई विभिन्न पदहरूबाट उहाँले इन्करेज गर्नुभएको छ यदि तपाईँले मत्तीको पुस्तक 11 28 30 हेर्नुहुन्छ भने उहाँले के भन्नुहुन्छ हे थाकेका र बोझले दबिएका हो म कहाँ आऊ हुन त तपाईँले यसलाई अरू पनि विभिन्न तरिकाले यो वचनलाई प्रचार गरेको तपाईँले सुन्नु भएको छ होला विभिन्न तरिकाले यसको व्याख्या गरिएको छ होला तर ओभरअल हामी बुझ्छौ भने हामीले थकाइ मार्न कति महत्वपूर्ण छ अथवा हामीसँग थकाइ मार्ने एउटा त्यो ठाउँ छ है अथवा हामी यसोमा चाहिँ त्यो विश्राम पाउन सक्छौ है भन्ने कुरा पनि यो पदले हामीलाई सिकाउँछ त्यसकारण यदि तपाईँ गर्भावस्थामा हुनुहुन्छ एकदमै थकित हुनुहुन्छ तपाईँ केही गर्न सकिरहनु भएको छैन भने यसोको नजिक जानुहोस् उहाँमा विश्राम तपाईँले पाउनुहुनेछ शारीरिक रूपमा पनि अनि आत्मिक रूपमा पनि मानसिक रूपमा पनि उहाँले तपाईँको सम्पूर्ण थकाइलाई मेटाउन सक्नुहुन्छ र तपाईँलाई एउटा नयाँ ताजा पनि उहाँले दिन सक्नुहुन्छ त्यसकारण प्रेग्नेन्सीकै दौरानमा जब जब तपाईँ एकदमै थकाएको महसुस गर्नुहुन्छ एकदमै थाकेको महसुस गर्नुहुन्छ यीशुको नजिक जानुहोस् र उहाँमा तपाईँले विश्राम पाउनुहुन्छ जस्तो उहाँको वचनले हामीलाई प्रतिज्ञा गरेको छ गर्भावस्थाको बेलामा आफ्नो स्वास्थ्यको हेरविचार गर्ने कुरामा अथवा बच्चा हुर्किँदै गरेको बच्चाको स्वास्थ्यको विषयमा कुरा गर्दै गर्दा मेडिकल केयरको कुरा पनि एकदमै महत्वपूर्ण कुरा हो यो कुरा हामी कहिले पनि छुटाउन सक्दैनौ यदि तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ भने तपाईँले अनुभव गरिसक्नु भएको छ कि कति धेरैचोटि तपाईँले डाक्टरलाई भेट्नुपर्ने रहेछ हरेक महिना त्यसको बीचमा पनि कति टेस्टहरू हुन्छन् कति जाँचहरू गरिन्छन् तपाईँको र तपाईँको बच्चाको अवस्था बुझ्नको लागि शरीरभित्र उसको अवस्था के छ ठिकसँग विकास भइराखेको छ कि छैन यी सबै कुराहरू जाँच पड़ताल गर्नको लागि तपाईँले बारम्बार आफ्नो डाक्टरलाई भेट्नुपर्ने हुन्छ अनि म तपाईँलाई यो कुरा बताउन चाहन्छु कि कहिले पनि डाक्टरकोमा जानको लागि अथवा भनेका टेस्टहरू गर्नको लागि तपाईँ अल्छी नमान्नुहोस् या झन्झट नमान्नुहोस् किनकि यो तपाईँ र तपाईँको बच्चाको लागि आवश्यक कुरा हो हामी कतिचोटि यदि तपाईँ एकदमै टाढा सहरदेखि टाढा हुनुहुन्छ भने कतिचोटि मिस हुने चान्सेस पनि हुन्छ कहिलेकाहीँ तपाईँको दिमागमा नबस्न पनि सक्छ जानुपर्ने अपोइन्टमेन्टहरू तपाईँले मिस गर्न सक्नुहुन्छ तर यी कुराहरूको निम्ति परमेश्वरसँग सहायता माग्नुहोस् यी कुराहरू तपाईँलाई जरूरत भएको कारणले गर्दा नै यी कुराहरू गर्नुपर्छ भनेर तपाईँ सजेस्ट गरिएका हुन्छन् जस्तो हरेक महिना तपाईँ चेकअपमा जानुहुन्छ खोप लगाउने कुरा छ आवश्यक औषधिहरू आवश्यक भिटामिनहरू लिने कुराहरू छ साथसाथै अल्ट्रासाउन्डको कुरा छ जस्तो तपाईँको बच्चाको विकासको बारेमा अथवा तपाईँको बच्चाभित्र कसरी हुर्किँदैछ भन्ने बारेमा तपाईँलाई थाहा दिन्छ साथसाथै तपाईँले विभिन्न ब्लड टेस्टहरू गर्नुपर्ने हुन्छ युरिन टेस्ट गर्नुपर्ने हुन्छ अरू पनि विभिन्न प्रक्रियाहरू छन् यो सबै कुरा तपाईँको प्रेग्नेन्सीमा तपाईँ स्वस्थ हुनुहुन्छ कि हुनुहुन्न तपाईँको बच्चा स्वस्थ छ कि छैन भनेर जाँच्नको लागि गरिने कुराहरू हुन् त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु तपाईँ कहिले कहिले आफ्नो डाक्टरलाई भेट्न जानुपर्छ त्यो कुरा एकदमै सम्झेर राख्नुहोस् आफ्नो हस्पिटलका आफ्नो अस्पतालका कागज पत्रहरूलाई सम्हालेर राख्नुहोस् किनकि डाक्टरले पनि हरेकचोटि तपाईँको सबै कुरा सम्झिन्छ भन्ने छैन यदि तपाईँसँग कागज पत्र छैन भने त्यो कुराले धेरै समस्या ल्याउन सक्छ त्यसकारण जब तपाईँ

लोकप्रियता केही परिवर्तनहरू देखिँदैछन्। तपाईँ स्वाभाविक भन्दा अलिक फरक प्रकारका केही कुराहरू तपाईँ अनुभव गर्दै हुनुहुन्छ भने तुरन्तै त्यो समयमा चाहिँ तपाईँले मेरो जचाउने दिन बाँकी नै छ भनेर भन्दा पनि इमिडिएटली आफ्नो एकदमै अकस्मात आफ्नो डाक्टरलाई भेट्नुपर्ने हुन सक्छ। यी कुराहरू तपाईँले याद गर्न जरूरी छ ताकि तपाईँ ढुक्क हुन सक्नुहोस् कि मेडिकल्ली पनि तपाईँ एकदमै स्वस्थ हुनुहुन्छ या जे जे गर्नुपर्ने हो त्यो कुरा पनि तपाईँले छुटाउनु भएको छैन भन्ने कुरामा तपाईँ निश्चिन्त हुन सक्नुहुन्छ। प्रिय श्रोता मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिराख्नु भएको छ र नारी आशामा यो महिनाभरि नै हामी गर्भावस्थासँग सम्बन्धित विषयमा कुराकानी गर्दैछौ। त्यही अन्तर्गत रहेर आजको कार्यक्रममा हामीले कसरी हाम्रो स्वास्थ्यलाई चाहिँ हामी हेरविचार गर्न सक्छौ अथवा कसरी प्रेग्नेन्सीको समयमा चाहिँ हामी स्वस्थ रहन सक्छौ त्यसको निम्ति के कुराहरू जरूरत छन् भन्ने विषयमा हामीले कुराकानी गरेका छौ। मलाई आशा छ आजको कार्यक्रमबाट तपाईँ एकदमै आश्वासित हुनुभयो होला। तपाईँले पक्कै केही नयाँ

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेविका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य मुख्य खबरका शीर्षकहरू।
0: रसुवाबारीमा 1344 जनाको शव भेटियो, 5000 सम्पर्क विहीन। खुम्बुमा हिमताल विस्फोटको उच्च जोखिम, भोटेको सी पेडेसलाई माउन्ट एभरेस्ट इंग्लिस सेकेण्डरी स्कूलका विद्यार्थीले जुटाए 41,000।
1: सोलुका कटवाल हत्या प्रकरणका अभियुक्त कारागार र 2 बालक बाल सुधार गृह चलान। बालिका यौन दुर्व्यवहारका फरार प्रतिवादी सुलुकुमुबाट पक्राउ।
0: सल्लेरीमा निगुरो बेचेर जीविकोपार्जन गर्दै स्थानीय व्यापारी मापे दुखको सीमा स्याप्नु तालिम सम्पन्न। बाढ़ी पीड़ितको पीड़ा सम्बोधन गर्ने मन्त्री गम्बु शेर्पाको प्रतिबद्धता।
1: पेट्रोलियम पदार्थको मूल्य वृद्धि प्रति सांसद कार्कीको आपत्ति। रसुवामा 41 किलोमिटर सड़क र 8 जल विद्युत आयोजनामा पूर्ण क्षति। बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीको परिवारलाई 25 लाख राहत। 1030 सप माटो मुनि व्यवस्थापन।
0: बोली भियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। चीनको सिजाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्क विहीन 531 जनाको खोजी चल्दै।
1: र एनबीएल मधेसको लगातार दोस्रो हार, काठमाडौँ विजय।
2: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झनझन गर्छ। पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउने भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।

0: कसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा। भदौ 10 गतेको रसुवा बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1344 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार सम्पर्क विहीन हुनेको संख्या 5000 छ। शनिबार मध्याह 12 बजेसम्मको अपडेट अनुसार रसुवामा 160, नुवाकोटमा 192, धादिङमा 67, गोर्खामा 73, तनहुमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 230, चितवनमा 360, काठमाण्डुमा उपचारको क्रममा 2 जनाको मृत्यु भएको छ। अहिलेसम्म 96 मात्रै शव सुनाखत भई आफन्तले बुझेका छन्। यसैबीच भुटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार कर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 बेत्रा ओतिमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4थो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरूङबाट 1 जना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो वहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरिएको थियो।
2: नेपालको 15% भूभाग गोटेको हिमाली क्षेत्र आज जलवायु परिवर्तनको गम्भीर चपेटामा परेको छ। देशको कुल जनसंख्याको 15% मानिसहरूको बसोबास रहेको यस क्षेत्रमा तराईको तुलनामा 2-3 गुणा बढ़ी दरले तापक्रम वृद्धि भइरहेको छ, जसले सिंगो देशलाई नै भयावह स्थितितर्फ धकिलिरहेको छ। खुम्बु मसाङ लामो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम र वातावरण अधिकृत केसीका अनुसार हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको तापक्रम वृद्धि र हिमताल विस्फोटको जोखिमले अकल्पनीय चुनौती सिर्जना गरेको छ। नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा मात्र 0.045% योगदान पुर्याए पनि जलवायु परिवर्तनका असरका कारण यो देश बहुप्रकोपीय जोखिममा परेको छ। हिमालको प्राकृतिक सिमेन्ट मानिने परमाफ्रस्ट जमीन मुनि जमेर रहेको हिउँ पक्लिनु र हिमताल वरपरका ठूला चट्टानहरू तालमा खस्नाले पहिरो बाढ़ी र हिमताल फुट्ने जोखिमलाई थप तीव्र बनाएको छ। अन्तर्राष्ट्रिय संस्था हिसमोडको विवरण अनुसार नेपाल र तिब्बत क्षेत्रका 47 हिमतालहरू अहिले विस्फोटको जोखिममा रहेका छन्। विगत 70-80 वर्ष अघिसम्म अस्तित्वमै नरहेका इन्जा जस्ता अनेकौं हिमतालहरू अहिले यो पक्लेर बिना विशाल रूपमा लिइसकेका छन्। खुम्बु क्षेत्रलाई मात्र निहाल्दा पनि हिमतालहरूले दिइरहेका खतरनाक संकेतहरू प्रष्ट बुझ्न सकिन्छ। उदाहरणका लागि सन् 2015 एन्जे हिमतालमा पानीको सतह अत्याधिक बढ़ेर लगभग फुट्ने अवस्थामा पुगेको थियो, जसले आएपछि प्राविधिक रूपमा पानीको सतह घटाएर जोखिम टारेको थियो। हालैका वर्षहरूमा घटेका घटनाहरूले हिमाली सुनामीको भयावह रूप देखाएको छ। खुम्बु क्षेत्रको नोले हिमताल फुट्दा थानेमा ठूलो आर्थिक क्षति भएको थियो। त्यस्तै हुम्लाको तिला गाउँ तिब्बतका हिमताल फुटेर भोटेको र त्रिशुले करिडोरमा परेको असर तथा रसुवाका घटनाहरूले अकल्पनीय भौतिक र मानवीय क्षति पुर्याइसकेका छन्। यदि यी उच्च जोखिममा रहेका 47 हिमतालहरू फुटेमा नेपालले अझै ठूलो र अनपेक्षित क्षति बेहोर्नुपर्ने निश्चित रहेको छ। नेपालको कृषि पर्यटन र जलविद्युत लगायतका अर्थतन्त्रका समग्र आधार स्तम्भहरू यिनै हिमाली नदीहरूमा निर्भर रहेका छन्। त्यसैले आफूले नगरेको अपराधको भारी बोकी रहेको नेपालले अब अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्याय र क्षतिपूर्तिको रूपमा अनुदानमा आधारित जलवायु वित्तका लागि सशक्त आवाज उठाउनु अनिवार्य भइसकेको छ।
1: सोली दुतकुण्ड नगरपालिका 11 गन्जी डाँडाका 45 वर्ष टोई बहादुर कटुवालको हत्यामा संलग्न विनोद खड्का र दुई बालक गरी 3 अदालतको आदेशपछि पूर्व पक्षका लागि कारागार र बाल सुधार गृह पठाइएको छ। गत भदौ 16 गते सोलुखुम्बु जिल्ला अदालतले दिएको आदेश अनुसार 21 वर्ष प्रतिवादी खड्कालाई कारागार कार्यालय सल्लेरी र घटनामा संलग्न दुई बालकलाई बालगृह विराटनगर पठाइएको हो। गत साउन 23 गते बिहान कटुवाल आफ्नै कोठामा मृत भेटिनु भएको थियो। घटनाको प्रकृति शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायक निरीक्षक नवीन राजा बुढा थोकीको कमाण्डमा खटिएको विशेष टोलीले अनुसन्धान अघि बढ़ाएको थियो। अनुसन्धानका क्रममा सोलु दुतकुण्ड नगरपालिका 11 रामपाका 21 वर्षीय विनोद खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपूछ गरेको थियो। सोधपूछका क्रममा साउन 22 गते बेलुकीसँगै मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा चक्कुले घाँटी रेटेर कटुवालको हत्या गरेको खड्काले स्वीकार गरेका थिए। घटनामा संलग्न अन्य दुई बालकलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान पूरा गरेर अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभयो।
2: अदालतको फैसला कार्यान्वयनका क्रममा बालिक यौन दुर्व्यवहार मुद्दाका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलु दुतकुण्ड नगरपालिका वार्ड नम्बर 5 रोशी बस्ने 27 वर्षीय पूर्ण तमाङ रहेका छन्। तमाङलाई सोलुखुम्बु जिल्ला अदालतले बालिक यौन दुर्व्यवहार मुद्दामा 5 महिना कैद 10,000 रूपियाँ जरिमानहरू र रू 50,000 रूपियाँ क्षतिपूर्ति फराउने फैसला सुनाएको थियो। भदौ 15 गते अन्दाज दिउँसो 12 बजे सोलु दुतकुण्ड नगर पालिका 5 स्थित बसन्त बजार क्षेत्रमा लुकीस्थिति हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। फैसलापछि फरार रहेका उनलाई पक्राउ लगतै कैद तथा जरिवाना भुक्तान र फैसला कार्यान्वयनका लागि सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
1: सोलुखुम्बु स्थित माउन्ट एभरेस्ट इंग्लिश सेकेण्डरी स्कूलका विद्यार्थी तथा शिक्षकहरूले रसुवाका भोटेकोशी बाढ़ी पीड़ितका लागि 41,455 रूपियाँ राहत रकम संकलन गरेका छन्। थोपा थोपा मिलेर सागर बन्छ भन्ने मूल नाराका साथ संचालित राहत संकलन अभियान अन्तर्गत विद्यालयको टोलीले सोलुखुम्बुको नयाँ बजार तथा आसपासका क्षेत्रमा पुगेर रकम संकलन गरेको हो। भदौ 20 गते शनिबार संचालन गरिएको अभियानमा विद्यार्थी शिक्षक तथा नयाँ बजारका स्थानीय शुभेच्छुक गरी 81 जना दाताबाट उक्त रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक दिवस मुखियाले जानकारी दिनुभयो। संकलित रकम जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बुझाइने र प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने प्रधानाध्यापक मुखियाले बताउनुभयो। रकम बुझाएपछि त्यसको प्रमाण समेत विद्यालयमा सुरक्षित राखिने उहाँले जानकारी दिनुभयो। विपदको कठिन समयमा विद्यार्थी तथा शिक्षकहरूले राहत संकलन मार्फत देखाएको मानवीय सहयोगले भोटेकुसी बाढ़ी पीड़ितप्रति ऐक्यबद्धता तथा सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गरेको विद्यालयले जनाएको छ।
2: मापेदुत्कुसी शेर्पा समाजको आयोजनामा सञ्चालित एक महिने स्याप्रो तालिम सम्पन्न भएको छ। शेर्पा समुदायको लोप हुँदै गएको भाषा, संस्कृति, परम्परा, कला तथा मौलिक पहिचानको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ उक्त तालिम सञ्चालन गरिएको थियो। संस्थाले आफ्नो भाषा र संस्कृति नै मुख्य पहिचान भएकाले यसको जगेर्ना गर्नु सबैको साझा दायित्व हुने जनाएको छ। तालिममा अवधिभर प्रशिक्षार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। तालिम सञ्चालनका लागि क्रिम्पाञ्ची एडभेन्चर हबले निशुल्क रूपमा स्थान उपलब्ध गराएर सहयोग गरेको थियो। भाषा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई मौलिक पहिचानसँग जोड्न आगामी दिनहरूमा पनि यस्तै रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिने लक्ष्य राखिएको शेर्पा समाज मातृदूतकोशीका महासचिव सोना शेर्पाले बताउनु भएको छ।
1: सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट बजारमा पाखा पखेरा र जंगलबाट संकलन गरिएको हरियो निगुरो बेचेर स्थानीय व्यापारीहरूले आफ्नो घर व्यवहार चलाउँदै आएका छन्। सोलु दुतकुण्ड नगरपालिकाका स्थानीय व्यापारीहरू जंगलमा पाइने निगुरो टिपेर बजारसम्म ल्याई बिक्री वितरण गर्दै जीविकोपार्जन गरिरहेका हुन हाट बजारमा निगुरो बेच्न आएकी स्थानीय अम्मा सुनवारका अनुसार जंगलमा निगुरो खोज्न जानु निकै कष्टकर र जोखिमपूर्ण छ। जंगलमा जुकाले टोक्ने, शिशुले पुर्ने र वृद्ध उमेरका कारण लड्ने डर हुँदाहुँदै पनि जीवन पाल्न र घर आयोसी उपभोगका सामान जुटाउनकै लागि भए पनि दुःख गरेर निगुरो संकलन गर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ। जंगलबाट दुःख गरेर ल्याएको निगुरो हाट बजारमा बिक्री गरी नीम तेल र मसला जस्ता दैनिक उपभोग्य वस्तु किन्ने गरेको उहाँले बताउनुभयो। त्यसै गरी अर्की स्थानीय व्यापारी अमरमाया खत्रीले पनि मेरो आसपासका जंगलबाट पसिना बगाउँदै निगुरो खोजेर बजारसम्म ल्याउने गरेको बताउनुभयो। पानी परेको बेला झरी र झुकाको प्रभाव नगरी पाखा पखेरामा गएर टिपेको निगुरो हाट बजारमा बिक्री हुने गरेको छ। हाट बजारमा प्रति मुठा 30-50 रूपियाँसम्ममा निगुरो बिक्री हुने गरेको व्यापारीहरूको भनाइ छ। निगुरो व्यवसायमा केही चुनौतीहरू पनि रहेका छन्। निगुरो धेरै समयसम्म राख्दा बिग्रिने र कालो हुने भएकाले यसलाई ताजा राख्न बाहिर हावामा राख्ने तथा सफा पानीमा भिजाउने जस्ता उपाय अपनाइन्छ। गाउँघरतिर सबैको पहुँच जंगलसम्म हुने र निगुरो सहजै पाइने हुनाले गाउँमा यसको बिक्री हुँदैन, जसका कारण उनीहरू बिक्रीका लागि सल्लेरीको हाट बजारमै निर्भर हुनुपर्छ। व्यापारीहरूका अनुसार जंगलमा मुख्यतया तीन थरीका निगुरोहरू पाइन्छन्, जसमा केही जातका निगुरोहरू भने खाँदा मात्ने विषाक्त खालका पनि हुन्छन्। अनुभवी र चिन्ने व्यक्तिले मात्र सही र खान योग्य निगुरो पहिचान गर्न सक्छन्। स्वास्थ्यका लागि लाभदायक मानिने, कलेजो तथा फोक्सोका लागि फाइदाजनक र औषधि जन्य गुणयुक्त भएकाले उपभोक्ताहरूले पनि हाट बजारमा निगुरो खोजी खरिद गर्ने गरेका व्यापारीहरू बताउँछन्। जंगलको दुःखलाई बेचेर निगुरो बिक्री गरी आफ्नो पेट पाल्न र परिवार चलाउन पाउँदा व्यापारीहरू खुशी व्यक्त गर्छन्।
2: रसुवाको भोटी कोशीमा आएको भीषण बाढ़ीले जनजीवन अस्तव्यस्त बनाउनका साथै ठूलो जनधनको क्षति पुर्याएको छ। बाढ़ीका कारण कोशी प्रदेशका 160 भन्दा बढ़ी नागरिक सम्पर्क विहीन भएका छन् भने केहीको मृत्यु भइसकेको छ। बाढ़ीमा बेपत्ता भएका नागरिकहरूको लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि पीड़ित परिवारले परम्परागत विधि अनुसार कुशको पुतला बनाएर दाह संस्कार र काजक्रिया शुरू गरिसकेका छन्। यस विषम परिस्थितिमा कोशी प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री गोम्बु शेर्पाले संचारकर्मीहरूसँग कुराकानी गर्दै प्रदेश सरकारका तर्फबाट उदार राहत र समन्वयको काम तीव्र पारेको बताउनु भएको छ। उहाँका अनुसार सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सम्मिलित संयुक्त कमाण्ड पोस्ट गठन गरी आधिकारिक च्यानलबाट निरन्तर सूचना आदान प्रदान र खोजी कार्य गरिरहेको छ। प्रदेशका 14 जिल्ला प्रशासन कार्यालयहरूलाई तत्काल विपद व्यवस्थापनका लागि पहिलो चरणमा 10-10 लाख रूपियाँ पठाएको छ भने मृतकका परिवारलाई तत्काल 1 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ। साथै राष्ट्रिय स्तरको विपद व्यवस्थापनमा योगदान पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदेश सरकारको तर्फबाट 3 करोड़ रूपियाँ जम्मा गरेको जानकारी उहाँले दिनुभएको छ। बेपत्ता नागरिकका आफन्तले कोषको पुतला बनाएर विकास क्रिया शुरू गरिसकेको हृदय विदारक अवस्थालाई सम्बोधन गर्दै मन्त्री शेर्पाले बेपत्ता नागरिकलाई कानूनी रूपमा मृतक सरह मान्यता दिएर परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग समन्वय भइरहेको बताउनु भएको छ। संघीय मन्त्री परिषदले यो सम्बन्धी औपचारिक निर्णय गर्नासाथ पीड़ित परिवारले नियमअनुसार पाउने सम्पूर्ण राहत र सुविधा प्राप्त गर्ने उहाँले स्पष्ट पार्नु भएको छ। यस बाढ़ीबाट विशेष गरी सोलुखुम्बु र ओखलढुंगा जिल्लाका नागरिकहरू बढ़ी प्रभावित भएको र आफू स्वयं पीड़ित परिवारसँग निरन्तर सम्पर्कमा रहेर उहाँहरूको पीड़ा सम्बोधन गर्न लागि परेको उहाँले उल्लेख गर्नुभएको छ। विपदको कारणबारे चर्चा गर्दै मन्त्री शेर्पाले यो समस्या जलवायु परिवर्तन र विश्वव्यापी उष्णतासँग जोड़ेको बताउनु भएको छ। उच्च हिमालय क्षेत्रमा तापक्रम वृद्धिका कारण हिउँ पक्लिने र हिमतालहरू फुट्ने दर बढ़ेकाले यस्ता घटना दोहोरिने गरेको उहाँको भनाई रहेको छ। कोशी प्रदेशसँग जोड़िएको करिब 42 हिमतालहरू अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको चीन सरकारसँग सीमा पारीको अध्ययनमा समन्वय गर्ने पूर्व सूचना दिने यन्त्रहरू जडान गर्ने र अन्तर्राष्ट्रिय मसमा जलवायु क्षतिपूर्तिको मुद्दा उठाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। जोखिममुक्त बस्ती स्थानान्तरणका लागि प्रदेशभित्रका करिब 14,000 भन्दा बढ़ी घर परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने आवश्यकता रहेको र यसका लागि प्रदेश र स्थानीय तहको एकीकृत प्रयास आवश्यकता रहेको उहाँले बताउनु भएको छ। साथै अबका पूर्वाधार निर्माणमा नदी किनारको सट्टा डाँडाका सुरक्षित भित्ताहरूबाट सड़क बनाउने र ठूला चट्टान तथा लेदुको धक्का सहन सक्ने उचाइका पुलहरू निर्माण गर्न सक्ने गरी नयाँ विकासको मोडल अपनाइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। राज्य पीड़ितका नागरिकको स्वार्थमा रहेको र सम्भावित जोखिमबाट बस्न उच्च सतर्कता अपनाउन पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ।
1: नेपाली कंग्रेसका सांसद प्रकाश सिंह कार्कीले विपदको समयमा पेट्रोलियम पदार्थ र विशेष गरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्य वृद्धिप्रति कड़ा आपत्ति जनाउनु भएको छ। नेपाल आयल निगमले बाढ़ी पीड़ितलाई 25 लाख रूपियाँ बराबरको राहत उपलब्ध गराएको प्रचार गरेर आम उपभोक्ताबाट भने मासिक 11.5 करोड़ भन्दा बढ़ी अतिरिक्त रकम वसुल्न खोजेको टिप्पणी गर्दै उहाँले सरकार र आयल निगमको तीव्र आलोचना गर्नुभयो। शनिबार काठमाण्डुमा नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको रसुवा बाढ़ीपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र चुनौती विषयको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद कार्कीले ग्यासमा गरिएको मूल्य वृद्धिले निपन्नदेखि मध्यम वर्गसम्मका सर्वसाधारणलाई प्रत्यक्ष मारमा पारेको स्पष्ट पार्नुभयो। ग्यासमा प्रति सिलिण्डर 105.38 रूपियाँ वृद्धि हुँदा काठमाण्डु उपत्यकामा मात्रै एक महिनामा 11.59 करोड़ 58,000 रूपियाँको अतिरिक्त आर्थिक भार उपभोक्तामाथि थपिएको तथ्याङ्क प्रस्तुत गर्दै वहाँले 25,94,400 रूपियाँको सहयोग गरेर जनताबाट 11.5 करोड़ भन्दा बढ़ी उठाउने नीतिको औचित्यमाथि गम्भीर प्रश्न उठाउनुभयो। साथै वहाँले यस्तो विषयमा सम्बन्धित निकाय तत्काल गम्भीर हुनुपर्नेमा जोड़ दिनुभयो। खाना पकाउने ग्यास अब हरेक वर्गका नागरिकको अनिवार्य र आधारभूत आवश्यकता बनिसकेको उल्लेख गर्दै वहाँले सामान्य चाउचाउ पकाउनेदेखि दैनिकी चुनाउने सम्मका लागि यो अपरिहार्य रहेको बताउनुभयो। राज्य र सरकारवाला निकायको ध्यान काठमाण्डु उपत्यकामा मात्रै केन्द्रित भएको प्रति असन्तुष्टि जनाउँदै सांसद कार्कीले मुफस्सलमा बस्ने नागरिकका समस्यालाई नजर अन्दाज गर्न नहुने तर्क पनि गर्नुभएको छ। उपत्यका बाहिर नागरिकले पनि उस्तै समस्या भोगिरहेकाले काठमाण्डुका 50 लाख जनसंख्यालाई मात्र ध्यानमा राखेर नीति बनाउन नहुने उहाँको भनाइ छ।
2: भोटे कुर्सी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जित्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11.5 करोड़ 56,26,971 मौसदा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8.6 करोड़ 25,01,518 रूपियाँ र हिमालयन बैंक लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1 करोड़ 98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
1: भोटे कोशी बाढ़ीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवाका मात्र 1,365 जना मानिस सम्पर्कविहीन छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्कविहीन छन्। यसै गरी वन तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 79 जना सरकारी कर्मचारी, 13 सशस्त्र प्रहरी, 28 नेपाल प्रहरी, 27 नेपाली सेना, हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रस्ताव अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 निजी घरमा क्षति पुगेको छ। यस्तै 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रस्ताव अधिकारीले जानकारी दिनुभयो। बाढ़ीले रसुवामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेलेब्रिज र 10 झुलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङताङ खुलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढ़ीले 111 मेगावाटको रोसुवा गढ़ी, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङताङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली, 15 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली थिए र 37.3 मेगावाटको त्रिशुलीमा बीमा क्षति पुर्याएको छ। यसैबीच सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढ़ीमा परिज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25,00,000 रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई तत्काल 15,00,000 र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने, राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5,00,000 तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप राहतको संचालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5,00,000 रूपियाँ समेत गरी कुल 25,00,000 रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋणले भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनहाग गर्ने र निजका सम्पत्तिलाई पाएका पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेकोशी बाढ़ीका कारण ज्यान गएमा राहत स्वरूप प्रति व्यक्ति 1,00,000 रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने भएको छ। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 सम्पर्कविहीन भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
2: भोटे कुशी बाढ़ी बुसी फेला परेका 1,344 मध्ये 1,030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरेको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष, 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 1,012 डीएनए नमूना संकलन गरेको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। व्यवस्थापनका क्रममा हरेक शवको संकेत कोड नम्बर जमीन मुनि तथा माथि राखेको छ। त्यस्तै शव व्यवस्थापन गरेको ठाउँको जीपीएस लोकेशन फोटो अभिलेख नस्का नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको छ।
1: बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 ज्यान गएको र 60 भन्दा धेरै घाइते भएका स्थानीय स्वास्थ्य निर्देशक रीता नेवास्कारलाई उद्धत गरी अझ चिराले जनाएको छ। राजधानी लापासबाट झण्डै 30 किलोमिटर टाढा रहेको बिचाया बियाछा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतिशबाजी तथा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो।
2: C चीनको दक्षिण पश्चिम सिजान स्वायत्त क्षेत्र नेपाल चीन सीमाको गिरोङ क्षेत्रमा पहिरो पसै आएको बाढ़ीका कारण ज्यान गुमाउनेहरूको संख्या 31 जना पुगेको छ। गएको अगस्त 26 तारीक अर्थात भदौ 10 गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरूको संख्या 31 जना पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। कमाण्ड सेन्टरका अनुसार पहिरो पछि आएको ठूलो बाढ़ीबाट 531 जना सम्पर्क विहीन रहेका छन् भने उनीहरूको खोजी कार्य भइरहेको छ।
1: नेपाल भलिबल लीग एनभीएलमा काठमाण्डु रेडर्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवेर हलमा आज भएको खेलमा काठमाण्डुले मधेशबारी एसलाई 3-2 सेटमा पराजित गर्यो। काठमाण्डुले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेशले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाण्डुले 16-14 जित निकाल खेल आफ्नो पक्षमा पारेको हो। योसँगै मधेसले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा हिजो सगरमाथा इस्मासँग पराजित भएको थियो।
2: खेल खबर सँगै सोलो समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: रस्तुवा बाढ़ीमा 1344 जनाको शव भेटियो। 5000 सम्पर्क विहीन। खुम्बुमा हिमताल विस्फोटको उच्च जोखिम। भुटेको सिपोरेटलाई माउन्ट एभरेस्ट इंग्लिस सेकेण्डरी स्कूलका विद्यार्थीले जुटाए 41,000।
2: सोलुडीखुण्डाका कटुवाल हत्या प्रकरणका अभियुक्त कारागार र दुई बालक बाल सुधार गृह चलन। बालिका यौन दुर्व्यवहारमा फरार प्रतिवादी सुल्कुमेबाट पक्राउ।
1: सल्लेरीमा निगुरो बेचेर जीविकोपार्जन गर्दै स्थानीय व्यापारी। नाप्यदुको सीमा स्याप्लो तालिम सम्पन्न। बाढ़ी पीड़ितको पीड़ा सम्बोधन गर्ने मन्त्री गम्बु शेर्पाको प्रतिबद्धता।
2: पेट्रोलियम पदार्थको मूल्य वृद्धि प्रति सांसद कार्कीको आपत्ति। रसुवामा 41 किलोमिटर सड़क आज जल विद्युत आयोजनामा पूर्ण क्षति। बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25,00,000 राहत। 1030 शव माटोमुनि व्यवस्थापन।
1: बोली भ्याको सैन्य परिसरमा शक्तिशाली विस्फोट। 10 जनाको ज्यान गयो। चीनको सुजान क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्क विहीन 531 जनाको खोजी चल्दै।
2: र एनबीएलमा मधेसको लगातार दोस्रो हार। काठमाडौँ विजय।
1: सरस्वती मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला।

0: voice to your heart. Solo FM 101.2 MHz.
1: जनाको सकुशल उद्धार मृत्यु हुनेको संख्या 1331 पुग्यो 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै उपचारपछि फर्कने पनि बढ्दै
2: धेरै विस्तार पनि भइसक्नु भएको छ त्यसै गरेर हालसम्म उद्धारको संख्या 13101 जना रहेको छ
1: बाढ़ी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात राहत र उद्धार कोषमा 11 अर्ब भन्दा धेरै रकम जम्मा स्थानीय प्रशासन राहत वितरणमा केन्द्रित
3: ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना त्यहाँको प्राविधिक टिम लागिरहेको अवस्था छ
1: सुरंगभित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण भोलि पनि परिवार भीर सड़क खण्ड पूर्ण अवरूद्ध रहने राति ठूलो पानी पर्ने सम्भावना कम
4: क्षेत्र जुन भनेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रातिर तर त्यस्तो ठूलो वर्षा त्यस्तो खालको चाहिँ छैन
1: र एनभीएलमा मधेसको दोस्रो हार काठमाडौँको विजयी शुरूआत
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन सरकारले स्थानीय तहका प्रतिनिधि सरकारवाला प्रभावितलाई समेत विश्वासमा लिएर कार्ययोजना तथा संयन्त्र निर्माण गर्नु आवश्यक छ यस्ता बाढ़ी फेरि पनि आउने जोखिम भएकाले अब बगरमा अर्को बस्ती निर्माणका लागि कसैले पनि प्रोत्साहन नगरौं नदी खोलालाई आफ्नै बाटोमा बग्न दिनुहो भने जनधनको क्षति हुनेबाट बच्ने अवस्था आउँछ
6: रसुवा भटेकोशी बाढ़ीको 11 दिनमा आज पनि दुईजनाको सकुशल उद्धार भएको छ माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको 225 मिटर सुरुङभित्रबाट नेपाली सेना र गैर सैनिक विज्ञ सहितको संयुक्त उद्धार टोलीले लुहाइटावो नाम गरेका एकजना नागरिकको जीवित उद्धार गरेको हो नुवाकोटको भित्रवतीमा बाढ़ीले पुरिएको एउटा घरबाट बाढ़ी गएको 11 दिनपछि 60 वर्षीय चण्डिका श्रेष्ठको पनि आजै जीवित उद्धार गरिएको छ खोज तथा उद्धार अभियानका क्रममा घरभित्रबाट आवाज सुनेपछि सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका इन्सपेक्टर सुमन विकले बताउनुभयो
7: भनेको चाहिँ घरमा घर चातलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ थोरै पात मात्रै देखिएको छ र यो पातबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्साउँदै यो जस्ताहरू यो मड हिलोहरू पन्साउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो त्यसपछि हामीले यहाँ आएर हिँडेपछि झ्यालबाट पस्यौं र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रुमभन्दा भित्रपट्टिको रुममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाउ बचाउ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यु गरेर अहिले काठमाडौँ पठाएको
6: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म भुटेकोशी बाढ़ीबाट मृत्यु हुनेको संख्या 1331 पुगेको छ रसुवामा 156 नुवाकोटमा 195 धादिङमा 67 गोर्खामा 74 तनहुँमा 38 नवलपरासी पूर्वमा 222 नवलपरासी पश्चिममा 219 र चितवनमा 360 जनाको साथ भेटिएको हो सीआईएमसँग कुरा गर्दै प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसी
2: भनेको अहिलेसम्म 1331 जनाको चाहिँ सब फेला परेको छ अहिले पनि करिब 5,000 मान्छे चाहिँ सम्पर्कविहीन हुनुहुन्छ सर्च रेस्क्यु टिमले चाहिँ त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनलहरूमा हाइड्रो पावर टनलहरूमा यो खोजी कार्यहरू जारी भएको छ त्यसै गरेर अब जति मान्छे क्षति भएको थियो त्यो क्षतिमध्ये जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ अहिलेसम्म चाहिँ हेऱ्यो भने 5,929 जना घाइते हुनुहुन्थ्यो उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ त्यसै गरेर हालसम्म उद्धारको संख्या 13,101 जना रहेको छ
6: प्राधिकरणका अनुसार हालसम्म 13,101 जनाको उद्धार गरिएको छ नेपाली सेनाले 4,162 नेपाल प्रहरीले 4,066 र सशस्त्र प्रहरी बलले 4,871 जनाको उद्धार गरेका छन् रसुवा नुवाकोट धादिङ र काठमाडौँका स्थापना गरिएका 41 वटा होल्डिङ सेन्टरमा 3952 जना प्रभावित बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खाद्य तथा गैर खाद्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणले जनाएको छ। काठमाडौँ हुँदै 53 ट्रक र 32 बोलेरो मार्फत राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत विभिन्न क्षेत्रमा राहत सामग्री पुर्याइएको छ। राहत वितरणका लागि नुवाकोट र रसुवा जिल्लामा विभिन्न समिति गठन गरिएको छ। सीआईएमसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मी,
8: जिल्लाले नुवाकोट र रसुवा दुईतिर वितरण गर्नुपर्ने अवस्था छ। त्यसको लागि हामीले विभिन्न 5 वटा टिमहरू गठन गरेका छौँ। त्यसमा चाहिँ उप सचिवको सुपरभिजनमा जिल्ला प्रशासनको अफिसर, सुब्बाहरू, त्यस्तै पालिकाको प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरू, प्रदेशका कर्मचारीहरू, उहाँको 5 वटा टिम छ। र त्यसले
6: रसुवा जिल्लामा पनि राहत संकलन तथा वितरण व्यवस्थित बनाएको स्थानीय प्रशासनको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा हाल 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजात रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हालसम्ममा 11.5 अर्ब भन्दा धेरै रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ। 9 वटा वाणिज्य ब्याङ्कमा 8.6 अर्ब भन्दा धेरै र हिमालय ब्याङ्क अनि लक्ष्मी सनराइज ब्याङ्कको डलर खातामा थप 1.98 करोड़ भन्दा धेरै रकम जम्मा भएको जानकारी दिएको छ। जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यमा थप प्रभावकारी बनाउन स्विजरल्याण्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। प्राप्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ। स्विजरल्याण्डको चर्चित ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ। मानिस प्रवेश गर्न कठिन हुने अध्यारा साँकुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिङ सादा खण्डको कृष्ण भीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढ़ीले तलबाट जमीन काटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रहबरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसिएको सड़कको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिने बाटो बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बढ़ीमा 1 हप्ताको गाड़ी सञ्चालन गर्ने तयार रहेको छ। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़क भन्दा माथि पहिलेकै बाटो काटेर ट्र्याक बनाइएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिनुभयो।
9: माथिदेखि नै चर्किएको हुँदाखेरि त्यो अध्ययन गर्न पनि अलिकति समय लाग्यो र त्यो अध्ययन गरे पश्चात अहिले चाहिँ अब त्यो बाटो खुलाउनको लागि माथिपट्टिबाट करिब त्यो चाबिकको बाटोको 70-80 मिटर माथिबाट ट्र्याक खोलेर अहिले त्यो ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना त्यहाँको प्राविधिक टिम लागिरहेको अवस्था छ।
6: भुटेकोसे बाढ़ीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवाका मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 69 जना सरकारी कर्मचारी, 13 सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी 27 नेपाली सेना हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्बा प्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1500 वटा निजी घरमा क्षति पुगेको छ। यस्तै 28 वटा सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्ता दुईजना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाक्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलास गोडी गाउँपालिका 1 का 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कासीका अनुसार अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल ठूलो वर्षा नहुने मौसम विभागले जनाएको छ। विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो।
4: त्यसपछि अहिले हामी त्यही सामान्य बादल आएको अवस्था छ, त्यस्तो ठुलो वर्षा चाहिँ छैन। अहिले चाहिँ विशेष गरेर यस्तो पश्चिम त मैनगर होइन जरेलदुरा यो बैतडी यो एरियामा वर्षा भइरहेको छ। त्यस्तै काठमाडौँ उपत्यकाको केही स्थानमा पनि वर्षा भइरहेको छ। ठुलो भारी वर्षा हुने खालको देखिँदैन। जहाँसम्म यो भारी क्षेत्र जुन भेटेपछि त्यहाँ त्यो अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रातिर, तर त्यस्तो ठुलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
6: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डु रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबडलमा आज भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 को सेटमा पराजित गरेको हो। काठमाण्डुले पहिलो सेट 20-25 ले गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 ले जितेको थियो।
1: महिनावारी सरसफाईमा ध्यान दिनुपर्ने कुरा,
10: आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपड़ा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई राम्रोसँगले सफा गर्नु पर्यो।
1: बाढ़ीको विपद अपनाउनु पर्ने सावधानी र सरोकारवाला

0: ሰው ሲያየን ኩሻዝና ከባርሽን ደጋርን ወላ
1: ዳስ ፍጣል ይበልጣል እንሰን ታክ ከንይበልጣል ሰይዴ ፈንጫ ሀፋኒ ጋር ከዲት ከንኮስ አሪ ትምጂ ተስን ሰማያስ ፍርታ እንሰን አትሪብ ለንኮስ
2: ሳተሩላ ጉሄተን እንሰን ኒፓንከላኒ
3: विपद जुनसुकी बेला आउन सक्छ बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बालबालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
0: सबैभन्दा महत्वपूर्ण कुरा छ महिनासम्मका शिशुलाई आमाको दूधमा पुर्याउनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्नु पर्याप्त खानु
3: छ महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दुधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं
0: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ

0: छुट्यौं, विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं, चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली। साझा खबरमा अब मिलिजुली नेपाली। बाढ़ीपछि आश्रय स्थलमा बस्दा महिनावारीका बेलामा अझ बढ़ी चनाखो हुनुपर्ने स्वास्थ्य कर्मीहरूले बताएका छन्। कम्तीमा चार घण्टामा कपड़ा वा प्याड परिवर्तन गर्न स्वास्थ्य कर्मीहरूको सुझाव छ। जनस्वास्थ्यविद
4: सर्वप्रथम तपाईँले ध्यानमा दिनुपर्ने कुरा भनेको चाहिँ सरसफाई भन्नाले चाहिँ हात धुने साथसाथै आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपड़ा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो। सफा गर्दाखेरि पनि तपाईँसँग यदि सफा गर्ने सामग्री छैन जस्तै साबुन छैन डिटोल छैन भने खरानीले मात्रै भए पनि राम्रोसँगले धोएर सफा गरेर मजाले निचोरेर खिया नलागेको ठाउँमा एकदमै राम्रोसँगले घाम लागेको ठाउँमा चाहिँ तपाईँ त्यो सुकाउन सक्नुहुन्छ। कहिलेकाहीँ चाहिँ लजाएर यस्तो ठाउँमा पुरुष बेसी भएको कारणले गर्दाखेरि घाममा सुकाउनु पर्ने कुरालाई घाममा सुकाउनु भएन, खिया लगाएर ठाउँमा सुकाउनु भयो। चार घण्टामा तपाईँले कपडा या प्याड चेन्ज गर्नुपर्नेछ, चेन्ज गर्नु भएन भने चाहिँ तपाईँलाई कस्तो कस्तो समस्या हुन्छ भन्दाखेरि एक सुरुमा हुने भनेको ऱ्यासेस हुन्छ। ऱ्यासेस भनेको कला चिलाउने पोल्ने बिजाउने हुन्छ। साथसाथै अब महिनावारी भइसकेर ब्लिडिङ कम भइसक्यो, रगत आउन बन्द भएपछि चाहिँ तपाईँलाई सेतो पानी बग्ने समस्या हुन सक्छ, एकदम अत्याधिक मात्रामा चिलाउने। तपाईँले त्यहाँको नजिकैको स्वास्थ्य कर्मीलाई यस्तो भइरहेको छ है यो भनेको के हो, यसलाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ या यसको उपचार के छ भनेर चाहिँ औषधि पनि उपचार पनि गर्न सक्नुहुन्छ।
3: आश्रय स्थलमा महिनावारी हुँदा प्रयोग गरेको कपड़ा वा प्याड राम्रोसँग धोएर मजाले निचारेर राम्रो घाम लागेको ठाउँमा सुकाएर पुनः प्रयोग गर्न सकिने सुझाव दिँदै हुनुहुन्थ्यो जनस्वास्थ्यविद यीशु श्रेष्ठ। नुवाकोट जिल्लाको आश्रय स्थलमा बसिरहनुभएका बाढ़ी प्रभावितका लागि परिचय पत्र वितरण थालिएको छ। यो परिचय पत्रले आश्रय स्थलमा बसेको व्यक्तिको विवरण पत्ता लगाउन सजिलो हुनेछ। त्यस्तै राहत सामग्री लिन अस्थायी र स्थायी बसोबासका लागि सरकारले भविष्यमा गर्ने सहयोगका लागि समेत सजिलो हुने बताइएको छ। एकैछिन सुनौ नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँगको यो कुराकानी।
5: को मानिस हो, कुन एउटा जो कहाँ गयो, उहाँहरूको एउटा आइडेन्टिटी चाहिन्छ भविष्यमा, जस्तो अस्थायी बसोबासको लागि, थायी बसोबासको लागि, र उहाँहरू कुन जिल्ला गयो अथवा कुन पालिका गयो भन्ने एउटा पहिचान पनि चाहिने भए हुनाले सम्बन्धित कतिपय वडाहरूले चाहिँ त्यो एउटा अस्थायी किसिमको कार्डहरू फलाना सेन्टरमा बसेको नाम यो भएको ठेगाना यो भएको यो ठाउँको भन्ने एउटा मोटामोटी एउटा कार्ड चाहिँ कुनै कुनै वडाले चाहिँ सुरु पनि गर्नुभयो भन्दै सेन्टर बग्ने त्यहाँ चाहिँ वडाको कर्मचारी आफै गएर सबैलाई चाहिँ विवरणहरू संकलन गरेर त्यहाँ कार्ड दिने जस्तो कार्डहरू सामान्यतया उसको पहिचान पनि होस् र कुन ठाउँको हो कुन जिल्लाको हो अबतिर आफ्ना कुराहरू बिचार्ने एउटा पहिचान राख्ने अभिलेख राख्ने परिजनको लागि पनि हो त्यो कार्ड पर्याप्त मात्रामा राहत भएको कारणले पनि अब त्यो बाढीबाट पीड़ित भएको अथवा अशब्द अथवा असहाय अथवा आफूले बिहान बेलुकी खाने प्रबन्ध गर्न नसक्ने त्यस्तो अप्ठ्यारो स्थितिमा यदि कोही पर्नुभएको छ भने वडा जस्तो सिफारिस अथवा वडा जस्तो एउटा मौखिक जानकारी त्यो राहत वितरण गर्ने ठाउँमा भयो भने कति आइटम कतिजनालाई दिनुपर्ने हो भन्ने जानकारी भयो भने राहत वितरण गर्ने स्थानमा उहाँ व्यक्ति नै आएर पनि राहत लिन गर्ने एउटा हिजो मात्रै मैले एउटा सूचना जारी गरेको छु जिल्ला प्रशासन नुवाकोटबाट र त्यसबाट के हुन्छ भने बाढी पीड़ित मात्रै नभएर कुनै पनि कारणले अशब्द होस् असहाय होस् अथवा खाने नै समस्या त्यस्तो परिवेश चाहिँ हुनुहुन्छ भने राहत लिन सक्नुहुन्छ भन्ने एउटा सूचना जारी गरेका छन्। त्यो अनुसार त्यस्तो व्यवस्था गरेका छौँ।
3: तपाईँले पनि आश्रय स्थलमा खटिएका कर्मचारी वा वडा अध्यक्षलाई परिचय पत्रका लागि नाम टिपाउन सक्नुहुनेछ। नाम टिपाउन वडा कार्यालय नगरपालिका जानु पर्दैन। तपाईलाई विपदपछिको तत्काल उद्धार र विभिन्न समस्या परेको छ भने पैसा नलाग्ने नम्बर 1234 फोन गर्न सक्नुहुन्छ। बाढ़ीपछि तपाई अनि छिमेकी कसरी बसिरहनु भएको छ? पक्कै पनि अहिले धेरैजना सँगै हुनुहुन्छ होला। मनोचिकित्सकहरूका अनुसार आश्रय स्थलमा बस्दा पनि सकेसम्म निदाउने प्रयास गर्नुपर्छ अनि उमेर र क्षमता अनुसार बिहानको व्यायाम गर्दा शरीरलाई धेरै फाइदा पुग्छ। मनोचिकित्सक डाक्टर सुरज तिवारी
6: निमरा जहाँ परापल लिनुपर्ने हुन्छ रातिको निद्रा दस एघार बजेदेखि लिएर पाँच छ बजेसम्मको चाहिँ समयमा सात आठ घण्टा निद्रा पुरा गर्ने हिसाबले चाहिँ सुनिश्चित गर्नु पर्यो। अब आश्रय स्थलमा अब ठ्याक्कै त्यस्तो व्यवस्था भएको छैन, सबै ठाउँमा नाम्नु पनि सक्छ अरे, तर चाहिँ हामीले चाहिँ त्यो चाहिँ ख्याल गर्नु पर्यो निन्द्राको। त्यसले चाहिँ हाम्रो सामान्य तनाव मात्र होइन, हामीहरूलाई मानसिक रूपले स्वस्थ राख्नको लागि, तनाव न्यूनीकरण गर्नको लागि, पीड़ा न्यूनीकरण गर्नको लागि, हाम्रो शारीरिक थकान मात्र होइन कि हाम्रो मानसिक स्वास्थ्यको लागि ऊर्जा प्रदान गराउने काम पनि गर्दछ होइन, त्यसले गर्दा निन्द्राको एकदम महत्वपूर्ण छ। अर्को चाहिँ अब कतिपय व्यक्तिले चाहिँ अब फेरि शोक पीड़ा तनाव होइन यो सबै कुराहरू सहन नसकेर यसलाई झेल्नको लागि जस्तो लागू पदार्थको प्रयोग गर्ने या जाँच रक्सीको प्रयोग गर्ने, त्यसले चाहिँ एकछिन चाहिँ भुलियो जस्तो हुन्छ होइन, एकछिन चाहिँ त्यो घटना विस्मृत भए जस्तो हुन्छ, तर त्यसले चाहिँ दीर्घकालीन रूपमा फाइदा गर्दै उल्टो जाँच रक्सी तथा अन्य लागू पदार्थको फेरि कुरत पर्ने सम्भव हुन्छ, त्यो चाहिँ गर्नु भएन। अर्को चाहिँ व्यायामको कुरा, जुन चाहिँ हामीलाई लाग्दछ व्यायाम भनेको शरीरको लागि मात्रै हो, तर शरीरको लागि मात्रै हो, व्यायामले चाहिँ हाम्रो शरीरमा रक्त सञ्चालन, हाम्रो शरीरमा जुन प्राणवायु अक्सिजनको सञ्चालन, हाम्रो शरीरमा भएका र मस्तिष्कमा पनि भएका चाहिँ जुन बाहिर निष्कासन हुनुपर्ने पदार्थहरू चाहिँ निष्कासन हुन्छ, र अर्को चाहिँ हाम्रो शरीरमा राम्रो हर्मोन्सहरू उत्पादन हुनको लागि त्यसले गर्दा मदत गर्दछ। त्यसले गर्दा व्यायाम चाहिँ एकदम जरुरी छ, खास गरी बिहानको बिहान, बिहानको बिहानले चाहिँ शारीरिक स्वास्थ्य मात्र होइन मानसिक रूपले स्वस्थ राख्नु मदत गर्दछ।
3: यस्तो बेला सकेसम्म समूहमा बसेको राम्रो, समूहमा बस्दा पनि एकले अर्कालाई परेको समस्याका बारेमा मन खुलेर कुराकानी गर्न चिकित्सकहरूको सुझाव छ। तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएम काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढी लगायतका विपद पछि अभिभावकको जिम्मेवारी,
7: समयमा आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासमा पञ्जीमा चिन्जान पनि थियो होइन, अब उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले वन परिषदलाई पनि जानकारी गराएको छौँ होइन।
3: सरकारवाला निकायका प्रतिनिधि बीच समन्वय महत्वपूर्ण, विशेष कुराकानी बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै बुझ्दिन्छ,
8: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई हुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोक्नु छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उनीहरूसी सामुदायिक रेडियो उदयपुर र सीआईएम।
9: सात महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज शनिबारमा विशेषको पालन हो, तर भटेकुसी बाढीपछि बाल बालिका र किशोर किशोरीको सुरक्षाको कुरा, बाढीपछि सरकार

0: गरेर हामीले कुराकानी गरेका छौँ।
1: अहिले चाहिँ हामीले बालबालिका कहाँ कहाँ घुम्छौँ, होल्डिङ सेन्टरमा आमा बाबु बालबालिका हुनुहुन्छ, कस्तो चाहिँ बाबु आमा हुनुहुन्छ, यस्तो बेलामा चाहिँ झन् बदमास मान्छे हुन्छ नि, जसले चाहिँ अब कसरी बच्चाहरूलाई मिसयुज गर्न सकिन्छ भनेर एकदम यस्तो पर्खाइमा हुनुहुन्छ, त्यस्तो अवस्थामा चाहिँ हामीले होल्डिङ सेन्टरमा गएर कहाँ कस्तो बच्चा हुन्छ भने त्यस्तो लिस्टिङ गरिरहेछौँ। अनि राष्ट्रिय बाल अधिकार परिषदले पनि कोर्डिनेसन गरिरहनु भएको छ, उहाँले पनि त्यस्तो बच्चा साउन्ड गरेर क्विक अब त्यस्तो बच्चाहरूलाई हामीले कतै ट्रान्सफर गर्नु पर्यो, चाहे कुनै स्थापना गर्नु पर्यो भने हामीले साउन्ड गर्छौँ भनेर पनि हामीलाई उहाँबाट खबर गरिरहनु भएको छ। अनि अहिले नोटिस पनि जारी गरेको छ मान्छेको बालबालिकाले, अब बाल कल्याण अधिकारीकै थ्रुबाट त्यस्तो बच्चाहरूलाई लाने भनेर नोटिस पनि जारी गर्नुभएको छ। त्यही भएर हामीले हाम्रो साथी हामी सबैजना जसको अब जो चाहिँ अब स्टेबल छौँ होइन, जो चाहिँ अब कतिजना साथीहरू चाहिँ पारिपट्टि नै हुनुहुन्छ, उहाँहरू यहाँ आउनै सक्नु भएको छैन, उहाँहरू आफै मेन्टली प्रेसरमा हुनुहुन्छ, हामी पनि मेन्टली प्रेसरमै छौँ। अब 10 गते पनि हामीलाई यस्तो पना बन्न, पनि एउटा बच्चाको आमा, मेरो पनि 5 वर्षको छोरी, उसलाई पनि लिएर मैले भाग्नुपर्ने थियो होइन, उसलाई मैले सम्बन्धित ठाउँमा पुर्याएपछि म पनि अहिले खुलेर काम गर्न सक्ने भएको छु, किनभने त्यो हुँदा मलाई तनाव पनि हुन्छ, मेरो बच्चालाई केही हुन्छ भने सबै अभिभावकको त्यस्तै त हुन्छ नि, आफ्नो बच्चा होइन, उसलाई राखिसकेपछि चाहिँ मैले अब हामी 10 नम्बर पनि गएका छौँ, 10 नम्बर पनि गएका छौँ, त्यहाँ होल्डिङ सेन्टरमा विचार गरिरहेछौँ, बुझिरहेछौँ होइन, अनि सँगै पनि गरिरहेछौँ।
2: अहिले के पाइराख्नु भएको छ होल्डिङ सेन्टरहरूमा बालबालिकाको अवस्थाहरू छ कि छैन, कस्तो छ?
1: हामीले बुझेको ठाउँमा चाहिँ अहिलेसम्म राम्रै छ। अब जस्तै यहीँ 5 नम्बरमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासमा पहिलो चिन्जान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले बच्चा परिषदलाई पनि जानकारी गराएको छौँ होइन, सँगै गर्ने भनिरहनु भएको छ। अब यहाँ पनि आएको, यहाँ पनि तापमाना बच्चा हुनुहुन्छ भन्ने कुरा यहाँ इन्फर्मेसन पाएँ, यहाँ हाम्रो यहाँ भालु सर हुनुहुन्छ, उहाँ मार्फत पार्छु, यहाँ सूचना सर सूचना अधिकारी सरसँग भेट्न जाँदैछु।
2: यो भालु पछिको यो पुनरुत्थानको प्रतिकारको काम चल्दै गर्दाखेरि तपाईँहरूले त आफ्नो तर्फबाट गरि नै राख्नु भएको छ, प्रहरी प्रशासनबाट यो भइदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने केही लाग्छ लाग्दैन?
1: अब अहिलेसम्म उहाँहरूले पनि आफ्नो पाटोबाट गरिरहनु भएको छ, यस्तो भएको स्थिति छ, कसलाई के गर्ने, कसो गर्ने, कहाँबाट गर्ने भन्ने कुरा पनि सबैले सोच्न सकिरहेको छैन होइन, मेरो मिसो पनि पाइरहेका छैनौँ। हामीले अब आफूलाई बलियो बनाएर हामी आफै स्टेबल भएर चाहिँ काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ, सबले आफ्नो पाटोबाट काम गरिरहनु भएको छ।
2: बाल अधिकार परिषदले के भनेको छ?
1: राष्ट्रिय बाल अधिकार परिषदले त्यस्तो बच्चाहरूलाई हजुरले त्यहाँ सहयोग गर्न गाह्रो कतै हुन्छ नि, यस्तो आमा बाबुदेखि अब हामीले त आमा बाबुदेखि बच्चा त नबुझिकन पठाउन मिल्दैन, भोलिपछि उहाँको गार्जियन आउनु होला, आफन्त आउनु होला, त्यस्तो अवस्थामा चाहिँ हामीले कसरी बच्चालाई चाहिँ राम्रोसँग स्थापना गर्छ, उहाँको भविष्य छ, उहाँहरू भोलिको प्रधानमन्त्री हुन सक्नुहुन्छ, राष्ट्रपति हुन सक्नुहुन्छ, उहाँहरू ठुल्ठुलो ठाउँमा पनि जान सक्नुहुन्छ होइन, उहाँलाई चाहिँ कसरी हामीले सहज वातावरण पुर्याउन सक्छौँ, उहाँहरूको आमा बाउ नभएको खण्डमा उहाँहरूलाई मानसिक रूपमा कति उहाँहरू विक्षिप्त हुनुभएको छ, हाम्रो पालिकाबाट पनि मनोसामाजिककर्ताहरू आएर पनि मनोसामाजिक मनोपरामर्श गरिरहनु भएको छ होइन, त्यस्तो अवस्थामा चाहिँ उहाँहरूलाई कसरी बलियो बनाउने होइन, लाइफलाई कसरी अगाडि लिएर जाने
2: अघि हामी कालिम्पोङमा जाँदाखेरि सानो सानो बाल बालिकाहरू पनि त्यो उसमा हेलिकप्टरमा राखेर त्यहाँ
1: हारिराखेको, त्यस्तो बच्चाहरू चाहिँ स्कुल जाँदाखेरि कति व्यवस्थामा चाहिँ पारि नै भएको बच्चाहरूलाई चाहिँ आमा बाबुसँग पनि भेटाउन लिएर आएको, त्यस्तो अवस्थाका बच्चाहरू पनि हुन्छ, जस्तै अब स्कुल जानुभयो पारिपट्टि स्कुल भएको बच्चाहरू त अड्किनुभयो, अनि त्यस्तो अवस्थामा चाहिँ के गरेर ल्याउने भनेर हेलिकप्टरको थ्रुबाट ल्याएको हो, अझ पहिलो रिङलाइनबाटै ल्याएको हो, बिस्तारै बिस्तारै आइरहनु भएको छ।
2: अब यदि तपाईँको आवाज यो आसपासको कोही कसैले सुन्ने हुनुहुन्छ र घरमा बालबालिकाहरू छन् भने यो जुन बाढी यो विपदको स्थिति आइलाग्यो,

तिनाको सकुशल उद्धार आज भयो। मृत्यु हुनेको संख्या 1331 पुगेको छ। 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै गरेको प्राधिकरणले बताएको छ। उपचारपछि फर्कानेहरूको संख्या पनि बढ्दैछ। बाढ़ी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन अनुदात रहेको छ। सुरुभित्रको कोष तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण भएको छ। भोलि पनि परिवार भीर सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहनेछ। राति ठूलो पानी पर्ने सम्भावना छैन र एनभीएलमा मधेसको दोस्रो हार भयो। काठमाडौँको विजय शुरूआत भएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई यही प्रकाश जयन्त पनि बिराउँछु। नमस्कार।

0: Rádio Solu é
1: Sanche Suri FM Studio Time.
2: It's 8 PM. आपको 8 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुदकुंड नगर पालिका 5 सोलू खुम्बू
4: हट्टी का दीदी यू नया घर बनाऊ कस्तो तनाव को काम रहेछ भने बिजुली को सामान किन्न बजार का 4-4 वटा पसल चाहे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुन बहिनी सुलु दुखुम्ब नगरपालिका ओडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी
5: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सुनु

0: म्याराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूलो जनधन को स्थिति प्रति हमी गहरों सकते सही राष्ट्रीय विपत्ति को गुजीला गंभीरतापूर्वक ध्यान दी उक्त म्याराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति दुख्नु अतीत सहग्र विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नया मिति में इस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: शेर्पा हिमाली स्वास्थ्य र वातावरण सेवा सुलुकुरु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गराउ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आज उनीहरू सीमालाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छेहरू के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँछु कलकत्तामा बेच्ने जस्तो लक्ष्य छ त कति लागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुझाउ नकाले
2: भारतमा लज सृजना गरी धुमकेटी तुलाउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले भारतको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
3: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुस्तल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
4: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केवी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केवी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
3: पेश गर्नुपर्ने कागजातहरू रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी
4: सिफारिश राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ उपढुङ्गा टेलिफोन नम्बर 0735 2711 वा सूचना अधिकारीको नम्बर 9852 8283 जोन प्राविधिक इकाइ सोलुखुम्बु 0385 2700 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

0: परक्षना प्रकृति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फाप्री सुनकुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुनकुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या 2 स्टाफ नर्स साइट 5 संख्या 1 बायोमेडिकल टेक्निशियन साइट 5 संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइट 5 लागि ₹700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त वस्तु तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सुनकुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्री सल्लेरी सुनकुम्बु।
1: कान्छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँच्नु खेर पर्ख लिन आउला।
2: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्ने?
1: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
1: मेरो त मात चाहिँ नै हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
2: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
1: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कममार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
2: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छ।
1: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर 6 तला काठमाडौँ। सम्पर्क 9855017979 र 01592216। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन चिचेपाटी काठमाडौँ।

పదలు మధ్యలు.

0: सूचना सूचना सूचना
1: कोर्ट देखिए
0: यदि तपाईंको दशामा सोमसाप पुल्तारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काफ्री पनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768
0: अङ्कमा 9852555768

0: हेदमा विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583327, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: को बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विखा तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखा र ओसर पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखा तथा ओसर पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा योजनामा जारी सन्देश।

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनुखुम्बुर
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
2: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
3: किन खोज्नु भएको होला हजुर
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
2: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
3: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
0: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ सरकार विज्ञापन
0: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
5: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
5: ल अब आँखा खोला त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742-28-40-56 र 9867-53-0620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनु दुधकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
6: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
7: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण शिखर क्रियाकलापमा सहभागी गराऊ
6: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
7: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
8: हाई साथी हेर न क्या खतरा समाचार आइसक्यो
9: भाइ फ्रेन्ड
8: अब चाहिँ के हुनु हो
10: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआथेन यसो त जल्ले नै लेखिहाल्छ नि
9: अरे मिथ्या भ्रामक पनि छ
10: के उनीहरूको चाहिँ तिमीलाई थाहा थिएन
9: थाहा थियो नि
10: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
9: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
10: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
11: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास